0: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयालले सरकारले अध्यादेश अनुरूप कानून संशोधन मार्फत गरेको खारेजी निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेका छन्। न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीले भने आदेशमा फरक मत राखिएको जनाइएको छ। अध्यादेश मार्फत ऐन संशोधनपछि गरिएको खारेज विरूद्ध नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय कार्य समितिका तर्फबाट अध्यक्ष भवानी दाहाल समेतले रिट दायर गरेका थिए। उक्त रिटमा सुनवाई गर्दै संवैधानिक इजलासले 7 दिनभित्र विपक्षीलाई लिखित जवाब पेश गर्न आदेश दिएको छ।
1: बढ्न थाल्यो महँगी शीर्षकमा अभियान दैनिकमा खबर छ। एक वर्षभन्दा बढ़ी समयदेखि नियन्त्रणमा रहेको उपभोक्ता मूल्य वृद्धि दर मुद्रास्फीति बढ़ने संकेत देखिन थालेको छ। अमेरिका र इरान बीच पश्चिम एशियामा भएको द्वन्द हाल स्थगित भए पनि सो क्षेत्रबाट पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध कायमै छ। त्यसको असर स्वरूप पेट्रोलियम पदार्थसँगै औद्योगिक कच्चा पदार्थ उपभोग्य सामानहरूको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि तथा आपूर्ति प्रणाली समेत प्रभावित हुँदा नेपाली उपभोक्तालाई पनि महँगीको भार थपिन थालेको हो। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको चैतमा मूल्य वृद्धि 4.47% कायम भएको जनाइएको छ। गिल्लो वर्ष सोही 3 महिनाको अवधिमा यसको मुद्रास्फीति 3.93% रहेको थियो।

नयाँ वर्ष एलजीका घर आशी सामानहरूमा पाउनुहोस् 41% नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: नया वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट, एसी में फ्री इंस्टॉलेशन। नागरिकता भाईपुग सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद कर सकता।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा 19 जना थपिएका छन्। विधानको धारा 21 को धारा 10 अनुसार विभिन्न जिल्लाका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग निकट मानिएका तर सभापति गगन कुमार थापासँग समक दूरीमा रहेका केही नेताहरू सदस्य मनोनित भएका हुन्। केन्द्रीय सदस्यमा मनोनित हुनेमा महेन्द्र यादव धनुषा, जीवन परियार कास्की, उमेश श्रेष्ठ चितवन, रमेश रिजाल पर्सा लगायतका रहेका छन्।
3: प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सरकारद्वारा जारी अध्यादेश, प्रधान न्यायाधीशको सिफारिश प्रक्रिया, सुकुम्बासी बस्ती हटाउने अभियान र लिपुलेक सीमा विवादका विषयलाई लिएर सरकारमाथि कड़ा प्रहार गरेका छन्। विपक्षी सांसदहरूले सरकार संसदको सामना गर्न डराएर अध्यादेश मार्फत शासन चलाउन उद्यत रहेको, न्यायपालिकालाई नियन्त्रणमा लिने प्रयास गरेको, सुकुम्बासीका नाममा गरीबमाथि दमन गरेको आरोप लगाएका छन्।
2: सार्वजनिक विधा सम्बन्धी सरकारी निर्णयको अवज्ञा गर्दै गोर्खा नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गत शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले अबदेखि सबै निजी तथा सार्वजनिक विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिका रहमतुल्ला मियाले जानकारी दिनुभयो। सबै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग बैठक गरी संकलित राय सुझाव अनुसार आइतबार विद्यालय खुलाउने निर्णय गरिएको मियाको भनाई छ।
3: यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसून जन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को मसौदामा 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने जनाइएको छ।
2: नवलपरासी जिल्ला लुम्बिनी प्रदेशमै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला बनेको छ। जिल्लाका सातवटै पालिकाले पूर्ण खोप सुनिश्चित मापदण्ड पूरा गरेपछि सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको हो।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको ल्याण्डिङ गियरमा आगो लागेको छ। इस्तानबुलबाट सोमबार बिहान 6:33 बजे काठमाण्डुमा अवतरण गर्ने क्रममा TK-726 कल साइनको टर्किस एयरलाइन्स जहाजमा आगो देखिएको हो।
2: सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्याउने तथा ऋण तिर्दिन र नतिर्ने अभियान चलाउनेलाई कार्यवाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। सर्वोच्चले लघुवित्त विरूद्ध गतिविधि रोक्न सरकार तथा माथत निकाय सक्रिय हुन पनि आदेश दिएको छ। विराटनगरका अधिवक्ता सदिन कार्की सहितले तयार गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश तय हरिप्रसाद भुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले लघुवित्तको कार्य सम्पादनमा अवरोध गर्ने व्यक्ति र समूहमाथि कानूनी कार्यवाही अघि बढ़ाउन परमादेश जारी गरेको हो।
3: गरिमा विकास बैंक बेस्ट म्यानेजमेन्ट डेभलपमेन्ट बैंक 2026 सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित न्यू बीज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डको 10 संस्करणमा गरिमा विकास बैंकले अवार्ड पाएको हो।
2: आईएमए खल्ती लिमिटेड खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि सुपर वालेट सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आईएमए बैंक संघको साझेदारीमा संचालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो जसले प्रयोगकर्तालाई आफ्नो वालेटमा रहेको मौजदातमा प्रत्यक्ष ब्याज समेत प्राप्त गर्नेछन्।
3: अब शेयर बजार नेप्से बढ़ने क्रम सोमबार पनि निरन्तर रह्यो। गत बिहीबारदेखि उकालो लागेको नेप्से दुई दिनको विवाद विदापछि सोमबार 1.39% बढ़ेर बन्द भएको छ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #14#7# गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना, आफ्नो मोबाइलमा आएको ओटीपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्, तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्ते विरूद्ध महाभियोग लगाउने प्रस्ताव सिनेटमा पठाउने सम्बन्धमा भएको मतदानमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन्। महाभियोग प्रस्ताव दर्ताका लागि पूर्व अभ्यास पनि हो। उपराष्ट्रपतिले सन् 2028 गर्ने गरी घोषणा गरेको उपराष्ट्रपति निर्वाचनमाथि प्रश्न गर्दै महाभियोग प्रस्तावको तयारी गरिएको हो।
4: अब खेल खबर। सन्दीप जोराको शतक प्रेरणामा नेपाल एले अमेरिकासँगको दोस्रो एक दिवसीय खेलमा जीत निकाल्दै श्रृंखलामा 100% नतिजा आत्मसात गरेको छ। मुलपाने क्रिकेट मैदानमा भएको खेलमा सन्दीपको शतकमा नेपाल एले अमेरिकामाथि 7 रनको रोमाञ्चक जीत निकालेको हो। यसअघि स्कटल्याण्ड र अमेरिका सम्मिलित 4 खेलको श्रृंखलामा नेपाल एले 100% नतिजा आत्मसात गरेको छ। नेपालीको सफलताले आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक श्रृंखला खेल्न आएको सिनियर टोलीलाई 5 विकेटका लागि शुभन रनजेसँग 79 रनको साझेदारी गरेसँगै 10 विकेटको रूपमा पेभिलियन फर्केपछि नेपालको जीत सुरक्षित भएको हो।
3: अब विचार विश्लेषण। सफलताको भ्रम शीर्षकमा सुभाष पोखरेल नागरिक दैनिकमा लेख्नुहुन्छ। तथ्य र तथ्याङ्कमा विश्वास गर्ने सफलता सफलतम वैज्ञानिक जेम्स वाटसनले समेत पिताको उपाधिपछि आफ्नो पेशागत धर्म पालना गर्न चुकेको देख्यो अनि लगातारको सफलतापछि व्यक्तिलाई सबै परिस्थिति आफ्नै समीपमा घुमेको भ्रम हुनु मानवीय चरित्र पाइयो। साथै एक पृथक अध्ययनले मानका खातिर दिइने बा आमा दिदी जस्ता उपाधिपछि व्यक्ति अराजक हुने सम्मान सम्भावना अधिक रहने बताएको छ। तसर्थ मानवलाई देवत्वकरण गर्दा व्यक्ति दायित्वबाट च्युत भई समाजलाई घात पुग्छ भन्ने कुरालाई मध्यनजर राख्दै जिउँदो मानिसलाई बा आमा पिता जस्ता पगरी गुथा र व्यथिति नथपौ मानवलाई भगवान बनाउने प्रयास सुखद हुन सक्दैन।
4: त्यस्तै भान्सामा सुशासनको सुगन्ध खोज्दै शीर्षकमा हिमाली टाइम्समा प्राध्यापक देवी भक्त ठकालले लेख्नुहुन्छ। अहिलेको शहरी समाज एउटा भयावह मनोविज्ञानमा बाँचिरहेको छ। मानिसहरू तरकारी किन्छन् तर मनमा डर हुन्छ, फलफूल किन्छन् शंका हुन्छ। मानसिक तनावको व्यवस्थापन बिनाको विकासको कुनै अर्थ छैन। राज्यले अब प्राथमिकताको सूची बदल्नुपर्छ। शिक्षा र स्वास्थ्यका ठूला भवन बनाउनु अघि नागरिकलाई स्वस्थ रहने आधारभूत वस्तु विषादीरहित खाद्य पदार्थ उपलब्ध गराउनुपर्छ।
3: हवस्त। काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल।
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423189.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: चितवनमा बढी धुवाँ फाल्ने 54 सवारी साधनलाई कार्यवाही।
2: स्थानीय चुनावमा हार बेहोरेपछि बेलायतका प्रधानमन्त्री दबावमा। अमेरिकी राष्ट्रपतिले भोलिबाट चीनको भ्रमण गर्दै। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा जेल मुक्त।
1: र अमेरिका अनि स्कटल्याण्डसँग नेपालको सिरिज आजदेखि नेपालले स्कटल्याण्डसँग खेल्दै। जुम्ला रारा अल्ट्रा म्याराथनमा धीर बहादुर बुढा र कल्पना बुढा प्रथम। नेपाल भ्रमणबारे इंग्ल्याण्ड क्रिकेट बोर्डमा छलफल।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा एसईईको नतिजामा सुधार आएको प्रसंग।
2: राष्ट्रिय परीक्षा बोर्डले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा हिजो साँझ सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुक राज अधिकारीका अनुसार यस वर्ष एसईईको परीक्षा 65.98% विद्यार्थी ग्रेडेड भएका छन्। विगतको भन्दा नतिजामा 5% सुधार आएको उहाँले बताउनुभयो। गत वर्ष 61.81% ग्रेडेड भएका थिए। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा हिजो साँझ पत्रकार सम्मेलन गरी बोर्डले गत चैत्र 19 29 गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी कुल 4,30,676 विद्यार्थी मध्ये 65.98% अर्थात 2,84,160 जना विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी 34.02% अर्थात 1,46,507 जना विद्यार्थी भने नन ग्रेडेड भएका छन्। ग्रेडगत विवरण अनुसार सबैभन्दा माथिल्लो ग्रेड जीपीए 3.60 देखि 4.00 ल्याउने विद्यार्थीको संख्या 48,392 रहेको छ। त्यस्तै एसईई नतिजा एक महिनाभित्र र 12 कक्षाको नतिजा डेढ महिनाभित्र सार्वजनिक गरिसक्ने घोषणा गरिएको थियो। विद्यार्थीको सिकाइमा सुधार हुँदै गएको र विद्यालयमा उत्तीर्णका उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएकाले पनि नतिजामा केही सुधार देखिएको बोर्डका सदस्य सचिव जंग बहादुर अरियालले बताउनु भएको छ। यसपालि जीपीए 3.60 देखि 4 ल्याउने विद्यार्थीको संख्या 48,392 रहेको हो।
1: अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रसंग। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम हिजो संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको छ। सरकारले विगतको परम्परालाई तोड्दै नीति तथा कार्यक्रमलाई छरितो बनाएको दावी गरेको छ। नीति तथा कार्यक्रममा धेरैजसो यसअघि सरकारले ल्याएको 100 कार्यसूचीमा आबद्ध कार्यक्रमहरू परेका छन्। विगतका सरकारले ल्याएका केही कार्यक्रम र संचालनमा रहेका आयोजनाहरूलाई पनि निरन्तरता दिइएको छ। अर्थशास्त्रीहरूको नजरमा भने सरकारले ल्याएको नीति तथा कार्यक्रम आम जनताले खोजे जस्तो देखिएको छैन। भदौ 23 र 24 जेएनजी आन्दोलनपछि फागुन 21 निर्वाचन मार्फत 2/3 नजिक सीट जितेर सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आम जनताले अपेक्षा गरे अनुसार नीति तथा कार्यक्रम नल्याएको अर्थविदहरूको दावी छ। ठूलो विद्रोहपछि आएको यो सरकारले अर्थतन्त्र रूपान्तरण हुने गरी नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा त्यो अनुसार नभएर परम्परागत ढाँचामा आएको कतिपय अर्थविदको भनाइरहेको छ। सुशासन र नीतिगत सुधारमा केन्द्रित रहँदै सरकारले नयाँ चरणको आर्थिक सुधार श्रृंखलालाई प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। राष्ट्रपति पौडेलले हिजो संसदको संयुक्त बैठकमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा आगामी दशकमा औसत 7% आर्थिक वृद्धि दर हासिल गर्ने गरी आधारभूत पुनर्संरचनामा नीति तथा कार्यक्रमलाई केन्द्रित गरिएको छ। स्थिर पूर्वानुमान योग्य आर्थिक नीति निर्माण गर्ने गरी कर प्रशासन लगानी तथा आयोजना विकासदेखि उद्यमशीलता प्रवर्धन जस्ता पक्षबाट आर्थिक सुधारको नतिजा प्राप्त गर्ने नीतिगत रूपान्तरणमा जोड़ दिइएको छ। प्रविधि मैत्री राजस्व प्रशासनदेखि दोहोरो करमुक्त व्यवस्था सिर्जना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नेपाल लगानी भिसाको घोषणा, विद्युतीय मास ट्रान्जिट मार्फत सार्वजनिक यातायातलाई भरपर्दो बनाउने, विकासको गति बढ़ाउन प्रधानमन्त्री डेलिभरी युनिट अब मिशन मोडमा, साउनदेखि नै खरिद प्रक्रिया शुरू हुने, शून्य खरिद नीति लागू गरिने, ब्राण्ड नेपाल अभियान चलाइने, आप्रवासी फर्काउन रिभर्स प्रवासन कार्यक्रम चलाइने, डायस्पोरा विज्ञ संचालन र ज्ञान बैंक रेमिटेन्स कोष बनाइने, भिजिट नेपाल 2085 चलाइने पनि उल्लेख गरिएको छ। सीमानाकामा अनुहार पहिचान प्रणाली स्थापना गरिने, आयोजना प्रभावित स्थानीय बासिन्दालाई मुआवजाको बदलामा शेयर दिने, अब सतर्कता केन्द्र भ्रष्टाचार निवारण इकाई बनाइने, भूमिहीनको पहिचान गरी स्थायी आवास दिइने, नेपाललाई टेक हबका रूपमा अघि बढ़ाइने पनि उल्लेख छ। केरूङ काठमाण्डु र अक्सौल काठमाण्डु रेलमार्गबाट जोड़िने, सार्वजनिक संस्थानहरूलाई गाभ्ने र रणनीतिक साझेदार भित्र्याउने, स्वदेशमा बसेर विदेशी कम्पनीका लागि काम गर्न सकिने कानून बनाउने, एकीकृत बचतकर्ता सुरक्षण कोषबाट बचतकर्ताको रकम फिर्ता गरिने पनि उल्लेख गरिएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरेर नगद रहित बनाउने, खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने, सड़क पूर्वाधारलाई तीव्रता दिइने, आगामी एक दशकमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पनि लिइएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रवर्धन दशकका रूपमा घोषणा गरी विशेष कार्यक्रम संचालन गर्नुभएको छ। हिजोको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको विषयवस्तुलाई ध्यान दिँदै वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने र आन्तरिक बजारमा रोजगारीका अवसर सृजना गर्ने उद्देश्य पनि सरकारको नीति तथा कार्यक्रमले लिएको छ।
2: रोजगारी, शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप, शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।
4: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ।
4: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ।
2: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ। देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।
4: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गरिनेछ।
2: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार, विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड़ दिइएको छ। समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ। अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा, प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ। त्यसैगरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैंक खातामा पठाइनेछ, जसले पारदर्शिता बढ़ाउने अपेक्षा गरिएको छ।
4: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
2: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता, नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढ़ाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाड़ीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ। यसैबीच नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ, हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं।
5: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो, नीतिका कुराहरू चाहिँ यहाँ आए, कार्यक्रमलाई चाहिँ अलिक स्पष्ट ढंगले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
2: हिजो भन्दा आजका नीति तथा कार्यक्रममा केही त्यस्तो भिन्नताहरू पाउनुभयो?
5: कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैनन्, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिया छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू असाध्य हिजोभन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
2: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
5: नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ, नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानूनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्, तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित त्यो प्रसाधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठूलो रकम छ, अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ, हाम्रो समब्याज भुक्तानी गर्ने नै समब्याज भुक्तानी गर्दा नै फेरि ऋण लिएर पठाएका छौँ, त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ कत्रो बजेट आउँछ भन् त्यसपछि भन्न सकिएला, अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नु त्यो चाहिँ त्यस्तो देखिया छैन।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कृषिमा सरकारले ल्याउन खोजेको परिवर्तन र सरोकारवालाको बुझाई,
6: एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलिक ध्यान दिएको देखिन्छ।
2: ट्रेड युनियन खारेज र विद्यार्थी संगठन प्रतिबन्धमा सर्वोच्चको रूख अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी दल एकजुट लगायतका खबर र कार्टुन बाँकी नै छ, सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: लार बोरा में आगी न फुकु फैलै है प्रदूषण सारा।
2: कृषि बाली भित्राए पछि खेतबारी में बाकी रहने बाली अवशेषहरु जलाउने कार्य वायु प्रदूषण को प्रमुख कारण बनेको छ।
8: तोरी को डाँठ पनि जलाइदिने, पराल पनि जलाइदिने,
9: फुक दिया जात है, ताप लिया जात है, कोनो बिक्री नै होत है,
10: 3-4 महीना राखेर लास्ट में चैत में जलाई दिए
9: तो मजबूर हो के वो काय आग लगा देते हैं, काहे से जैसा मन कहीं स्थानीय सरकार होकर व्यवस्था नहीं करे है।
11: बाली अवशेष जलाउने कार्यले माटो को उर्वरा शक्ति घटाउँछ, माटो मा रहेका फाइदाजनक किराहरू ढुसी तथा अन्य महत्वपूर्ण जीवाणुहरू पनि नाश हुन्छ।
12: प्राणघातक पदार्थले गर्दाखेरि हाम्रो माटोमा ठुठो जलाउँछौ अथवा पराली जलाउँछौ, पराली जलाउँदाखेरि त्यो 5% नभएर 1% अथवा एकदम कम मात्रामा हुन्छ, त्यसले गर्दाखेरि माटो विभिन्न अवस्था आउँछ।
11: यसको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका के हुन सक्छ?
13: हामी एकदम सहकारीबाट आइसालदेखि त नजलाउने भनेरै यस संस्थाले सकेको काम गर्दछ।
14: परालहरू हामी बटुलेर, हामीसित बेलर पनि छ, बटुलेर जम्मा गरेर हामी च्याउ खेतीलाई भैँसी फार्मलाई दिने हाम्रो गरिरहेको छ।
15: अर्को व्यवसायलाई हामी सहयोगको रूपमा चाहिँ प्यालेट दिएर उहाँलाई सहयोग गर्न सक्छौँ जस्तो लाग्छ।
16: लार्ज स्केलको बोइलरहरू जसले चाहिँ त्यो अब अहिले राइस अक्सर युज गरिराख्नु भएको छ, त्यो किसिमको इन्डस्ट्रिजहरूलाई चाहिँ हामीले त्यो बाली अवशेषबाट बनाएको प्यालेटहरू सप्लाई गर्न सक्छौँ।
17: स्याम्पल पास गराएर सप्लाई चेन चाहिँ ग्यारेन्टी हुने अवस्था रह्यो भने हामी यो कन्टिन्यू गर्न सक्छौँ।
18: स्थानीय तह र प्रदेश सरकारले यसका लागि नीतिगत व्यवस्था र सहजीकरण पनि गर्न सक्छ।
19: उहाँहरूलाई सचेतना गराउने सवालमा, समन्वय गराइदिने सवालमा स्थानीय सरकारले भूमिका खेल्न सक्छ।
20: नवलपरासी, रूपन्देही, कपिल वस्तु, दाङ, बाँके, बर्दियामा झन्डै 400+ यी कम्बाइन हार्वेस्टहरूले निजी क्षेत्रले चाहिँ लगानी गरेर सेवा दिइरहेको चाहिँ अवस्था छ।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ।
0: सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको भित्री पृष्ठमा 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न कति सम्भव शीर्षकमा खबर छ भने आर्थिक वृद्धि रोजगारी र उत्पादन वृद्धिको आधार देखिएन शीर्षकमा विपक्षी दलको भनाई पनि प्रकाशित छ। यसलाई गंगा विष्टले लेख्नु भएको छ। प्रकाश मान नेपाली कंग्रेसका नेता प्रकाश शरण महतले नीति तथा कार्यक्रममा नयाँपन नभएको भूमिहीन सुकुम्बासीका बारेमा सरकारले ठोस कुराहरू ल्याउन नसकेको र कार्यान्वयनमा जाने बेलामा समेत यस बारेमा अलमल देखिने बताउनु भएको छ। त्यस्तै एमालेका नेता गुरू बरालले एमाले लगायतका पुराना राजनैतिक दलहरूले जुन भौतिक सामाजिक आर्थिक पूर्वाधार खड़ा गरेका थिए ती पूर्वाधार पूर्वाधारहरूमाथि नयाँ शब्दावली प्रयोग गरी कार्यक्रममा आएको बताउनु भएको छ। त्यस्तै नेकपा नेता वर्षमान पुनले नीति तथा कार्यक्रममा नवीनता नभएको त्यति ठूलो जनादेश पाएर क्रमभंग ल्याउने भन्ने थियो तर निरन्तरता मात्र छ। सरकारको प्राथमिकता केमा हो सुशासन रोजगारी के हो स्पष्ट नभएको बताउनु भएको छ। त्यस्तै भित्री पृष्ठमा यसपालि पनि प्राथमिकतामा

0: कार्यक्रम आएनन् शीर्षकमा खबर छ। त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन गर्ने शीर्षकमा खबर प्रकाशित छ भने भित्री पृष्ठमा मध्य पूर्व द्वन्द्वबीच रेमिट्यान्स उत्साहजनक, गौरवका आयोजनालाई तीव्रता र
1: अल्पकालीन अन्तरिम आदेश दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान, कुमार रेग्मी र हरिप्रसाद भुयाल सरकारी निर्णय विरूद्ध अल्पकालीन आदेश गर्ने पक्षमा देखिनु भएको खबरमा उल्लेख छ भने न्यायाधीश द्वय विनोद शर्मा र सारंगा सुवेदीले भने त्यसमा असहमति जनाउँदै फरक मत राखेको उल्लेख गरिएको छ। अर्को खबर अन्नपूर्ण पोस्ट दैनिकमा सरकारलाई सर्वोच्चको झट्का, ट्रेड युनियन खारेज नगर्न आदेश शीर्षकमा दिनेश गौतमले लेख्नु भएको छ। सर्वोच्च अदालतले विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन सोबियूको संरचना खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्को अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई कारण देखाओ आदेश जारी गर्दै जेठ 4 गते छलफलका लागि बोलाएको छ। साथै गत चैत 13 र 20 गतेको निर्णय सम्बन्धी सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाउन समेत आदेश दिइएको छ। नयाँ पत्रिकामै सहकारी पीड़ितको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष बनाइने शीर्षकमा खबर छापिएको छ। एक वर्षभित्र भूमिहीन सुकुम्बासीको दीर्घकालीन व्यवस्था गरिने पनि उल्लेख गरिएको छ। प्रदेश सुशासन केन्द्र सार्ने गुपचुप तयारी शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालगंज स्थित लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्र सार्ने तयारी गरिएको छ। नेपालगंज उपमहानगरपालिका 14 महेन्द्रनगरमा आफ्नै सरकारी संरचनामा संचालित उक्त कार्यालयलाई गुपचुप रूपले सार्ने तयारी गरिएको भन्दै सरोकारवाला निकायका प्रतिनिधिहरूले विरोध जनाएका छन्। सड़क सुविधाले किचक बद र कचन कबलमा पर्यटकीय चहल पहल शीर्षकमा चन्द्रकला भण्डारीले झापाबाट लेख्नु भएको खबर छापिएको छ भने चितवनमा बढ़ी धुवा फाल्ने 54 सवारी साधनलाई कार्यवाही गरिएको बारेमा वसन्त ढुंगानाले लेख्नु भएको खबर छ। अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी एक शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलहरूले सरकारद्वारा जारी अध्यादेश, प्रधान न्यायाधीशको सिफारिश प्रक्रिया, सुकुम्बासी बस्ती हटाउने अभियान र लिपुलेख सीमा विवादका विषयलाई लिएर सरकारमाथि सरकारको आलोचना गरेका हुन्। विपक्षी सांसदहरूले सरकार संसदको सामना गर्न डराएर अध्यादेश मार्फत शासन चलाउन उद्यत रहेको, न्यायपालिकालाई नियन्त्रणमा लिने प्रयास गरेको र सुकुम्बासीका नाममा गरीबमाथि दमन गरिएको आरोप लगाएका हुन्।
0: साझा खबरमा अब विदेशका खबर। स्थानीय चुनावमा लेबर पार्टीको ठूलो हारपछि सो पार्टीका संसद सदस्यहरूले राजीनामा दिन आह्वान गरेसँगै बेलायतका प्रधानमन्त्री केयर स्टारमर आफ्नो राजनीतिक अस्तित्वका लागि लड़िरहनु भएको छ। हिजो एक सम्बोधनका क्रममा उहाँले धेरै कठिन नतिजाको जिम्मेवारी लिए र थप ठूलो चुनौतीको सामना गर्ने र बलियो र निष्पक्ष बेलायत बनाउने वाचा गर्नुभएको छ। पार्टीले गल्ती गरेको स्वीकार गर्दै प्रधानमन्त्रीले आफूले गरेका ठूला राजनैतिक छनौट सही भएको समेत दावी गर्नुभएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिबाट 3 दिन चीनको भ्रमण गर्नुहुने भएको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवान सम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद रहेको छ। राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रेलको शुरूमा भ्रमण गर्ने कार्यक्रम तय भएको थियो। इरान युद्धका बीचमा ध्यान केन्द्रित गरेर उहाँले भ्रमणलाई स्थगित गर्नुभएको थियो। र थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै हिजो बैंकको जेलबाट पेरोलमा रिहा हुनुभएको छ। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाउनुभएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ।
1: साझा खबरमा अब खेल खबर। आईसीसी एक दिवसीय विश्वकप लीग दुईको त्रिकोणात्मक श्रृंखलामा आज कीर्तिपुर क्रिकेट मैदानमा शुरू हुँदैछ। सिरिजमा आयोजक नेपालसँगै अमेरिका र स्कटल्याण्ड छन्। एक दिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको नेपालका लागि यो श्रृंखला निकै कठिन मानिएको छ। अमेरिका तालिकाको शीर्ष स्थानमा छ, स्कटल्याण्ड दोस्रो स्थानमा छ। अमेरिका र स्कटल्याण्डले विश्वकपको बाटो बनाइरहँदा नेपाल भने आगामी 4 वर्षका लागि एक दिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको छ। हेड टू हेडमा अमेरिका अघि स्कटल्याण्ड पछि रहेको छ र नेपालले पनि खेल्दैछ। इंग्ल्याण्ड क्रिकेट बोर्डले सन् 2027 2031 नेपालसँग T20 अन्तर्राष्ट्रिय श्रृंखला राख्ने सम्भावनाबारे छलफल थालेको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई ठूलो टोलीसँग खेल्ने मौका आवश्यक रहेको उल्लेख गर्नुभएको छ। खड्काले ईएस पीएन क्रिक इन्फोलाई उद्धृत गर्दै हामी तयार छौं भन्नुभएको छ र नेपाल र इंग्ल्याण्ड बीचको टी ट्वेन्टी सिरिज क्रिकेट रंगशालामा गर्नका लागि भनेर सामाजिक सञ्जालमा पोस्ट पनि भइरहेको छ। र जुम्ला रारा अल्ट्रा म्याराथनमा पुरूषतर्फ धीर बहादुर बुढा र महिलामा कल्पना बुढाले उपाधि जित्नु भएको छ। 54 किलोमिटर रारा अल्ट्रा म्याराथनमा धीरले 6 घण्टा 12 मिनट 17 सेकेण्डमा दूरी पार गर्नुभएको थियो। महिलातर्फ 7 घण्टा 7 मिनट दूरी पार गर्दै जुम्लाका कल्पना बुढा पहिलो हुनुभयो।
0: कृषि उत्पादनमा लागेका किसानलाई सुविधा थप्ने सरकारको रणनीति रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: साझा खबरमा अब कृषि नीति र कार्यक्रम ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेशाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको छ।
3: अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन भण्डारण प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
4: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
3: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
4: एग्री टेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
3: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसैगरी किसानको पहिचान क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
4: सूचीकरण परिचाल परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
3: सरकारले जोखिम व्यवस्थापन तर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दावी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपक्षी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
4: साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमा लेख जारी प्रिमियम अनुदान भुक्तानी र दावी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
3: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
5: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु है। अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो माटो जोगाउने कुरा गरेछ। अब त्यो वास्तवमा निकै महत्वपूर्ण कुरा हो भन्ने लाग्छ, किनभने अहिले रसायन विषादीले होइन अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ भन्ने लाग्छ।
3: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, CIN काठमाडौँ।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: एसईई नतिजामा सुधार, 66% विद्यार्थी उत्तीर्ण, सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत।
2: चको रोक, अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी दल एकजुट, रोजगारी अनि कृषिमा नयाँ प्याकेज कार्यक्रम चलाउने सरकारको घोषणा।
6: वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिमा जोडेर उत्पादन बढ़ाइने, काँग्रेसमा 19 केन्द्रीय सदस्य मनोनित, चितवनमा बढ़ी धुवा फाल्ने 54 सवारी साधनलाई कारवाही।
2: स्थानीय चुनावमा हार बेहोरेपछि बेलायतका प्रधानमन्त्री दबावमा, अमेरिकी राष्ट्रपतिले भोलिबाट चीनको भ्रमण गर्ने, थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिना वात्रा जेल मुक्त।
6: र अमेरिका र स्कटल्याण्डसँग नेपालको सिरिज, आजदेखि नेपालले स्कटल्याण्डसँग आज खेल्ने जुम्ला रारा अल्टा म्याराथनमा धीर बहादुर बुढा र कल्पना बुढा प्रथम नेपाल भ्रमणबारे इंग्ल्याण्ड क्रिकेट बोर्डमा छलफल।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ हिजोको नीति तथा कार्यक्रम प्रस्तुतको सन्दर्भ, जहाँ राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: नेपाल क्युआरमा आबद्ध हुन आजै आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल क्युआर, नेपालको आफ्नै क्युआर।
2: कमिङ अप नेक्स्ट, कान्तिपुर डायरी।

7% आर्थिक वृद्धिको लक्ष्य राखेर सरकारको नीति तथा कार्यक्रम सार्वजनिक सेवा प्रवाह अर्थतन्त्र र संविधान संशोधन लगायत विषयलाई प्राथमिकता संवैधानिक र कानूनी दायित्व पूरा गर्नुपर्ने जिम्मेवारी सहित संघीय संसदको बजेट अधिवेशन शुरू अध्यादेशप्रति कड़ा रूपमा प्रस्तुत हुने विपक्षी दलहरूको संकेत एक महिनामै एसईको नतिजा सार्वजनिक झण्डै 66% विद्यार्थी उत्तीर्ण अमेरिका र इरान युद्धका बीच युरोपका इन्धन र ग्यास कम्पनी भने फाइदामा र एक दिवसीय अभ्यास क्रिकेट सिरिजमा नेपाली टोलीको क्लीन स्वीप पछिल्लो खेलमा अमेरिका पराजित।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। एलजी लाइफ गुड। छुट लाहै छुट, लाहै छुट, लाहै छुट। 10 होइन 20 होइन पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा। समाचार अब विस्तारमा।
2: सरकारले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत आगामी दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। 3 दशकदेखि औसत 4% सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा 2/3 नजिकको समर्थन प्राप्त सरकारले सुशासन, डिजिटाइजेशन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ। सार्वजनिक सेवा प्रवाहमा सुधार, सुशासन, बाहारी अर्थतन्त्रको सुदृढीकरण र संविधान संशोधन लगायत एजेण्डालाई प्राथमिकतामा राख्दै सरकारले नीति तथा कार्यक्रम ल्याएको हो। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको हो। सुशासनलाई समृद्ध नेपालको आधारशिला बनाइने राष्ट्रपति पौडेलले बताउनुभयो।
3: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
2: सरकारले सबै आर्थिक कारोबारलाई

0: राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ।
1: समस्याग्रस्त सहकारीका बचतकर्ताको रकमको फिर्ता गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसबारे राष्ट्रपति पौडेलले भन्नुभयो,
0: सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गर्दै जोखिममा आधारित नियमन सुपरिवेक्षण र अभियोजन प्रणाली लागू गरिनेछ। सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ।
2: यसैबीच सरकारले आगामी वर्ष पुँजी बजारलाई सुरक्षित र प्रतिस्पर्धी बनाउने नीति ल्याएको छ। दीर्घकालीन पुँजी निर्माणका लागि विभिन्न उपाय अवलम्बन गरिने राष्ट्रपति पौडेलले बताउनुभयो।
0: पुँजी बजारलाई सुरक्षित प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ। भित्तोपत्र नियमन नेप्से तथा क्लियरिङ प्रणालीको पुनः संरचना गर्दै संस्थागत लगानीकर्ता पेन्सन कोष बीमा म्युचुअल फण्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ। ऋण बजार बन्ड बजार पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गरिनेछ।
2: यस्तै औद्योगिक ग्राम स्थापना गरी उत्पादन वृद्धि गर्ने सरकारको योजना छ। त्यसबारे राष्ट्रपति पौडेलले भन्नुभयो,
0: विशेष आर्थिक क्षेत्रहरूको विस्तार तथा साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गरिनेछ। ग्रीन मार्केट भिलेज, सूचना प्रविधि पार्क, कृषि उत्पादन केन्द्र लगायत उत्पादन मूलक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रहरूको विकास गर्दै त्यस्ता क्षेत्रलाई औद्योगिक पर्यटनसँग आबद्ध गरिनेछ।
2: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि विभिन्न व्यवस्था गरिने सरकारले नीति बनाएको छ। नापी र मालपोत सम्बन्धी सेवालाई एकीकरण गरिने भएको छ। सो कार्यक्रमबारे राष्ट्रपति पौडेलले बताउनुभयो,
0: नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइनेछ। भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिनेछ।
2: झण्डै दुई तिहाई बहुमतको सरकारले 100 विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको हो। नीति तथा कार्यक्रम संसदबाट अनुमोदन भएपछि नयाँ बजेट ल्याउने प्रक्रिया थालनी हुनेछ।
1: यसैबीच विपक्षी दलहरूले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक वृद्धि, रोजगारी सिर्जना र उत्पादन वृद्धिका स्पष्ट आधार नदेखिएको टिप्पणी गरेका छन्। सुशासन र सेवा प्रवाह सुधारका विषय समेटिए पनि त्यसलाई कार्यान्वयनका लागि ठोस योजना नभएको विपक्षी दलहरूले प्रतिक्रिया दिएका हुन्। लोकतान्त्रिक संस्थाहरूको सबलीकरण र क्षमता वृद्धिका दिशामा सरकारको ठोस योजना नरहेको कंग्रेस नेता एवं पूर्व अर्थमन्त्री प्रकाश शरण महतले बताउनुभयो। सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा दिने विषय भने सकारात्मक रहेको उहाँको भनाइ छ। यसको शुरूआत पहिलेकै सरकारबाट भए पनि यसपटक प्रोत्साहन गर्ने र करको दर घटाएर प्राथमिकता दिने कुरा सकारात्मक रहेको महतले बताउनुभयो। यस्तै एमाले वरिष्ठ नेता सांसद गुरू बरालले पुराना दलले शुरू गरेको आर्थिक पूर्वाधारमाथि टेकेर नै नीति तथा कार्यक्रम आएको टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभयो, यसमा नवीनता केही छैन, नयाँ दिशा निर्देश पनि हुन सकेको पाइएन। राष्ट्रिय स्वतन्त्र पार्टीले जुन देशका लागि जुन तरक्की गर्छ भन्ने जनअपेक्षा थियो त्यो अपेक्षा पूरा हुने देखिएन। पूर्व अर्थमन्त्री समेत रहेका नेकपा नेता वर्षमान पुनले कार्यक्रममा विगतका निरन्तरता भएकाले नवीनता नदेखेको बताउनु भएको छ। यस्तै श्रम संस्कृति पार्टीका सांसद आरएन राईले राष्ट्रपतिले चुनावमा कायापलट गर्ने वाचा गरे पनि नीति तथा कार्यक्रममा त्यस्तो नदेखेको टिप्पणी गर्नुभयो। राष्ट्रपतिले चुनावमा देशको कायापलट गर्ने भनेको थियो, नीति तथा कार्यक्रममा ल्याउँदा त खासै केही नयाँ देखिएन, उहाँले भन्नुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुशबू ओलीले कार्यक्रममा धेरै कुरा समेटिए पनि छलफलका लागि संसदमा समय नछुट्याएको प्रतिक्रिया दिनुभयो। यसै गरी विपक्षी दलहरूले नीति तथा कार्यक्रम

0: निर्वाचनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएकोमा समेत आलोचना गरेका छन्।
1: संवैधानिक र कानूनी दायित्व पूरा गर्नुपर्ने जिम्मेवारी सहित संघीय संसदको बजेट अधिवेशन शुरू भएको छ। सरकारको सिफारिश अनुसार भए बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभाको नयाँ अधिवेशन प्रारम्भ भएको हो। दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ भने सरकारले यसअघि ल्याएका 8 अध्यादेश पेश भएका छन्।
2: विधायकी जिम्मेवारीसँगै संविधान कानून र संसद नियमावली अनुसार तय भएका समयसीमाभित्र केही महत्वपूर्ण कार्य पूरा गर्नुपर्ने अवस्थामा संघीय संसदको बजेट अधिवेशन अर्थात बर्खे अधिवेशन सोमबार शुरू भएको हो। विगत भन्दा केही ढिलो गरी बजेट अधिवेशन शुरू भएकाले जिम्मेवारी अनुसारको काम पूरा गर्नुपर्ने दबाव संसद सामु देखिएको छ। संविधानको प्रावधान अनुसार प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी जेठ 15 गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनु पर्नेछ भने सो बजेट असार मसान्तभित्र पारित र प्रमाणीकरण गरेर कार्यान्वयनका लागि अघि बढ़ाउनु पर्नेछ। त्यस्तै बजेट अगावै सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्नुपर्नेछ। नयाँ अधिवेशनको पहिलो दिन नै नीति तथा कार्यक्रम पेश भएको हो। संसद सचिवालयका अनुसार आगामी बुधबार नीति तथा कार्यक्रममाथि छलफल गरी सरकारको तर्फबाट जवाफ दिएपछि पारित गर्ने कार्यसूची बनाइएको छ। नीति तथा कार्यक्रम पारित भए पश्चात प्री बजेट अर्थात विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची तय भएको छ। संसद सचिवालयले बनाएको कार्यतालिका अनुसार वैशाख 31 गते प्री बजेट प्रस्तुत गरी 3 दिन छलफल गरेर पारित गरिने भएको छ। त्यसका लागि जेठ 4, 5 र 6 गते समय निर्धारण भएको सचिवालयका एक अधिकारीले जानकारी दिए। नीति तथा कार्यक्रम र बजेटसँगै सरकारले संवैधानिक व्यवस्था अनुसार यसअघि ल्याएका 8 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्दै प्रमाणीकरणमा लैजानुपर्नेछ। संविधान अनुसार कुनै पनि अध्यादेश सदनमा पेश भएको 60 दिनभित्र प्रतिस्थापन विधेयक पारित र प्रमाणीकरण गर्नुपर्ने भएकाले सरकारलाई दबाव सिर्जना हुन सक्ने अवस्था छ। अध्यादेशको विषयमा विपक्षी दलको विमति रहेकाले दुवै सदनबाट पारित गर्न सरकारलाई सहज देखिएको छैन। प्रतिनिधि सभामा अध्यादेश पारित गर्न सरकारसँग पर्याप्त बहुमत भए पनि राष्ट्रिय सभाको समीकरण अनुकूल देखिँदैन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेशको सन्दर्भमा सरकारलाई सहज वातावरण नहुने बताएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद निष्कल राईले भने,
3: दुईटै नजिकको शक्तिशाली सरकार आखिर सदनसँग किन डराएको छ? किन अध्यादेशको बाटो समाज र संसदलाई कमजोर बनाउन खोजिँदैछ? अध्यादेश ल्याउने नहुने भन्ने हाम्रो बनाइ होइन, तर अध्यादेश संसदको भावना र आवश्यकता अनुसार आउनुपर्छ। सत्ता सहजताको साधन बन्द हुँदैन। अहिलेको अध्यादेश त्यस अनुकूल छैन, जसको दफा दफामा हामी सदनमा जवाब खोज्नेछौ। सरकारलाई भाइ सन्चो मानेर बस्न दिँदैनौ। अन्य विषयमा बहस गर्दै गरौंला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन।
2: अर्को प्रतिपक्षी दल एमाले पनि अध्यादेश ल्याउने सरकार को कदमप्रति विमति जनाएको छ। सो पार्टीका सांसद पद्मा अरियालले भनिन्,
4: हिजो अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यता माथिको निर्मम आघात भन्दै यही सदन तताउनेहरू आज स्वयं केही बाटोमा निर्धक्क हिँडिरहनु भएको छ। यो राजनीतिक विवेकको परिपक्वता हो कि सत्ता सुविधा अनुसार बदलिएको नैतिकता? जनताले यसलाई रूपान्तरण भनेर बुझ्ने कि निर्लज्जताको पराकाष्ठ भनेर चिन्ने?
2: सरकारले यसअघि ल्याएका 8 अध्यादेश दुवै सदनमा पेश गरेको छ। ती मध्ये संवैधानिक परिषद सम्बन्धी अध्यादेशको प्रतिवाद गर्ने विपक्षी दलहरूको तयारी छ। अध्यादेश पेश गर्दै कानून मन्त्री सविता गौतमले सो अध्यादेश ल्याउनुको कारणबारे भनिन्,
5: संवैधानिक परिषदको काम कर्तव्य अधिकारलाई व्यवस्थित गर्न संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 कार्यान्वयनमा रहेको छ। उक्त ऐनमा रहेका व्यवस्थालाई तत्काल संशोधन गर्न आवश्यक भएकोले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 जारी गरिएको हो।
2: सरकारले बजेट अधिवेशन भए पनि 40 भन्दा बढी विधेयक यही अधिवेशनमा पेश गर्ने तयारी गरेको बताइएको छ। कानून मन्त्रालयले अन्य मन्त्रालयसँग आगामी आर्थिक वर्षमा बनाउनु पर्ने कानूनको सूची माग गरेको थियो। सोही अनुसार अधिवेशनमा पेश हुने विधेयक बारे संसद सचिवालयलाई सूची बुझाउने तयारीमा सरकार छ। कानून मन्त्रालयका अनुसार संवैधानिक परिषद र सार्वजनिक खरिद सम्बन्धी विधेयक अध्यादेशका रूपमा आएका छन् भने बाँकी विधेयकहरूमा संसदमा पेश गर्ने योजनामा सरकार छ। प्रधानमन्त्री कार्यालय ऊर्जा जलस्रोत तथा सिंचाई रक्षा वन तथा वातावरण श्रम रोजगार तथा सामाजिक सुरक्षा संघीय मामिला तथा सामान्य प्रशासन संचार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालयले दुई दुईवटा विधेयक तयार पारेका छन्। अर्थ कृषि तथा पशुपन्छी विकास भौतिक पूर्वाधार तथा यातायात र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन तीनवटा विधेयक तयार गरेका छन्। कानून मन्त्रालयले दशवटा विधेयक पेश गर्ने तयारी गरिरहेको छ। त्यस्तै यसअघि दर्ता भएको वैकल्पिक वित्त परिचालन सम्बन्धी विधेयकलाई अघि बढ़ाउने तयारी भएको छ। त्यस्तै माथिल्लो सदन राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आइपुगेका राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक र चलचित्र सम्बन्धी विधेयकलाई सरकारले प्राथमिकता दिने सम्भावना छ। रेडियो कान्तिपुरका लागि अनिल बोगटीका साथमा नवीन कोइराला।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
9: न्यूनतम लगानी ₹1,000 प्रति युनिट मूल्य ₹10 मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। LS Horizon 12 आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।

0: रेकर्ड नेपाली फिल्म कम्पनी जस्मिन फिल्म्स तीन दशक देखि नेपाली मनको रंग
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्।
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब एसईको प्रसंग। परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गर्दै एक महिनाभित्र सार्वजनिक गरिएको 2082 एसई नतिजामा सुधार देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको नतिजामा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष 61.81% विद्यार्थी उत्तीर्ण भएका थिए। यसपालि 4.17% नतिजामा सुधार आएको हो। नियमिततर्फ 4,30,667 परीक्षार्थी सहभागी भएकोमा 2,84,000 विद्यार्थी उत्तीर्ण भए भने 1,46,507 जना अनुत्तीर्ण भएका छन्। अनुत्तीर्ण विद्यार्थीका लागि पूरक परीक्षा 1 असारदेखि सञ्चालन हुने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। यसअघि नतिजा प्रकाशन गर्न 3 महिनासम्म लाग्ने गरेको थियो। यसपटक परीक्षा सकिएको 29 दिनमै नतिजा प्रकाशनमा आएको। सरकारले एसईई नतिजा 1 महिनाभित्र र कक्षा 12 को नतिजा 1.5 महिनाभित्र सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो।
3: सर्वोच्च अदालतले ट्रेड युनियन खारेज र विद्यार्थी संगठन प्रतिबन्ध गर्ने सरकारका 2 निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। संवैधानिक इजलासको बहुमतले कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णयलाई र एकल इजलासले विद्यार्थी संगठन प्रतिबन्ध गर्ने निर्णयलाई कार्यान्वयन नगर्न हिजो आदेश जारी गरेका हुन्। सरकारी अध्यादेश मार्फत कर्मचारी युनियन खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णय विरूद्ध निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहाल समेतले संवैधानिक इजलासमा रिट दायर गर्नुभएको थियो। सो रिटमा पहिलो सुनवाई गर्दै कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद भुयाल, विनोद शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएको थियो। इजलासमा अन्तरिम आदेश जारी गर्ने विषयमा राय बाजिएको थियो। कायमकायम प्रधान न्यायाधीश मल्ल, रेग्मी र भुयालले अन्तरिम आदेश जारी हुनुपर्ने राय दिनुभएको थियो भने न्यायाधीश शर्मा र सुवेदीले फरक मत राख्नुभएको थियो। बहुमत न्यायाधीशले अन्तरिम आदेश जारी गर्ने निर्णय लिएकाले त्यही सदर भएको छ। यससँगै सरकारको निर्णय कार्यान्वयनमा रोक लागेको छ।
2: नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीमा एकता कायम गर्ने पहल स्वरूप निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका गरी 19 जना नेताहरूलाई केन्द्रीय कार्य समितिमा मनोनयन गर्नुभएको छ। दुवै पक्षका नेताहरूसँग सघन सम्वादपछि सभापति थापाले उनीहरूलाई कार्य समितिमा समेट्नु भएको हो। विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र कोइराला पक्षका नेतालाई थापाले पहिलो पटक कार्य समितिमा समावेश गर्नुभएको हो। पार्टी विधान बमोजिम महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरिएको नेपाली कंग्रेसले जनाएको छ। कान्तिपुर डायरीमा पुनः ब्रेक पालो।
0: दैनिक रु 197
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस र कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860-9640-00
6: र 9819-32-76-75।
1: थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
3: डायरीमा अब आर्थिक प्रसंग।
7: आर्थिक समाचारको साथमा
8: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स।
3: सरकारले काठमाडौँ तराई मधेस दूर्थ मार्ग पूर्व पश्चिम विद्युतीय रेल मार्ग लगायत गौरवका आयोजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा काठमाडौँ तराई मधेस दूर्थ मार्ग तथा यसका लिंक सड़क शीघ्र सम्पन्न गर्ने नीति लिने उल्लेख गरिएको छ। तर शुरू भएको 8 वर्ष बित्दा दूर्थ मार्गको प्रगति गत माघसम्म 45.16% मात्रै रहेको छ। 2074 औपचारिक रूपमा थालनी भएको दूर्थ मार्ग मन्त्री परिषदबाट स्वीकृत गराएर ठेक्का प्रक्रियामा जाँदा 2078 पुगेको सेनाले बताउँदै आएको छ, जसले गर्दा आयोजना शुरू भएको वर्षौं बिते पनि सोचे जति प्रगति भएको छैन। पूर्व पश्चिम विद्युतीय रेल मार्ग निर्माणलाई निरन्तरता दिई केरूङ काठमाडौँ तथा रक्सोल काठमाडौँ रेलमार्गको लगानी मोडालिटी लगायत विषयमा अध्ययन अघि बढ़ाउने सरकारको नीति रहेको छ। गत फागुनको चुनावमा प्राय राजनैतिक दलका घोषणा पत्रमा परेको थियो पूर्व पश्चिम रेल मार्ग, रासोपा सरकारले भने आफ्नो वाचा पत्रमा समेटेको थिएन। तर सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ रेल मार्गलाई राखिएको छ।
2: अमेरिका इजरायलले 28 फेब्रुअरीमा इरानमा आक्रमण गरे यता पश्चिम एशियामा ठूलो जनधनको क्षति भएको छ। विश्वको अर्थतन्त्र डामाडोल छ, तर यस्तो असहज अवस्थामा पनि केही कम्पनीहरूले भने आकर्षक मुनाफा कमाइरहेका छन्। विश्वको झण्डै 20% कच्चा तेल बाहिरिने हर्मुज जलमार्गमा युद्ध शुरू भएदेखि नै अवरोध छ। यसले पेट्रोलियम इन्धनको मूल्यमा उच्च वृद्धि भएको छ। युद्ध विराम र शान्तिवार्ताको घोषणाले मूल्य घटे पनि पूर्ववत अवस्थामा फर्किसकेको छैन। यसअघि ब्रेड क्रूड 70-72 डलर प्रति ब्यारेल आसपास कारोबार भइरहेको थियो। 30 अप्रेलमा यसको मूल्य युद्ध शुरू भएताकै उच्च 126.41 डलर प्रति ब्यारेलसम्म पुग्यो। अहिले फेरि 100 डलर आसपास कारोबार भइरहेको छ। इन्धन मूल्यमा देखिएको यो उतार चढ़ावको ठूलो फाइदा युरोपका ठूला पेट्रोलियम तथा ग्यास कम्पनीहरूले उठाएका छन्। ती कम्पनीहरूमध्ये ब्रिटिश पेट्रोलियमले यस वर्षको पहिलो त्रैमासिकमा असाधारण नाफा भएको जनाएको छ।
7: खेलकुद समाचारको साथमा
1: एलजी लाइफ्स गुड।
3: नेपालको ए टोलीले स्कटल्याण्ड र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अभ्यास क्रिकेट सिरिज क्लीन स्वीप गरेको छ। हिजो भएको अन्तिम खेलमा अमेरिकालाई 7 रनले पराजित गर्दै नेपाल ए ले सिरिज जितेको हो। मुल्पानीस्थित माथिल्लो क्रिकेट मैदानमा हिजो भएको खेलमा 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49 ओभर 1 बलमा अल आउट हुँदै 257 रन मात्र बनाउन सक्यो। नेपाली टोलीका लागि शेर मल्लले 4 तथा बसीर अहमदले 3 विकेट लिए। त्यसअघि अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले 49 ओभर 5 बलमा सबै विकेट गुमाएर 264 रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले 115 बलमा 9 चौका र 4 छक्का प्रहार गर्दै 111 रनको शतकीय इनिङ्स खेले।
2: अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। आज कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा तराई भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहितको मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 28 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 6:50 हुनेछ।
3: हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौं। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।
8: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र रेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: अब तपाईँहरूकै सहर खराबारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँको 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदारी 1 प्रगति टोल खाँदारी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 29 5 63 40 र 98 07 00 1 555। यहाँ डिएसकेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: लौ घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ संघ सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ट भइसकेको छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्जको तरंगबाट। प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट यो पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.np लगन अनि हाम्रो पत्र डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ संघ सभा यो बसाईमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउनेछु। कार्यक्रम गुड मर्निङ संघ सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा यो देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल वैशाख महिनाको 29 गते मंगलबार कृष्ण पक्षको 10 तिथि, तदनुसार यसले सम्वत 2026 मई 12 तारीक। अब तपाईँको आजको राशिफल

पहिलो राशि रहेको छ मेष राशि। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रो वस्तु प्राप्त हुनेछन् भने श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा पनि राम्रै फर्को मार्न सकिनेछ। साझदेखि खर्च बढ्नाले अर्थभाव भने देखा पर्न सक्छ र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। यात्रा खर्चिलो र कष्टपूर्ण रहने देखिन्छ आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई।

मेष राशिपछि दोस्रो राशि रहेको छ वृष राशि। गरिएको कामको प्रशंसा हुनेछ। नयाँ वर्षले उत्साह जगाउनेछ। नियमित काम तथा पेसा व्यवसायमा पनि राम्रो उपलब्धि प्राप्त हुनेछ। मेहनतले लक्ष्यमा पुग्न सकिनेछ भने दिगो फाइदा हुने काममा जगबसाउने मौका देखिन्छ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। साँझतिर प्रशस्त लाभ हुनुका साथै उठ्नु पर्ने रकम पनि हात लागि हुनेछ र व्यापारमा पनि फाइदा मिल्नेछ। आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई

वृषराशिपछि तेस्रो राशि रहेको छ मिथुन राशि। आजको दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनु पर्ला। अर्थ ऊर्जापनमा पनि केही मन्दी आउने बेला देखिन्छ। साँझदेखि स्थितिमा भने सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ भने मेहनतले लोकप्रियता हासिल गर्न सकिनेछ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

चौथो राशि पछि चौथो राशि रहेको छ कर्कट राशि। स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढ्नेछन् भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहार विहारमा अलिक ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। साथीतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ भने प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ र भाग्यले विभिन्न वर्ष जुटाउनेछ। आजको दिनमा कर्कट राशि हुने श्रोता।

कर्कट राशिपछि पाँचौं राशि रहेको छ सिंह राशि। प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर प्राप्त हुनेछ भने परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मैत्रताको बन्धन कसिलो हुनेछ। व्यापार व्यवसायमा पनि आमदानी बढ्नेछ। साँझदेखि काम बिग्रिने भयले सताउनेछ भने न्यून उपलब्धिमा पनि चित्त बुझाउनु पर्ला र स्वास्थ्यको लागि आहार विहारमा पनि अलिक ध्यान पुर्याउनु होला। आजको दिनमा सिंह राशि हुने श्रोताहरूलाई

सिंह राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। आठ गता प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। रोकेका काम बन्नाले मनौकी लाभ हुनेछ। चुनौती पन्साएर काम बनाउन सकिनेछ भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका देखिन्छ। शत्रुहरू पनि किनारा लाग्नेछन्। साँझको समय रमाइलो रहनुका साथै प्रियजनसँग भेटघाट हुनुका साथै अतिथिका रूपमा सत्कार पनि पाइनेछ र आमदानी बढाउने काम शुरू गर्न सकिनेछ। आजको दिनमा कन्या राशि हुने छ त

शनि राशि पछि सातौं राशि रहेको छ तुल राशि। जिम्मेवारी थपिए पनि धेरै समय अरूका लागि खर्चनु पर्ला। अर्थ ऊर्जापनमा पनि मन्दी आउने बेला देखिन्छ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। स्वास्थ्य कमजोर हुनाले अध्ययनमा पनि ध्यान केन्द्रित नहुन सक्छ। कमजोर नतिजा सच्याउनु काम दोहोर्याउनु पर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ र आमदानीको स्रोत बढ्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आजको दिनमा तुला राशि हुने श्रोताहरूलाई

तुलसी पछि आठ राशि रहेको छ वृश्चिक राशि। अरूको फाइदाको लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्ला। ईर्ष्य गर्नेहरूले काममा अवरोध पुर्याउलान्, आफ्नो सामना अरूले दावी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। साँझदेखि अस्वस्थताले काममा बाधा पोख्न सक्छ। खर्च र चुनौतीको समय देखिन्छ, सजग रहनुहोला र मेहनत गर्दा सामान्य उपलब्धि भने हात पार्नु सकिनेछ। आजको दिनमा वृश्चिक राशि हुने श्रोताहरूलाई

वृषभराशि पछि नौ राशि रहेको छ धनु राशि। नयाँ प्रारम्भ गर्ने समय देखिन्छ। चेताएको काममा सोचे जस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ भने दाजुभाइमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन समेत खुसिनेछ। मेहनत गर्दा पेसा व्यवसायमा भने मनोज्ञ धन लाभ हुनुका साथै साझातिर घरेलु समस्या देखा पर्न सक्छ। तापनि साथीभाइको सहयोगले भने समस्या सुल्झन सक्छ। प्रयत्न गर्नुहोला। आजको दिनमा धनु राशि हुने श्रोता।

धनु राशि पछि दशौं राशि रहेको छ मकर राशि। आफ्नो कमजोर माथि टिप्पणी हुने समय रहेकाले अलिक सजग रहनुहोला। नसोची चुनौती अँगाल्ने बानीले काम रोकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्। अलिक सजग भने रहनुहोला। साझातिर नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ र कामको लगावले मनोज्ञ धन आर्जन हुनुका साथै विभिन्न भौतिक साधन समेत जुट्नेछन्। आजको दिनमा मकर राशि हुने

मकर राशिपछि एघारौं राशि रहेको छ कुम्भ राशि। आफन्त र साथीभाइको सम्पर्क बाटो टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थमा अल्म ल्याउन सक्छन्। केही अवसर प्राप्त भए तापनि चुनौतीसँग जुझ्नु पर्ने देखिन्छ। पहिलेका कमजोरी सुधार्ने प्रयत्न गर्नुहोला। खानपानको असावधानीले स्वास्थ्य भने बिग्रन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् र बुद्धिको उपयोगले परिस्थिति सन्तुलन बनाउन सकिनेछ। आजको दिनमा कुम्भ राशि हुने श्रोताहरूलाई

कुम्भराशिपछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नु पर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। वैदेश ताक्नेहरूलाई यात्राको साइत भने जोड्न सक्छ। साझतिर आफन्तसँग सम्पर्क हुनुका साथै भेटघाटको अवसर जुड्न सक्छ। व्यापार बढ्नाले आय आर्जनमा सुधार हुने समय छ र स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुनेछ। आजको दिनमा मीन राशि हुने श्रोता।

श्रोता मैले तपाईँको 12 राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफलले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छ जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज त जसको जन्मदिन परेको छ जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ शङ्खुवा सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वास्थ्य रहनुहोस्, व्यस्त रहनुहोस् अनि स्वागत पनि रहनुहोस् भन्दै आज्ञा हुन्छ। नमस्कार।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईहरुको सहर खातरीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2023 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 75770 29 53 40 र 98007001555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने वन हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रुपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
0: किरात राई समुदायको महान चाड साकेला उभौली येलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा दिङ्लाले नियमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात राई ययुक्खा दिङ्ला भोजपुर।
3: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमो मेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
1: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
9: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
10: साथै हो यो केटीहरूको फेसन पनि कति डिजाइनको यार, 36 व्यञ्जन भनेको छ, 36 किसिमको रहेछ। अब त हाम्रो गाउँ घर पनि पुरा विदेशी जस्तो लाग्न थालिसक्यो। हेर हातमा मोबाइल, ओहो त्यो पनि छैन गरेको जुत्ता आमा लुगा हेर, ओहो खै के भन्नु यार। अब त
11: होइन के त आरिस गरेको, तिमीलाई पनि लाउनु मन लाग्यो ला त, कसले रोकेको छ?

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
3: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरतमा आँखा तथा कान उपचार केन्द्र खादरी संघ सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बेर्तामोटको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघ सभाको खादरीमा मेची आँखा अस्पताल बेर्तामोटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखा बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98-520-60-177 98-520-60-177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 029-560-248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
9: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सम्कुवा सभा 95.5 MHz।
10: नमः। सुप्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषले पनि लक्ष्मण सुवेदी सदाको झैं आज पनि पञ्चाङ, ग्रह गोचर र राशिफल सहित तपाईँसँग दुईटा नम्बरमा फोनमा कुराकानी गर्ने तयारीका साथमा उपस्थित भइसकेको छु। विभिन्न ज्योतिष, धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू सहित तपाईँलाई उपस्थित भएको छु मैले। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग दुईटा नम्बरको ध्वनि तरंगबाट भेटघाट गर्नेछौ। कार्यक्रममा होस् वा कार्यक्रमभन्दा अरू बेला पनि होस्, तपाईँ र हाम्रो भेटघाट रहनेछ। 9843597858 र 9812376301 सीधा सम्पर्कमा तपाईँ आउन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहनु भएको छ। हामीलाई सीधा सम्पर्क तपाईँ गर्न सक्नुहुन्छ, यहाँ भेट्न होस् वा यतिखेर हामी काठमाडौँको पर्सि भेट्ने तयारीमा छौं। पर्सि 31 गतेको दिन बिहिबार परेको छ, आज मंगलबार भयो, भोलि होइन, पर्सि हामी तपाईँहरूसँग बिहिबार द्वादशीको दिनमा हामी काठमाडौँमा रहनेछौ। काठमाडौँको चक्रपथ बाँसबारी रोडमा रहेको अस्ट्रेलियन दूतावासको ठिक अगाडिपट्टि अथवा अस्ट्रेलियन एम्बेसीको जस्ट अपोजिट साइडमा तपाईँ हामीलाई भेटघाट गर्न सक्नुहुन्छ, एक दिनको लागि मात्र, 31 गते बिहिबार। हामीले काठमाडौँमा धेरै भयो तपाईँहरूले इच्छा गर्नुभएको, त्यस कारणले गर्दा हामीले यो कुराको तपाईँलाई जानकारी गराएका हौ। अहिले कार्यक्रमको शुरूवाती चरणमा छु, कार्यक्रममा यिनी जानकारी सहित दुईटा नम्बरमा फोन गर्नुहोला, 9843597858 र 9812376301 सीधा सम्पर्कमा आउन सक्नुहुन्छ। यतिखेर कोही तपाईँ जिज्ञासु पनि बन्दै गर्नुहोला, म भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल वैशाख 29 गते रहेको छ, आज मंगलबार। तदनुसार ईस्वी सन 2026 मे 12 तारीक नेपाल सम्मत 1146 वछलागा रौद्र नाम संवत्सर रहेको छ। श्री सूर्य उत्तरायण वसन्त ऋतु शुद्ध ज्येष्ठ कृष्ण पक्ष, आज पवित्र दिन छ, सूर्योदयमा दशमी, 12:14 दिनको 10:12 पूर्व भाद्रपद नक्षत्र रहेको छ, 40:13 साँझको 9:24 रहेको छ। त्यस्तै गरेर आजको दिनमा विशेषत वैधृति योग रहेको छ, 36:31 बबकरण 41:16 आज आनन्दादी युगमा काँडा योग रहेको छ। आजको दिनमानको समय 33:30 बिहान सूर्योदय 5:19 जाँदा भयो, साँझ सूर्यास्त 6:43 रहनेछ। भोलि अपरा एकादशी व्रत रहेको छ, आजै जानकारी गराए एकादशी भोलि हो। भोलि भनेको कति गते हो? 30 गते एकादशीको दिन भोलि रहेको छ, यो जानकारी तपाईँलाई दिए। अब कार्यक्रममा ढिलो नगरिकन पालो रहेको छ ग्रह गोचरको, सूर्य यतिखेर मेष राशिमा छन्, अब वृष राशिमा प्रवेश तयारीमा रहेको छ सूर्य ग्रह। त्यस्तै गरेर आजको दिनमा हेर्दा मंगल ग्रहको अवस्था मीन राशिमा छन् भने बुध ग्रहको अवस्था यतिखेर मेष राशिमा छन्, बृहस्पति मिथुन राशिमा, शुक्र वृष राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा, चन्द्रमा पनि आज कुम्भ राशिमा रहनु भएको छ भने केतु सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर हामी प्रस्तुत गर्छौ तपाईँका दिनहरू के कसरी र कहाँ व्यतीत रहनेछ। तपाईँका मेष आदि बारे राशिफल यस प्रकार छ। मेष राशिको लागि आज आय आर्जनमा वृद्धि हुनुको साथमा काममा सफलता मिल्नेछ, दाजुभाइहरूको सहायता भने राम्रो मिल्ने योग देखिन्छ भने काममा पनि सकारात्मक ऊर्जा प्राप्तिको लागि दिन शुभ छ। वृष राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्ने योग देखिन्छ, लामो दूरीको यात्राहरूमा सहज हुन्छ भने काममा पनि सफलता मिल्ने योग राशिमा संकेत देखियो, इष्टमित्रहरूले पनि साथ दिने युग राशि वृष राशिमा संकेत छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि रहने योग रहेको छ। आजको दिनमा लामो दूरीको यात्राहरूमा सहज हुनेछ। धर्म र कर्ममा भने असत्य विश्वास वृद्धि भएर जाने योग छ। सोचेका कामहरू पूरा हुनेछन्। कर्म सफलतायुक्त दिनहरू रहनेछन् भने मान सम्मानमा वृद्धि रहनेछ। आटेका ताकेका कामबाट सफलता मिल्ने युग राशि कर्कटलाई देख्न सकिन्छ। सिंह राशिको लागि आजको दिनमा लामो दूरको यात्राहरूमा सहज हुनेछ। मन परेका व्यक्तिसँग भेटघाट होला। चन्द्रमा सातौं भएकाले प्रेम सम्बन्धीका छलफलहरू पनि अगाडि बढ़न सक्छन् अथवा नयाँ प्रेम प्रेमिका बीचको सम्बन्ध पनि सुधार हुनेछ। आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग राशिमा संकेत छ। कन्या राशि हुनेको लागि आजको दिनमा शत्रु वृद्धि, स्वास्थ्यमा अलिकति केही अनुकूलतामा फरक पर्न सक्छ। विशेष सावधानी अपनाउनु तपाईँले आजको दिनमा खबरदारी पनि गर्ने खालका योगहरू रहेका छन् भने बोली र व्यवहारलाई अलिकति परिवर्तन गर्दा दिन सकारात्मक बन्न सक्ने योग छ। तुला राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ भने आँटेका ताकेका कामहरूबाट पनि शुभ रहेको छ। तपाईँको सकारात्मकताले गर्दा आज धेरै कामहरूमा सफलता मिल्नेछ। पठन पाठनका खुशीका समाचार सुन्न पाइने युग राशि तुलालाई संकेत छ। वृश्चिक राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका काममा सफलता मिल्नुका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ। इष्टमित्रहरूले साथ दिने युगहरू राशिबाट वृश्चिक राशिमा संकेत छ। पराक्रमयुक्त दिन छ। बृहस्पतिको पूरा दृष्टि आफ्नो घरमा हुँदा सकारात्मक ऊर्जा छ। अधुरा कामहरू पूरा हुन्छन्। डुबेका धनहरू हात पर्छन्। आफ्नो इज्जतहरू वृद्धि रहनेछ। जागिरमा प्रतिष्ठाहरू वृद्धि रहने योगहरू राशिमा संकेत छ। वाणिज्य कर्म, शेयर बजारमा मनज्ञ धन आर्जन गर्न सकिने लक्षणहरू देखिएका छन्। सकारात्मक सोचका साथ अगाडि बढ्नु। घरमा अतिथिहरूको पनि आगमन रहनेछ। कुम्भ राशिको लागि मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका कामहरूबाट तपाईँको लागि दिन शुभ र मंगलप्रद युगहरू देख्न सकिन्छ। लामो दूरको यात्राहरू सहज छन्। काममा सफलता मिल्ने युगहरू राशिबाटै संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि तपाईँको दिनहरू सकारात्मक भएर जाने, बढ़ेर जाने खालको योग छ। मान सम्मानमा वृद्धि हुनेछ भने आँटेका ताकेका कामहरूबाट पनि सहज हुने राशिमा मीन राशिबाट संकेत ग्रहलाई देख्न सकिन्छ।
11: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
12: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
11: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
12: सम्पर्क
11: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
12: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
13: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
14: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
13: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
14: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईलाई धेरै भन्दा धेरै जिल्लाहरूबाट यो कार्यक्रम यतिखेर एकै साथमा प्रसारण गरिरहेका छौं र तपाईहरूसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। निरन्तर हामी ज्योतिषको बारेमा धर्म र संस्कारको बारेमा जानकारी गराउँछौ। दुईटा नम्बरमा फोन गर्न सक्नुहुन्छ। अर्को एउटा कुरा भन्न नबिर्सिनु पर्ने कुरा, तपाईँलाई थाहा छ हामी काठमाडौँ आउँदैछौ, तपाईँलाई थाहा छ हामी तपाईसँग 31 गते बिहिबारको दिन तपाईँहरूसँग हामी भेट्ने प्रयास गर्नेछौ काठमाडौँमा। जो जो आउनुहुन्छ तपाईँहरूसँग भेटघाट रहन्छ, त्यहाँ तपाईँहरूलाई हामीले दिने सेवा भनेको चिना बनाउन मिल्छ, चिना हेर्न मिल्छ, कवचहरू धारण गर्न मिल्छ, तपाईँका वैवाहिक जीवनमा के कस्ता उताव चढाव छन्, अब भर्खरै मात्रामा एसईईको रिजल्ट आएको छ हिजो बेलुकादेखि, होइन तपाईँहरूको छोराछोरीलाई कसरी पढाउने, वा केही ग्रहहरूले रोकिरहेको छ कि, वा सामान्यतया ग्रहका शान्तिहरू गरेर पढाउँदा अझ राम्रो हुने हो कि होइन, किनभने मान्छेलाई बिग्रेपछि ग्रह शान्ति गर्ने परम्परा छ नेपालमा, तर त्यो वास्तवमा राम्रो होइन नि। तपाईँको छोराछोरी स्कूल अथवा क्याम्पस भर्न आउनुभन्दा पहिले एकचोटि चिना हराएर सामान्य ग्रह भए पनि त्यसलाई शान्त गरेर त्यसले भोलि केही बाधा अर्चना नआओस् है भनेर तपाईँले चाहिँ त्यसलाई पहिले नै शान्तिहरू गरेर अनि बल्ल तपाईँले क्याम्पसहरू भर्न गर्नुभयो अथवा केही होइन विदेशहरूको काम गर्नुभयो भने जे काम गर्दा पनि पहिले हेराएर सामान्य हुँदा पनि शान्ति गरेको सधैँभरि सामान्य हुन्छ, बिग्रेर खतम भएपछि शान्ति गर्नुहुन्छ, अनि त्यो खतम भएको मान्छेलाई राम्रो बनाउन अलिक गाह्रै पर्छ क्या है, त्यसो हुन्छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, त्यस कारणले गर्दा हामी तपाईँहरूको चिना हेर्नको लागि काठमाडौँ 31 गते एक दिन भेट्नेछौ तपाईँहरूसँग बिहान करिब करिब 9:30 बजेदेखि हामी तपाईसँग भेटेर चिनाहरू हेर्नेछौ। तपाईँ काठमाडौँ कहाँ आउने होला, मेरो पनि छोरालाई जा त्यहाँ भन्नु थियो, कहाँ पठाउने होला, होइन नम्बर त छँदैछ, फोन गरेर पनि अझ धेरै जानकारी लिन सक्नुहुन्छ। तथापि काठमाडौँको चक्रपथमा बाँसबारी रोडमा अस्ट्रेलियन एम्बेसी छ, अस्ट्रेलियन दूतावास भन्ने भयो, अस्ट्रेलियन एम्बेसीको ठ्याक्कै अगाडिपट्टिको प्रभु ब्याङ्क भएको गल्लीबाट तपाईँ हामीलाई दुई घरभित्र छिर्न सक्नुहुन्छ, चौतारामा भेट्न सक्नुहुन्छ। त्यहाँ हामी तपाईँलाई भेट्ने भनेर हामी जुन पोहोर पराएर पहिले पनि आउने गरेको ठाउँमा हामी आउनेछौ र तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको पनि समाधान गर्ने प्रयास गर्छौ। चिना हेर्नु परेको छ, दुईजनाको चिना कुण्डली मिलान गर्नु परेको छ, प्रेम परिरहेको छ, सफल अलि भएको छैन, त्यसलाई कसरी होला, तोसँग विवाह हुन्छ कि हुँदैन, यस्ता कुराहरूमा मनमा खटपट भइरहेको छ, विदेशको धेरैचोटि प्रयास गर्नु भएको छ, काम बनेन, के गर्ने होला, सकारात्मक ऊर्जा कसरी प्राप्त हुन्छ होला भन्ने कुराको तपाईँले जानकारी हामीलाई काठमाडौँमा पनि भेटेर गर्न सक्नुहुन्छ। मात्र एक दिन 31 गते बिहिबार काठमाडौँ चक्रपथ बाँसबारी रोडमा अस्ट्रेलियन एम्बेसीको ठिक अगाडिपट्टि हामीलाई तपाईँ भेटघाट गर्न सक्नुहुनेछ। यति भने है आज 98453 97 658 र 98142 73 601 तपाईँ सम्झिन पनि सक्नुहुन्छ। नम्बरमा फोन गरेर अझ आधिकारिक रूपमा गुरु कानेर अरे भनेर है कोही जिज्ञासु यतिखेर लाइनमा आइसक्नु भएको छ, स्वागत गरे। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: भोजपुरबाट अस्मिता राई।
0: भोजपुरबाट अस्मिता राई, भोजपुर कुन गाउँमा हुनुहुन्छ अस्मिताजी?
1: भोजपुरको रामपचर नगरपालिका।
0: कुन रेडियोबाट कार्यक्रम सुनिन्छ त्यहाँ?
1: भोजपुर एफएम गुरु।
0: भोजपुर एफएममा सुन्नुहुन्छ, अनि अहिले कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म भाइको बारेमा गुरु।
0: भाइको साल महिना गते समय थाहा छ?
1: हजुर
0: भन्नु त।
1: 2059 साल भदौ महिनाको 5 गते।
0: भदौ महिनाको 5 गते
1: बुधबार।
0: बुधबार
1: रातिको 10:29 गुरु।
0: कुन जिल्लामा भयो जन्म?
1: भोजपुर जिल्ला।
0: अनि कार्यक्रम कतिको सुन्ने गर्नुहुन्छ?
1: कार्यक्रम सुन्ने त गर्छु तर फोनै लाग्दैन गुरु।
0: कार्यक्रम सुन्नेको मान्छेले मैले हिजो र आज हामी काठमाडौँ कति गते आउँछु भने
1: 29 भन्नुभएको थियो गुरु।
0: ला उल्टो सुन्नुभएछ नि, बर्बाद भयो नि त। अनि हजुरहरूले उल्टो सुन्नुभयो भने त हजुर हाम्रो भेट हुँदैन नि फेरि भोजपुरमा, के अरे काठमाडौँमा। हामीले 31 भनेको
1: ए
0: है, ल 59 भदौको 5 10:29 रात्रिको समय तपाईँको भाइको श्रवण नक्षत्रको चौथो पावबाट नाम जो छ खो अक्षरबाट नाम आउँछ, मकर राशि हुन्छ है। चतुर्दशीको दिनमा जन्म तर शुक्ल पक्षको राम्रै मानिन्छ, अशुभ हुँदैन। राम्रो भाग्य, पढाइमा असाध्य ट्यालेन्ट। अहिले राहु 27 राहु अलिकति ग्रहमा दोष कमजोरी भइरहेको अवस्था छ, स्वास्थ्यमा पनि कमजोरी भइरहेछ। राहुले गर्दा कामहरू एकदमै धेरै अल्झिएको छ, तर एकदम सफलता पुग्ने मान्छे धेरै पैसा कमाउँछन्, भाइले धेरै राम्रो गर्छन्, दिदी बहिनीलाई पनि राम्रो गर्छन्, आमाबुवालाई कति प्यार गर्छन्। आमा भनेपछि त भुतुक्कै है, धेरै राम्रो छ, ठिक छ, ग्रहहरू राम्रो छ है। अहिले अलिकति राहु चलेर चाहिँ राहुको शान्ति गर्नु। राहुले कहिले काहीँ टाउको दुख्ने, नसा दुख्ने समस्या, कामहरूमा असाध्य बिग्रिने हुन्छ। राहुको 18,000 जपहरू गर्ने, पूजापाठहरू गर्ने गरिसकेपछि धेरै कुरामा शुभ हुन्छ है त।
1: हुन्छ, पूजा चाहिँ के गर्नु गुरु?
0: राहु भन्ने ग्रहको शान्ति गर्नुपर्छ, रुद्री चण्डीहरू पाठ गर्नुपर्छ, ब्राह्मणहरू बोलाएर 4-5 ब्राह्मण बोलाएर मजाले शान्ति गराउने है त। हामीले पनि आज शान्ति गर्दैछौ, त्यस्तै हो क्या है, मन्दिरमा गएर गर्नुहुन्छ आज है त।
1: अनि घरको वास्तु कस्तो छ?
0: वास्तु एकदम राम्रो, सबै कुरामा ठिक छ, हात दिनु पर्दैन। यो भाइको चिना असाध्य भाग्यमान चिना छ, केही छ कि छुट्यो?
1: हजुर,
0: राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौ, हामीलाई यतिखेर भोजपुरबाट पहिलो फोन आयो, अर्को फोन कहाँदेखि आउँदैछ, हामी उहाँको फोनको प्रतीक्षामा छौ, को हुनुहुन्छ? राधे श्याम हजुर।
2: हजुर, राधे राधे श्याम गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
2: म नलपुर काउसतीबाट, रिम घरती मगर।
0: रिम घरती मगर,
2: हजुर हजुर।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर रिमजीले?
2: सामर्थ्य एफएमबाट सुन्छु।
0: कतिको सुन्ने गर्नुहुन्छ सामर्थ्य एफएममा कार्यक्रम?
2: एकदम सुनिरहेको छु गुरु, यो प्राय तपाईँको बिहान बेलुकै सुनिराख्ने रेडियो यही हो नजिकको।
0: अनि अहिले कार्यक्रममा कसको बारेमा हेर्नुहुन्छ?
2: अहिले छोरीको बारेमा बोजौँ कि भन्नु गुरु।
0: कति सालमा जन्मिनु भयो छोरी?
2: 2067
0: हजुर,
2: 10/22
0: मिलेन। तपाईँले कार्यक्रम सुन्नु भएको रहेछ, फेरि सबै कुरा सुनेर अनि सल्लाह गर्नु, फोन गर्नु होला। अहिले छुट्टिन्छु, राधे राधे। मिलेन है?
2: हजुर हजुर गुरु,
0: अहिले छुट्टियौँ, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौं, साल महिना गते र समयको आधारमा हामी तपाईँको चिना हेर्ने काम गर्छौं। साल भन्नुहोला, महिना भन्नुहोला, अनि गते भन्नुहोला, कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। ए भगवान्, ए प्रभु, फोन लगाएर उता मस्त रेडियो सुनेर बस्नु भएको छ, कहाँबाट हो? फोन त उठ्यो तर सम्भव हुन सकेन। रेडियो मात्रै पनि सुन्ने होइन, फोनमा पनि ध्यान दिने पर्यो, फोन मात्रै पनि ध्यान दिने होइन, रेडियो पनि सुन्नु पर्यो, दुइटै काम गर्नु पर्यो हजुर है। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म इलामको गोर्खेबाट रूपक दास बोलेको गुरु।
0: रूपक दास
2: हजुर,
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
2: रेडियो फिक्कलबाट गुरु।
0: कहिले काहीँ सुन्नुहुन्छ कि दिनदिने?
2: दिनौ सुनाइ हुन्छ गुरु।
0: अहिले कसको बारेमा हेर्नुहुन्छ?
2: छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
2: 2075 असोज महिनाको 6 गते शनिबार 3:50
0: 3:50 दिउँसो कि राति?
2: दिउँसो गुरु।
0: कुन जिल्लामा भयो जन्म?
2: झापा।
0: झापा। 2075 साल असोजको 6 गते 3:50 छोरी हो?
2: हजुर।
0: बार के अरे?
2: शनिबार।
0: शनिबार। हामी काठमाडौँ कति गते जाने हल्ला छ सुन्नु भएको छ रेडियोमा?
2: 31 गते छु।
0: कहाँनिर बस्ने गुरु भएको छ त्यो पनि थाहा छ?
2: चक्रपथको खोइ यता के भन्दै हुनुहुन्थ्यो,
0: अस्ट्रेलियन एम्बेसीको अगाडिपट्टि क्या, चौतारा रेस्टुरेन्ट छ त्यही बस्छौ हामी है।
2: हजुर।
0: ल 75 साल असोज 6 गते 3:50 दिउँसो धनिष्ठाको चौथो पावन नाम जुड्यो, छोरीको नाम गेलिना नाम आउँछ, कुम्भ राशि हुन्छ, असाध्य छुच्ची हो तर त छुच्चो भन्दा धेरै बाठी, आँखा ठुल्ठुला छन्, भाग्य मानिस छिन् तर माङ्गलिक पनि पर्यो, अलिकति ग्रहमा दोषहरू युक्त छन्, पेटमा र स्वास्थ्यमा समस्या आइरहन्छ है, राजयोग परेको मान्छे एकदम भाग्यमानी छिन् तर पछिको दिनमा ग्रहहरू बिग्रिन्छन्, अहिले यो राहु भन्ने ग्रह प्रारम्भ भइरहेको छ, यो 19 वर्षसम्म चल्ने राहु हो, यो राहुले अलिकति धेरै कुरामा एकदम क्या अल्छ्याइ ल्याउँछ धेरै नै राहुले, अनि स्वास्थ्यमा समस्या आउँछ, पढाइमा राम्रो हुन्छ, बाठी चौपट्टे छिन्, कहिलेकाहीँ यस्तो मान्छेको ओठमा जिब्रोमा घाउहरू आउने खटिएर आउने हुन्छ, केही भएको छैन
2: त्यस्तो त अहिलेसम्म भएको छैन गुरु, अब अलिअलि यो जिउतिर एलर्जीहरू चाहिँ आउँछ कहिले
0: त्यो आइरहन्छ, यो अलिकति स्वास्थ्यमा समस्या हो होइन।
2: हजुर।
0: अब ठिक छ, राहुको शान्ति गर्नु अनि अङ्गारकीको शान्ति गर्नु, मंगलबार घरमा लसुन प्याज माछा मासु सबै कुरा उगल्न लाउनु होला, धेरै कुरामा राम्रो हुन्छ है।
2: हुन्छ गुरु। अनि घरको वास्तु कस्तो छ गुरु?
0: घरको वास्तुको लागि राम्रै छ, नराम्रो छैन है।
2: बाबा आमाको सम्बन्ध कस्तो छ?
0: बुवा आमासँगको सम्बन्ध पनि ठिकै छ। अहिले छुट्टी
2: शुभ अङ्क शुभ गुरु
0: सबैभन्दा राम्रो, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, 6 अङ्क राम्रो हुन्छ, सेतो पनि राम्रो हुन्छ, दक्षिण दिशा पनि राम्रो हुन्छ, भाग्यमानी छिन्, राहुको मात्र शान्ति गर्नु अरू केही गर्नु पर्दैन, राहु र अङ्गारक योग अनि मंगलबार व्रत बस्ने गर्नु होला, नभएदेखि अलिकति राहुले सङ्गत बिगारिदिन्छ है हजुर। राधे राधे।
2: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेका छौं। हामीलाई प्रत्यक्ष रूपमा तपाईँहरू कुराकानी गर्दै भेटेर हामीलाई प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी लिनको लागि आउन सक्नुहुनेछ र हामीसँग भएका विशेष कुराकानीहरू तपाईँ लिन सक्नुहुनेछ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
3: भोजपुरबाट, खुसिला विश्वकर्मा।
0: भोजपुरबाट नाम के भन्नुभयो?
3: खुसिला विश्वकर्मा।
0: खुसिला कि कुसिला भन्नुभयो?
3: खुसिला विश्वकर्मा, भोजपुरको रामप्रसाद राई गाउँपालिकाबाट।
0: कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ तपाईँले?
3: भोजपुर एफएमबाट।
0: भोजपुर एफएमबाट। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
3: आफ्नै बारेमा।
0: साल महिना गते समय भन्नु त?
3: 2065 साल जेठ 23 गते बिहिबार।
0: 2065 साल जेठको
3: 23 गते बिहिबार।
0: कति बजे?
3: बिहान 1 बजे।
0: बिहान 1 बजे हुँदैन कि दिउँसो 1 बजे हुन्छ कि राति 1 बजे?
3: दिउँसो 1 बजे।
0: कुन जिल्लामा भयो जन्म?
3: भोजपुर जिल्लामा।
0: भोजपुर जिल्लामा हो। तपाईँको छोरी हो?
3: मेरो आफ्नै बारेमा।
0: ए तपाईँको आफ्नै हो यो? 65 सालको जेठको 23 गते जन्मिनु भयो, दिउँसो 1 बजे। राशिको नाम घनलक्ष्मी, मिथुन राशि हुन्छ। अहिलेसम्म राशि के हेर्ने गर्नु भएको छ? मिथुन राशि यतिखेर हेर्दाखेरि लग्न कन्या छ, भोलि मिठो छ, पढाइमा अलिकति कमजोरी भयो, राहुको दोष परे रहेछ, पढ्न मन लाग्न छोडेछ है। छोडिसक्नु भएको
3: छैन, 12 एक्जाम दिएको
0: भर्खरै दिनुभयो, तर राम्रो गतिलो खालको परीक्षा दिनु भएन के अरे? मन असाध्यै भ्रमित छ, 15 वर्षदेखि 21 सम्म उल्गा पनि छ, उल्काले कतिको उत्ताउलो पनि ल्याउँछ, ध्यान दिनु होला। मंगलबार व्रत बसेर परिचय दिए भए राम्रो हुन्थ्यो। प्रेम पर्छ, प्रेम असत्य अधुरो हुन्छ है। प्रेम पनि एकतिर पारिदिए भए राम्रै हुन्थ्यो, दुईतिर पारेपछि दुईतिर के तिनतिर पारेपछि कुरो बिग्रियो। धेरैसँग फोनमा बोल्नुहुन्न है, बुझ्नु पनि। ए भगवान्, ए प्रभु, किन बोल्नु भएन? यहाँबाट हेर्दाखेरि तपाईँको ग्रह बिग्रिएको छ। उल्का भन्ने ग्रहले उन्मत्त पारेको छ, भनेको ग्रह राम्रो छैन यो बेला। सङ्गतहरू बिग्रिन्छ, धेरै दिन फोनमा बोल्ने होइन, बिग्रिने मतीहरू नल्याउनु होला। अङ्गारकीको शान्ति गर्नु, तपाईँलाई प्रेम फाप्दैन, महामृत्युञ्जय जपहरू गर्नु राम्रो हुन्छ है। अरू के छ? घरको वास्तुको लागि ठिकै छ, नराम्रो छैन। तपाईँको आगो बाल्ने ठाउँ, खाना पकाउने ठाउँ अलिकति उल्टो परेको छ, उत्तर उत्तरपट्टि पूर्व पूर्वपट्टि परेको छ, त्यो राम्रो भएन। यता दक्षिण पूर्वमा पार्नु पर्थ्यो। कहाँनिर छ भनिदिनु त, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिइरहेका छौं। तपाईँ फोन गर्न सक्नुहुनेछ 9845 97658 र 9812 73601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। हामी पर्सिको दिन बिहिबारको दिन 31 गते, यही वैशाखको 31 गते, एक दिनको लागि काठमाडौँमा आउँदैछौ। काठमाडौँ महाराजगंज यो चक्रपथ छ, चक्रपथबाट यो बाँसबारी रोडमा अस्ट्रेलियन एम्बेसी छ। अस्ट्रेलियन एम्बेसीको जस्ट अपोजिट साइडमा अथवा त्यसको ठिक अगाडिपट्टि चौतारा रेस्टुरेन्ट छ, त्यसमा हामी तपाईँसँग भेटघाट गर्नेछौ। दिनैभरि तपाईँ र हाम्रो भेट रहनेछ। भन्न आएन भने हाम्रो नम्बरमा फोन गरेर पनि सोध्दै सोध्दै आउनुहोला। थाहा छ भने तपाईँहरू सिधै छोराहरूलाई के भन्नु पर्यो भने त्यहाँ चक्रपथमा अस्ट्रेलियनको अस्ट्रेलियन दूतावास छ अरे, अथवा अस्ट्रेलियन एम्बेसी भन्छन् अंग्रेजीमा, अस्ट्रेलियन एम्बेसी छ अरे, त्यो एम्बेसीको ठ्याक्कै अगाडिपट्टि सानो गल्लीबाट छिरेपछि दुई घरभित्र धेरै हाइवेमै पर्छ अरे भनिदिनु होला। त्यहाँ चौतारा लेखेको ठाउँ छ, तपाईँ त्यहाँ आउन सक्नुहुन्छ हामीलाई भेट्न। 9:30 बजेबाट हामी पर्सि बिहिबार तपाईँहरूको सेवा गर्नेछौ। एक दुईजना मान्छेले नाम टिपाउनु भएको छ, तपाईँहरू पनि नाम टिपाउँदै गर्नुहोला। र तपाईँ हाम्रो भेटघाट हुनेछ एक दिन मात्रै, भोलिपल्ट भेट्न सम्भव छैन, भोलि भेट्न पनि सम्भव छैन है। यो सबै कुराको जानकारी दिएँ तपाईँलाई, फेरि पनि तपाईँसँग हामी फोनमा कुराकानी गर्ने प्रयास गरि नै रहन्छौ। सिधा फोन गर्ने प्रयास गर्दै गर्नुहोला। यतिखेर छोटो विश्राम, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9843597658, 9812673601।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारी र तपाईहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारी दिने प्रयास गर्छौ है। हामी तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईलाई दिइरहेका छौं। यतिखेर कोही जिज्ञासु यतिखेर जिज्ञासु भएर आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर देउता?
1: हजुर म झापाडा धनपति अधिकारी बोल्दैछु हजुर।
0: रेडियोको भोलम सानो गर्नु त पहिलो नम्बरमा।
1: ल ल ल हजुर।
0: अनि कहाँदेखि भन्नुभयो?
1: झापा झापाबाट हजुर धनपति अधिकारी हजुर। म
0: धनपति अधिकारी झापा कुन ठाउँमा हुनुहुन्छ यतिखेर धनपतिजी?
1: झापा बिट्टा बडा दक्षिणपट्टि बारदर्शीमा हजुर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ?
1: इलामको फिकल एकबाट हजुर।
0: दैनिक रूपमा सुन्दै आउनु भएको छ कि आज मात्रै सुन्नु भएको हो?
1: हजुर होइन, चार पाँच वर्ष भयो हजुर फोन लगाएको। मान्छे गले रिसाए आज लागो।
0: गले रिसाए भन्नाले?
1: फोन लगाउने मान्छे गले हजुर।
0: ए अब यस्तो छ नि हजुर, नेपालभरिको मान्छेलाई एकैचोटि भत्ते फोन त कहाँ लाग्छ र होइन, बिस्तारै बिस्तारै सबैको पालो आउँछ। अहिले कसको बारेमा हेर्नुहुन्छ?
1: अहिले म मेरो आफैमा हेर्छु हजुर।
0: आफ्नो साल महिना गते भनिदिनु त।
1: 2008 साल वैशाख 14 गते
0: हजुर। के बार पर्यो?
1: शुक्रबार बिहान 5:29 हजुर, तेह्रथुम जिल्लामा।
0: 5:29 बिहान तेह्रथुम जिल्लामा
1: हजुर।
0: तेह्रथुम जिल्लामा तपाईँ जन्मिनु भएको यहाँबाट हेर्दाखेरि के देखिन्छ भने राशिको नाम फडिन्द्र कुमार धनु राशि हुन्छ। के राशि हेर्ने गर्नुभएको छ? नाम के जुराउनु भयो पण्डितजीले?
1: होइन धनु राशि नै छ हजुर, धनपति राखेको छ।
0: धनपति हुँदैन, भू ध फाडा ध भनेको दोस्रो पाऊ, मैले फाबाट नाम जुराएँ, फडिन्द्र कुमार अथवा फाल्गुनी नन्दन धनु राशि हुन्छ। लग्न मंगल मांगलिक परेको मान्छे, राजयोग पनि परेको मान्छे, एकदम आँटिलो जोसिलो मान्छे, तर वैवाहिक जीवनमा असाध्यै धेरै दुःख पाएको मान्छे हो। जायसे धनभावस्ते कस्त्र विषमागम, अलिकति तपाईँलाई चाहिँ मन अतिरञ्जित हुन्छ होइन?

0: हजुर
1: कुरो मिल्दैन कि बिहे नि भएन
0: बिहे त भयो दुईटा भयो हजुर
1: दुईटा मात्रै
0: बिहे दुईटा भयो एउटा गयो एउटा छ एउटा छ कुरा मिल्दैन हजुर
1: घरमा भएको चाहिँ दुईटा बाहिर बाहिर धेरैसँग प्रेम गरेर हिँड्नु भयो होइन
0: कहिले प्रेम त गरिन हजुर
1: गर्नु भएको छ नि यहाँबाट देख्यो के भन्छ शास्त्रले नेकस्त्री समागम है अनेक स्त्रीहरूसँग तपाईँ चाहिँ घुलमिल हुने भएको योग देखायो अब बेलैमा फोन गरेर माङ्गलिक शान्ति गर्नु हुन्थ्यो अब बुढेसलमा के गाली गर्नु होइन अब राम्रै छ चिना त्यस्तो नराम्रो छैन अब तपाईँ आठ सालको मान्छे तपाईँले कति वर्ष हुनुभयो अहिले 76 वर्ष हुनुभयो
0: 75
1: पूरा भएर 75 वर्षको उमेरमा अब तपाईँलाई त्यस्तो नराम्रो ग्रहहरू अब अहिले छैन सामान्यतया तपाईँलाई एकतिर हेर्दाखेरि शनिको युग देखिन्छ 62 85 वर्षसम्म शनि तपाईँको लागि खुट्टामा गएर बसेको छ खुट्टाहरू दुख्ने बाउडिने ठोकिने बढी हुन सक्छ है अब अरू कुरा त बुढेसकाल सँगसँगै सामान्य रोगहरू लाग्दै गर्छ राज्य परेको छ पैसा चाहिँ मुरिएर कमाउनु भयो होइन
0: हजुर पैसा त कमायो हजुर
1: हजुर
0: पैसा त कमाइयो नि हजुर जग्गा जमिन जोडियो अनि कमाइयो नि
1: त्यही त मुरिएर कमाउनु भनेको मैले राज्य परेको छ ठिकै छ अलिकति तपाईँ खर स्वभावको मान्छे अहिले पनि ओल्लो घर पल्लो घर कसै छुच्चो बुढो भन्छन् होइन अहिले पनि
0: भन्छन् हजुर
1: अलिक प्याचो बोलिहाल्न मन लाग्छ दाँत बिग्रेर अर्को हाल्नुभयो कि दाँत कमजोरी छन्
0: दाँत त कमजोरी भयो नि हजुर दाँत भएका गए हालेछ नि अरू दाँत त
1: हाल्नु भएको छैन ठिक छ त हालिँदाले आफ्नो कुरा रह्यो अहिले शनिको शान्ति गराउनु होला सामान्य ग्रह शान्तिहरू गर्नु होला राम्रै हुन्छ श्रीमतीलाई माया गर्ने गर्नु होला अलिकति है
0: हजुर
1: अलिकति माया कम छ क्या
0: हजुर माया होइन माया होइन पहिले माया पुगेर छोडियो अर्को बिहे गरियो अर्को पनि गयो त्यो पहिलेकोलाई माया गरिएन हजुर
1: होइन अब यस्तो अब त्यो अहिले भएकोलाई पनि अलिकति तपाईँले बोलीचालीमा अलि हेपेर बोले जस्तो हुन्छ अलि मिठा मिठा शब्दहरूले बोल्नु होला है तपाईँको बोली अलिक खस्रो खस्रो खालको हुन्छ क्या यस्तो मान्छेको बोली
0: हजुर
1: है
0: अनि हजुर यो घरको वास्तु कस्तो
1: वास्तुको लागि राम्रो छ तपाईँको वास्तु हेर्नु पर्यो भने उत्तर र पश्चिमपट्टि बाङ्गो भएको खेतमा अथवा घडेरीमा घर बनाउनु भएको छ उत्तर भनेको तपाईँको घरबाट चाहिँ हिमालपट्टि उत्तर पर्छ घाम असाउनेपट्टि पश्चिम त्यो साइडमा बाङ्गो घडेरी छ अरे
0: बाङ्गो छ हजुर
1: हो त्यही देखियो यहाँबाट अरू सबै त यस्तो हुन्छ क्या यो वास्तु भन्ने चिज तपाईँका जन्म कुण्डलीमा भएका ग्रहको आधारमा हामीले हेर्ने हो तपाईँ यति मात्र नभएर अरू पनि धेरै कुरा तपाईँ घरमा बिग्रेको हुन सक्छ तर हामीले देख्ने त्यति देखियो त्यहीँ आएर फिल्डमै हेरियो भने धेरै कुरा थाहा हुन्छ भन्दै थिए हामीलाई उहाँले फोन डिस्कनेक्ट गरिसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौँ कोही जिज्ञासु हुनुहुन्छ राधे राधे हजुर भन्दै थिएँ उहाँको पनि फोन छुटिसकेको छ यतिखेर अर्को कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु राधे राधे हजुर
2: गुरु राधे श्याम
1: हजुर हजुर राधे राधे इन्द्रजी बोल्नु भयो
2: हजुर गुरु
1: के छ इन्द्रजी खबर
2: ठिक छ गुरु
1: मुहुर्त मार्कण्ड पढ्दै हुनुहुन्छ कि छोड्नु भयो
2: छैन पढेको छुइनँ केही अर्थ लाउन सकिनँ
1: अब अलिअलि अलिअलि बिस्तारै बिस्तारै पढ्ने थाहा हुन्छ है
2: हजुर
1: अनि के छ कार्यक्रम आएको छ छैन आज पनि रेडियोमा
2: रेडियो अफमा बजेकै छैन
1: रेडियो अफ छ होइन
2: हजुर
1: चट्याङले यसपालि धेरैतिर क्षतिग्रस्त पारेको छ क्या
2: हजुर
1: अहिले कसको बारेमा हेरौँ
2: बारे त दाईको छोराको हो
1: कति सालमा जन्मिनु भयो दाईको छोरा
2: 2070 साल माघ महिनाको 1 गते बुधबार
1: माघ महिनाको 1 गते बुधबार
2: बेलुकी 8:37 जाँदा
1: 8:37 जाँदा बेलुका कुन जिल्लामा भयो जन्म
2: खोटाङ जिल्लामा
1: खोटाङमा
2: हजुर
1: खोटाङ जिल्लामा जन्म भयो दाजुको छोराको राशिको नाम कोबाट नाम आउँछ कोमल प्रसाद अथवा के छ नाम
2: कोमलै हो
1: मिथुन राशि हुन्छ लग्न सिंह लग्न छ भाग्यमानी मान्छे राजयुग परेको छन् अलिकति दाजुभाइसँग सम्बन्धहरू कम हुन्छ गजकेश्वर युग पनि परेर रहेछ अहिले अलिकति छोराको यो ग्रहमा हेर्दाखेरि शनि ग्रह प्रवेश भइसकेको छ शनिको सामान्यतया शान्ति गराउनु शनिको पूजापाठहरू गराउनु राम्रो हुन्छ है
2: हजुर
1: के छ विशेष अब ठ्याक्कै भन्नु अब
2: पढाइ अहिले अलिक
1: शनि शनि मन्द जातः, शनि भनेको मन्द मन्द बिस्तारी बिस्तारी हुन्छ, शनिलाई टाठो बनाउनलाई शनिको शान्ति गर्नुपर्छ, 23,000 पल्ट जप गर्नुपर्छ। अर्को कुरा रह्यो पराक्रमक स्थानमा राहु र शनि बसेका छन्, दाहिने हातहरू एकदम दुख्ने पोल्ने हुन सक्छ, दाजुभाइ दिदीबहिनी फापेको छैन है?
2: दाजुभाइ छैन, ऊ एक्लै हो।
1: अरू के थियो भन्नु त?
2: अनि पछि उसले जागिर खाँदा ठिक कि विदेशहरू जाँदा ठिक हो?
1: अब यस्तो मान्छेले व्यापार वाणिज्य कर्म अगाडि बढ्छन्, धेरै पैसा कमाउने युग छन्, अब सरकारी जागिरी खाए पनि फाप्छ, तर व्यापार व्यवसायमा राम्रो छ है?
2: हजुर, बुवा आमा दाजुभाइसँग त राम्रो छ भन्नु, बुवा आमासँग चाहिँ
1: बुवा आमासँग ठिकै हुन्छ, त्यस्तो राम्रो नराम्रो भन्दा पनि राम्रै हुन्छ। अलिकति शनिले आएमा चाहिँ एकरो हुन्छन्, बढी जिद्दी स्वभावका हुन्छन्, ख्याल गर्नुहोला। अब आमाको घरको मालिक मंगल खर स्वभावको छ, बाबाको घरको मालिक पनि शुक्र बृहस्पतिको घरमा गएर बसेको छ, पनि राम्रै छ नराम्रो होइन, तर अलिकति ग्रहलाई विशेष शान्तिहरू गर्नु, पूजापाठ गर्नु, उसको आफ्नै ग्रह चाहिँ बिग्रेको छ है?
2: हजुर, अनि बोली वचन बानी स्वास्थ्य अवस्थामा अरू
1: सबै कुरामा ठिक छ है?
2: हजुर, घरको वास्तु
1: वास्तुको लागि राम्रै हुन्छ।
2: हजुर, उसको माङ्गलिकहरू त केही छैन नि?
1: माङ्गलिक छैन, भएको बाटोमा भनिहाल्थे, माङ्गलिकहरू केही पनि छैन, अहिले छुट्यौँ, राधे राधे।
2: अनि गुरु मैले भने काम सम्भव भएन है त्यो
1: काठमाडौँको काम?
2: हजुर,
1: म तपाईँलाई अहिले नम्बरमा फोन गर्छु है,
2: दिउँसो
1: नहुने भन्ने कुरो केही पनि छैन, हुन्छ बनाउनु पर्छ तर हेरफेर गर्नुपर्छ, म तपाईँलाई आज फोन गर्छु दिउँसो ल, दिउँसो आज मेरो यहाँ कार्यक्रम छ, ग्रह शान्ति छ, कतिखेर मिल्छ म हजुरलाई सम्पर्क गर्छु आज।
2: अलिक छिटै गर्नु भएको भए म त्यहाँ भनिदिन्थे, फेरि उहाँले फेरि अर्कै त्यो सेट गर्नु पर्ने हुन्छ कि कार्यक्रम।
1: ए हुन्छ हुन्छ, म तपाईँलाई 9 बजे बाहिर तुरन्तै फोन गर्छु
2: ल, एकताल फोन गर्नु, अनि मैले उता फोन गर्नुपर्छ कि गुरु।
1: हस् हस्
2: ल, हजुर
1: राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी 98453 97 658 र 98142 73 601 मा सिधा सम्पर्कमा तपाईँ आउन सक्नुहुनेछ। हामीसँग दुईटा नम्बरको ध्वनि तरङ्गबाट हामीसँग तपाईँ जोडिन सक्नुहुन्छ र भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास हामी गरिरहन्छौं। हामी प्रत्यक्ष रूपमा आफ्नो र आफन्तहरूको बारेमा पनि तपाईँहरूसँग भएका विशेष कुराकानी र तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गर्छौं। कार्यक्रममा तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै गर्दा हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान तपाईलाई दिने प्रयास गरिरहेका छौं। यतिखेर हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु लाइनमा आइरहनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
3: राधे राधे गुरु।
1: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
3: म भोजपुरबाट।
1: भोजपुरबाट हजुरको शुभ नाम?
3: मेरो कविता कार्यक्रम।
1: कविताजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? शङ्खुवा सभा है?
3: हजुर।
1: दैनिक रूपमा सुन्ने गर्नुहुन्छ?
3: हजुर दैनिक।
1: हामी काठमाडौँ कति कति जाने कुरो छ, सुन्नु भयो? सुन्नुभयो कि भएन त कुरो?
3: खोइ एक दुई दिनमा आउने भन्ने चाहिँ सुने, दुई तिन दिन अगाडि चाहिँ।
1: आज सुन्नु भएन?
3: हजुर।
1: अनि कार्यक्रमै सुन्नु हुँदो रहेछ, अनि दिनदिनै सुन्छु भन्नुहुन्छ?
3: होइन, आज चाहिँ बिहान त गइएको छु गाउँतिर बारीतिर।
1: ए ल लु भन्नुहोस् त, अहिले हामी काठमाडौँमा जाँदैछौँ, अहिले म कहाँ हो अहिले म भन्छु ठेगाना, अहिले कसको बारेमा हेर्नुहुन्छ?
3: मेरो बहिनीको।
1: साल महिना गते समय भनिदिनु त? 2075 साल
3: जेठ महिनाको 28 गते सोमबार बाह्र बजेर 25 मिनटमा शङ्खसभा जिल्लामा
1: 12:25 राति कि बिहान दिउँसो
3: दिउँसो
1: को यो मान्छे
3: मेरो बहिनी
1: कहाँ हुनुहुन्छ बहिनी अहिले
3: बहिनी त पढ्न नानी उता 75 सालको मान्छे तराईतिरै छ
1: लेख कुमारी नाम आउँछ मेष राशि हुन्छ
3: के कुमारी हुन्छ
1: लेख कुमारी
3: लेख कुमारी
1: हजुर
3: कुन राशि हुन्छ
1: मेष राशि हुन्छ चन्द्रमा 8 रहेछ एकदम ध्यान दिनुपर्छ अङ्गारे दिग पनि परेको छ पढाइमा असाध्य बाठी टाठी तर के गर्नु घरको अवस्थाले दिएन बाबु आमा झगडा गरिरहन्छन् हजुरको बा आमा हो
3: हजुर
1: किन बा आमाको कुरो मिल्दैन
3: खोइ अब कहिले कहिले हुन्छन् झगडा
1: त्यस्तो झगडा हुँदैन है ख्याल गर्नु ग्रहको विशेष गरी शान्तिहरू गर्ने ग्रहको विशेष गरी पूजा पाठहरू गर्ने कामहरू गर्नु है
3: हजुर कुन ग्रहको गर्नु
1: अङ्गारकको शान्ति गर्नु मृत्युञ्जय जपहरू गराउनु चन्द्रमा 8 छ पूर्णिमाको व्रत हनुमान कवचहरू धारण हनुमान चालिसा पाठहरू असत्य गर्नुपर्छ अहिले त्यस्तो अशुभ ग्रह त होइन तथापि उल्का भन्ने ग्रह चलिरहेको छ असाध्य उताउले हुन्छन् लड्ने चोटपटक लाग्ने धेरै हुन्छ है अरू के छ
3: यसको लागि के गर्नु पर्यो अरे
1: हजुर हजुर
3: उल्काको ग्रह शान्ति र अङ्गारकको
1: उल्काको शान्ति अङ्गारकको शान्ति मङ्गलबार र पूर्णिमाको व्रत हनुमान कवचहरू धारण गर्ने हजुर अनि पूर्णिमाको दिन र मङ्गलबार व्रत बस्ने हनुमान चालिसा दैनिक पाठ गर्ने हनुमान कवचहरू धारण गर्ने गर्दाखेरि राम्रो हुन्छ है
3: हजुर अनि यो कवच चाहिँ कहाँ पाउँछ त
1: कवच हामीसँग पाइन्छ तपाईँले दिउँसो फोन गर्नुपर्छ अहिले छुट्टिन्छु राधे राधे
3: हजुर अनि घरको वास्तु कस्तो छ
1: वास्तु ठिक छ आतिनु पर्दैन बुवा आमाले झगडा गर्नुहुन्छ अलिक शान्त पार्नु है राधे राधे
3: राधे राधे
1: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं लामो समयदेखि हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गरिरहेका छौं म फेरि पनि भने काठमाडौँमा हामी पर्सि बिहिबारको दिन तपाईँहरूसँग भेटघाट रहनेछ तपाईँ हामी भेटेर तपाईँ हामी चक्रपथमा भेटघाट गर्न सक्छौ तपाईँ आउन सक्नुहुन्छ र हामीलाई भेटेर दिनैभरि चिनाहरू हेराउने बनाउने कामहरू गर्न सक्नुहुनेछ को को आउनुहुन्छ हेरौँ आउनेलाई स्वागत छ तपाईँहरू आउन सक्नुहुन्छ भन्दै कार्यक्रमको आजको लागि हामी लगभग अन्तिम भागमा आइसकेका छौं यतिखेर यास ईको हिजो रिजल्ट आएको छ यास ईमा सबैलाई विशेष आशीर्वाद र बधाई पनि दिन चाहन्छु ज जसले जुन जीपीए अथवा ग्रेड ल्याए पनि हामी संस्कारी हुनु हामीले आफ्नो संस्कार र मातृभूमिलाई नभुल्नु ठूलो ग्रेड हो स्कूल त बरु पास मात्रै भए पनि हुन्छ तर संस्कारले हामी धेरै जीपीए ल्याउन सक्नुपर्छ होइन आजभोलिका संस्कार रहित बच्चाहरू अलिक धेरै हुनुहुन्छ त्यसकारणले गर्दा सबैलाई संस्कारमा जोडिन संस्कार रहित हुन धर्म संस्कार नेपालप्रतिको एउटा माया र सद्भाव मातृभूमि प्रतिको माया सबैलाई बढ़ोस् जुन ग्रेड आए पनि पास भइयो अब हामी 11-12 पढ्दै राम्रो जीपीए ल्याउँदै संस्कारयुक्त जीपीए ल्याउँदै हामी अगाडि बढ्न सक्ने क्षमता राष्ट्रदेव पशुपतिनाथले सबैलाई दिउन् यही कामना सहित कार्यक्रम ज्योतिष दर्पणको आजको व्यवसायबाट हामी अन्तिम भागमा छौं तर एउटा यो बधाई सँगसँगै सबैलाई शुभकामना सँगसँगै एउटा कमेन्ट पढ्न मन लाग्यो मलाई श्रीमन नारायण गुरूदेव म दुर्गा रणपहेली रेडियो भोजपुरबाट रेडियो सनातनको नियमित श्रोता जिज्ञासा मलमास लागेको बेला सवारी साधन घरमा भित्र्याउनु हुन्छ कि हुँदैन जानकारी पाउँ राधे राधे नयाँ सवारी साधन किन्न सकभरि यो बेला नकिनेको राम्रो हुन्छ है सूर्य मलिन भएको बेला हो सूर्यको पराक्रम कम भएको बेला हुन्छ के त्यसो भएको हुँदा यस्ता नयाँ कामहरू नगरेको राम्रो हुन्छ यो बेला गर्ने भगवानको संकीर्तन गर्ने पुरूषोत्तम मासको पुराण लगाउने भगवानको चिन्तन गर्ने सुन्ने कथाहरू सुन्ने कार्यक्रम आयोजना गर्ने गुरूहरूलाई बोलाउने त्यो काम गर्ने बेला, अरू केही नगर्ने, भगवानको संकीर्तन, कुनै पनि कामनाले गर्ने काम होइन। फेरि पुराणहरू सुन्न पाइन्छ तर कामनाले होइन, भगवानलाई निष्काम भक्तिको लागि गर्न पाइन्छ भन्दै कार्यक्रमको अन्तिम भागमा छु। फेरि पनि काठमाडौँको जानकारी, 31 गते हो बासबारी, अस्ट्रेलियन एम्बेसीको अगाडिपट्टि तपाईँ चौतारा रेस्टुरेन्टमा हामीलाई भेट गर्न सक्नुहुन्छ भन्दै आजको लागि आज्ञा चाहन्छु। तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय जय श्री कृष्ण, राधे राधे।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार नियमित 2063 साल वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित समयको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रूपाजका छुटमा बिक्री वितरण भइरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। खाद्यान्नको किसिम अरुवा सोना मनसुली चामल रु 54 प्रति केजीको दरमा, 1350 प्रति बोरा, साथै स्टिल जिरा मसिनो चामल रु 79 प्रति केजीको दरमा रु 1975 प्रति बोराको साथमा, र चिनी रु 95 प्रति केजीको दरमा बिक्री गराइन्छ। यस सहुलियत पसलको फाइदा लिन हजुरहरू पनि सम्पर्क गर्नुहोस्। जानकारीको लागि सम्पर्क नम्बर 0927262101 र 97492522। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादारी शङ्ख सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: त्यसको लागि तयार हो भने आउनुहोस्, म तपाईँको नजिकैको पसलमा छु। टेबल्स हट चिकन नुडल्स।

0: दिने नेपालकै पहिलो सूर्य ज्योति सही प्लान सही छ, त्यसैले त म सही भन्दैछु।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

प्रतिनिधि सभा बैठक आज बस्दै नीति तथा कार्यक्रम लगायतमा छलफल हुने। कंग्रेसको उत्तरपक्ष समानान्तर गतिविधिमा व्यस्त, कोशी प्रदेशमा कार्यक्रम गर्दै। इरानी सैन्य विमानलाई हवाई हमलाबाट जोगाउन पाकिस्तानले आफ्नो एयरबस प्रयोग गर्न दिएको अमेरिकाको दावी। र आईसीसी एक दिवसीय विश्वकप लीग टूको त्रिकोणात्मक सिरिज आजबाट शुरू हुँदै पहिलो खेलमा नेपाल र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दै।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी लाइफ गुड। नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सरसरु लागू हुनेछ।
1: नेपालमा पहिलका बेर ग्यालबलुम प्रविधि से बनल आल्मोनियम कोटेड सादा और रंगीन जस्ता पाता खुला जुरा कलर और से 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आपका है। 3 गुणा बेसी टिके खुला है तो और कठिन खोजे।
2: नमस्कार, गांधीपुर डायरी का साथ में सुनीता र तारा समाचार अब विस्तार में।
3: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल सरकार र गणतन्त्र भारत सरकार बीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले जानकारी दिनुभयो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम हिजो संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रम पारित भएपछि जेठ 15 गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ।
2: कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवापछेले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी स्वरूप आजबाट प्रदेश तहमा कार्यक्रम गर्दैछ। सो समूहले आज कोशी प्रदेशमा कार्यक्रम गर्दैछ। कार्यक्रम विराटनगरस्थित एक होटलमा हुने नेता केदार कार्कीले बताउनुभयो। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको हो। सबै प्रदेशमा भेला सकेर छुट्टै महाधिवेशन आयोजक समिति बनाउने र त्यसपछि सरसल्लाहमा मिति तोकिने नेताहरूले बताए। प्रदेश स्तरीय भेलाका लागि कोशीमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द ढुंगाना, बागमतीमा प्रकाश मानसिंह र प्रकाश शरण महत, लुम्बिनीमा किशोर सिंह राठौर, गण्डकीमा मेखलाल श्रेष्ठ, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई संयोजनको जिम्मेवारी दिइएको छ। नेताहरूका अनुसार महाधिवेशनका लागि सम्पर्क कार्यालय खोल्ने तयारी समेत भएको छ। सभापति गगन थापाको नेतृत्वमा गत 11 चैतमा बसेको केन्द्रीय कार्य समिति बैठकले आगामी असोज 16 गतेदेखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
3: यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा यस्तो जानकारी दिइएको हो। यद्यपि प्राधिकरणले तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसूनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको समेत जनाएको छ। प्राधिकरणको मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी, पहिरो, डुबान, भूचाई र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना समेत औल्याइएको छ। दैनिक तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुन सक्ने जनाइएको छ। प्रतिवेदनमा मनसून अवधिमा प्रदेशगत विश्लेषण अनुसार कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसूनजन्य विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी हुने अनुमान गरिएको छ। विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न समेत प्राधिकरणले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा नेपालमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण गरेको छ। विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% छ। प्राधिकरणले मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 मस्यौदा छिट्टै अन्तिम रूप दिई सार्वजनिक गर्ने तयारी समेत गरेको छ। यसै सन्दर्भमा मनसूनको अवस्था र प्रतिकारीको योजना कस्तो छ भनेर हामीले प्राधिकरणका प्रवक्ता शान्ति महतसँग संवाद गरेका छौं।
4: मनसुन चाहिँ अब जल तथा मौसम विज्ञान विभागले चाहिँ फोरकास्ट गरिसकेको छ। यो वर्षको मनसुन चाहिँ जेष्ठ 18 सुरु हुने भनिएको छ र जेनरली अलिकति कम्पेरिटिभली हेर्दाखेरि चाहिँ यो वर्ष चाहिँ अलिकति सरदर वर्षा भन्दा अलिक कम वर्षा हुने भनिएको छ भने केही हदसम्म सुक्खा र तापक्रम बढ्ने पनि भनिएको छ। जेनरली प्री मनसुनमा चाहिँ अब अहिले पानी परे जति भन्दा त अलिक कम पर्ने हो। जेनरली यसको फिचर्स भन्दाखेरि चाहिँ सामान्य पानी पर्ने हावाहुरी चट्याङहरू यसको विशेषता हो प्री मनसुनको। तर यो वर्षमा चाहिँ अलिकति मनसुन सुरु हुनुभन्दा अलिक अगाडि नै अलिकति बढी पानी परेको अवस्था यहाँहरू सबैले देख्नु नै भएको छ। अब यो पानी परेको कारणले पनि मनसुनमा केही मनसुनको अवधिमा अलिकति कम पानी पर्न सक्ने पनि होला त्यो ठ्याक्कै। अब अर्को चाहिँ पानी कम पर्छ भन्दैमा फेरि त्यस्तो धेरै कम पनि भनिएको छैन एउटा। अर्को चाहिँ सरदर भन्दा कम पानी पर्दैन फेरि विपदै पनि नभइहाल्ने पनि होइन, फेरि हामीले आनन्दसँग बस्न सक्ने अवस्था चाहिँ हुँदैन, तयारी त गर्नु नै पर्छ।
3: विपदमा चाहिँ कस्तो खालका चाहिँ जोखिमहरू चाहिँ यो पालि चाहिँ आकलन गर्नुभएको छ?
4: अब यो वर्ष पनि जेनरली मनसुनमा जे जस्तो पहिला जसरी हुन्थ्यो त्यही खालकै हुन् होइन, बाढी पहिरो डुबान लगायतका विषयहरू नै छन्। र त्यो अलावा अलिकति चाहिँ यो वर्ष चाहिँ अब मनसुनकै सिजनमा पनि ड्राउट पनि हुन्छ कि सुक्खा पनि हुन्छ कि भनेर त्यसको लागि पनि तयारी गरिएको छ। थप
3: कति प्रभावित हुन्छन् भनेर त्यस्तो केही आकलन गर्नुभएको छ?
4: त्यसको हामीले फाइनल गर्दैछौँ अहिले, भर्खरै डिएचएमबाट गरेको भएर अब अहिले अलिक केस रोडहरू हुँदैछन्। अब ठ्याक्कै सार्वजनिक भएपछि मात्रै हुन्छ म्याम। त्यो पहिला चाहिँ हामीले प्रभावित भनिए पनि मौसम हाम्रो कार्ययोजना अनुसार प्रभावित अलिकति बढी भनिए पनि लास्टमा अब ओरिजिनल्ली चाहिँ अलिकति कम भएको थियो होइन। त्यही भएर
3: गत वर्षको चाहिँ विपदमा चाहिँ एकदमै राम्रोसँग काम गरेको थियो सरकारी र निजी दुवै तहबाट होइन, क्षति पनि कम, विशेष गरी मानवीय क्षति चाहिँ धेरै कम भएको थियो। यो पालि चाहिँ तपाईँहरूको योजना के छ?
4: हामीले मनसुनको अवस्थामा विगत वर्षहरूमा पनि नगरेको त होइन, तर पोहोरमा चाहिँ अलिकति फरक किसिमको चाहिँ के गर्यौँ भन्दाखेरि मनसुन कमान्ड पोस्ट चाहिँ हामीले सेटअप गरेका थियौँ। जस्तो विशेष गरी चाहिँ डिएचएमले यति दिनमा चाहिँ 3 अलिकति बढी भारी वर्षाको फोरकास्ट गरिसके पछि हामीले मनसुन अवधि भर नै सक्रिय हुने गरी र बढी भारी वर्षा हुँदाखेरि 24 सक्रिय हुने गरी हामीले सेटअप गरेका थियौँ, स्थापना गरेका थियौँ। र त्यही मनसुन कमान्ड पोस्टले हाम्रो प्राधिकरणमै रहेर सबै सुरक्षा निकाय प्राधिकरण सम्बद्ध विपद सम्बन्धन निकायहरूको प्रतिनिधिहरू बसेर हामीले रियल टाइम डेटाहरू अनुगमन गर्ने, त्यही अनुसार विभिन्न निकायहरूसँग समन्वय गर्ने अनि स्रोत साधनहरू परिचालन गर्ने लगायतका कामहरू पनि गर्यौँ भने अलिकति ठुलै क्षति हुन्छ भन्ने अनुमान भइसकेपछि यात्राको केसमा पनि आवश्यकता अनुसार हामीले यात्रा पनि रोकेको अवस्था थियो गत वर्ष, त्यसले गर्दाखेरि पनि अलिकति कम क्षति भएको।
3: यो पालि वार्निङ सिस्टमहरू थप केही नयाँ लागू गर्नुभएको छ?
4: बाढीको केसमा चाहिँ अब अलिकति हामीले साइरनहरू चाहिँ थप स्थानहरूमा चाहिँ जडान गरिएको छ पहिलाको भन्दा। सूचना दिने विषयहरू पनि हामीले आउटरिच कसरी पुग्न सकिन्छ, जहाँ चाहिने मोबाइलहरू इन्टरनेटको प्रयोग नभएका ठाउँहरूमा पनि हामीले चाहिँ विपदका सूचना कसरी पुर्याउने भन्ने विषयमा चाहिँ थप कार्यहरू गरिरहेका छौँ।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी नजिक महेश दोभानमा 2 र 1 एक आपसमा ठोकिँदा 16 यात्रु घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस, काठमाडौँबाट वीरगंजतर्फ जाँदै गरेको बस र सोही दिशातर्फ गइरहेको ट्रक राति करिब 12 एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा बसमा सवार 16 यात्रु घाइते भएका छन्। घाइते मध्ये 4 अवस्था मध्यम र 12 अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइतेहरूको बैरिनी अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बस र ट्रक नियन्त्रणमा लिएको छ।
3: पवित्र तीर्थस्थल मुक्तिनाथ तथा दामोदर कुण्ड पुग्ने मुख्य सड़क मार्ग बेनी जोमसन सड़क खण्ड आज बिहानदेखि अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमल सिन्हाका अनुसार अन्नपूर्ण गाउँपालिका 7 महावीर स्थित सड़क माथिबाट ढुंगा र लेदोसहित पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। रघुगंगा गाउँपालिका 1 तिमल्याङ स्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोली पहिरो स्थलमा पुगेर सड़क खुलाउने प्रयासमा जुटेको सूचना अधिकारी तिमल सिन्हाले जानकारी दिनुभयो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
6: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिफरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा।
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
7: पाथिफरा डेन्टल, हातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
8: बबाल एनर्जी नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
9: Coming up next,
10: The Good Morning Show.
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इरानबीच जारी तनावका बीच इरानी सैन्य विमानहरूलाई अमेरिकी हवाई हमलाबाट जोगाउन पाकिस्तानले आफ्नो एयरबस प्रयोग गर्न दिएको अमेरिकाले दावी गरेको छ। अमेरिकी सीबीएस न्यूज समाचार च्यानलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। यद्यपि अमेरिकाको सो आरोपलाई पाकिस्तानले अस्वीकार गरेको छ। रिपोर्ट अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रेलमा युद्धविरामको घोषणा गरेपछि इरानले आफ्ना धेरै सैन्य विमानहरू पाकिस्तानको नूर खान एयरबसमा पठाएको बताइएको छ। तीमध्ये एउटा सुसी तथा गुप्तचर विमान पनि रहेको दावी गरिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार ती विमानहरूलाई अमेरिकी हमलाबाट सुरक्षित राख्न पाकिस्तानको भूभाग प्रयोग गरिएको थियो।
3: कान्तिपुर डायरीमा अब खेल समाचार।
11: खेलकुद समाचारको साथमा
12: एलजी लाइट्स गुड।
3: आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको नेपाल अमेरिका र स्कटल्याण्ड बीचको त्रिकोणात्मक सिरिज आजबाट शुरू हुँदैछ। आज नेपालले स्कटल्याण्डसँग खेल्दै सिरिजको शुरूआत गर्नेछ। खेल बिहान 9:30 किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुनेछ। यसअघि नेपालको ए टोलीले स्कटल्याण्ड र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अभ्यास क्रिकेट सिरिज क्लीन स्वीप गरेको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास सिरिज खेलेको हो।
2: डायरी अहिलेलाई यति नै। मध्याह 12:00 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-देखि 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाइ साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
3: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संखुवा सभाको खादबारीमा मेती आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट, यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177, 98520601177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
4: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: किरात राय समुदाय को महान चाट साकेला उभौली एलेदोंग 5086 को पावन वसुर मा किरात राय समुदाय तथा देश विदेश मा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकता को हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौली को अवसर मा किरात राय ययुखा दिङ्ला ले नियमित 2083 साल जेठ 2 गते का दिन दिङ्ला बजार मा साकेला सिली नाच तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गबिम्बा राई किरात राई ययोखा दिङ्ला भोजपुर।
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
2: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन। यस्तो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ।

0: विश्वास गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खातरीमा डाक्टर उमर बिन नयाँद्वारा यमित 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाघरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, पिल्स, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यमित 2023 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोल खाँदरी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 770 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295572067। मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र रेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को दफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईहरुकै शहर खादरीमा डाक्टर उमर बिन नयाँद्वारा यमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नसक्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425705740 र 98070155। यहाँ डिएक्सटेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ। कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खादरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खादरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
3: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगा।

0: खाँदबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाणपत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार नियमित 2063 साल वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित समयको लागि यस कार्यालयबाट कुनै खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रूपाजका छुटमा बिक्री वितरण भइरहेको बेहोरा सम्पूर्ण आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। खाद्यान्नको किसिम अरुवा सोना, मनसुली चामल रु 54 प्रति केजीको दरमा, रु 1350 प्रति बोरा, साथै स्टिल जिरा मसिनो चामल रु 79 प्रति केजीको दरमा, रु 1975 प्रति बोराको साथमा, र चिनी रु 95 प्रति केजीको दरमा बिक्री गराइन्छ। यस सहुलियत पसलको फाइदा लिन हजुरहरू पनि सम्पर्क गर्नुहोस्। जानकारीको लागि सम्पर्क नम्बर 0295262001 र 97429222. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय, खाद्यारी, शङ्खुवा सभा।

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजू, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयाँद्वारा यमित 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यमित 2023 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदारी 1 प्रगति टोल खाँदारी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 47 0 29 5 63 0 40 र 98 07 00 1 55। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। अझै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 029141084 र 9840485827।
3: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98615 39 444
8: र 029590155।
10: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईहरुकै सहर खातबारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँको 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली, खाँदबारी 1 प्रगति टोल, खाँदबारी नगरपालिकाको गेट अगाडि संखुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 747 029553040 र 98070001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँडबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज

प्रतिनिधि सभा बैठक आज बस्दै वैकल्पिक विकास वित्त परिचालन विधेयक अघि बढ़ाउने तैयारी। नेपाली कंग्रेसको इतर पक्ष समानान्तर गतिविधिमा व्यस्त, कोशी प्रदेशमा कार्यक्रम गर्दै। इरानी सैन्य विमानलाई हवाई हमलाबाट जोगाउन पाकिस्तानले आफ्नो एयरबेस प्रयोग गर्न दिएको अमेरिकाको दावी। र आईसीसी एक दिवसीय विश्वकप लीग टू को त्रिकोणात्मक सिरिजमा नेपाल र स्कटल्याण्ड बीच प्रतिस्पर्धा जारी।

ब्राइट यो नयाँ वर्ष एलजी का खरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी लाइफ गुड। छुट लाहै छुट, लाहै छुट, लाहै छुट। 10 होइन 20 होइन पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सरकारहरू लागू हुनेछ।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले नेपाल सरकार र गणतन्त्र भारत सरकार बीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम हिजो संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रम पारित भएपछि जेठ 15 गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 औं महाधिवेशन गर्ने तयारी स्वरूप आजबाट प्रदेश तहमा कार्यक्रम गर्दैछ। सो समूहले आज कोशी प्रदेशमा कार्यक्रम गर्दैछ। कार्यक्रम विराटनगर स्थित एक होटलमा हुने नेता केदार कार्कीले जानकारी दिनुभयो। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको हो। सबै प्रदेशमा भेला सकेर छुट्टै महाधिवेशन आयोजना समिति बनाउने र त्यसपछि सरसल्लाह हामा मिति तोकिने नेताहरूले बताएका छन्। प्रदेश स्तरीय भेलाका लागि कोशीमा कृष्ण प्रसाद सिटौला, मधेसमा आनन्द ढुंगाना, बागमतीमा प्रकाशमान सिंह र प्रकाशकरण महत, लुम्बिनीमा किशोर सिंह राठौड, गण्डकीमा मेघलाल श्रेष्ठ, कर्णालीमा जीवन बहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई संयोजनको जिम्मेवारी दिएको छ। नेताहरूका अनुसार महाधिवेशनका लागि सम्पर्क कार्यालय खोल्ने तयारी समेत भएको छ। सभापति गगन थापाको नेतृत्वमा गत चैत 11 बसेको केन्द्रीय कार्य समिति बैठकले आगामी असोज 16 गतेदेखि 19 गतेसम्म 15 औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
1: यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा यस्तो जानकारी दिएको हो। यद्यपि प्राधिकरणले तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसून जन्ने विपदको जोखिम उच्च रहने आकलन गरिएको जनाएको छ। प्राधिकरणको मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी, पहिरो, डुबान, भूचे र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना औल्याइएको छ। दैनिक तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुन सक्ने जनाइएको छ। यसै सन्दर्भमा मनसूनको अवस्था र प्रतिकारको योजना कस्तो रहेको छ भनेर हामीले प्राधिकरणका प्रवक्ता शान्ति महतसँग संवाद गरेका छौं।
2: मनसून चाहिँ अब जल तथा मौसम विज्ञान विभागले चाहिँ फोरकास्ट गरिसकेको छ। यो वर्षको मनसून चाहिँ ज्येष्ठ 18 सुरु हुने भनिएको छ र जेनरली अलिकति कम्पेरेटिभली हेर्दाखेरि चाहिँ यो वर्ष चाहिँ अलिकति सरदर वर्षा भन्दा अलिक कम वर्षा हुने भनिएको छ भने केही हदसम्म सुक्खा र तापक्रम बढ्ने पनि भनिएको छ। जेनरली प्री मनसूनमा चाहिँ अब अहिले पानी परे जति भन्दा चाहिँ अलिक कम पर्ने हो। जेनरली यसको फिचर्स भन्दाखेरि चाहिँ सामान्य पानी पर्ने हावाहुरी चट्याङहरू यसको विशेषता हो प्री मनसुनको। तर यो वर्षमा चाहिँ अलिकति मनसुन सुरु हुनुभन्दा अलिक अगाडि नै अलिकति बढी पानी परेको अवस्था यहाँहरू सबैलाई देख्नु नै भएको छ। अब यो पानी परेको कारणले पनि मनसुनमा केही मनसुनको अवधिमा अलिकति कम पानी पर्न सक्ने पनि होला त्यो ठ्याक्कै। अब अर्को चाहिँ पानी कम पर्छ भन्दैमा फेरि त्यस्तो धेरै कम पनि भनिएको छैन एउटा। अर्को चाहिँ सरदरभन्दा कम पानी पर्दैमा फेरि विपदै पनि नभइहाल्ने पनि होइन, फेरि हामीले आनन्दसँग बस्न सक्ने अवस्था चाहिँ हुँदैन, तयारी त गर्नु नै पर्छ।
3: विपदमा चाहिँ कस्ता खालका चाहिँ जोखिमहरू चाहिँ यो पालि चाहिँ आकलन गर्नुभएको छ?
2: अब यो वर्ष पनि जेनरली मनसुनमा जे जस्तो पहिला जसरी हुन्थ्यो त्यही खालकै हुन् होइन, बाढी, पहिरो, डुबान लगायतका विषयहरू नै छन्। र त्यो अलावा अलिकति चाहिँ यो वर्ष चाहिँ अब मनसुनकै सिजनमा पनि ड्राउट पनि हुन्छ कि सुक्खा पनि हुन्छ कि भनेर त्यसको लागि पनि तयारी गरिएको छ। थप
3: कति प्रभावित हुन्छन् भनेर त्यस्तो केही आकलन गर्नुभएको छ?
2: त्यसको हामीले फाइनल गर्दैछौँ अहिले, भर्खरै डिएचएमबाट गरेको भएर अब अहिले अलिकति केसलोडहरू हुँदैछन्। अब ठ्याक्कै सार्वजनिक भएपछि मात्रै हुन्छ म्याम। त्यो पहिला चाहिँ हामीले प्रभावित भनिए पनि मौसम हाम्रो कार्ययोजना अनुसार प्रभावित अलिकति बढी भनिए पनि पनि लास्टमा अब ओरिजिनल्ली चाहिँ अलिकति कम भएको थियो होइन, त्यही भएर
3: गत वर्षको चाहिँ विपदमा चाहिँ एकदमै राम्रोसँग काम गरेको थियो सरकारी र निजी दुवै तहबाट होइन, क्षति पनि कम, विशेष गरी मानवीय क्षति चाहिँ धेरै कम भएको थियो। यो पालि चाहिँ तपाईँहरूको योजना के छ?
2: हामीले मनसुनको अवस्थामा विगत वर्षहरूमा पनि नगरेको त होइन, तर पोहोरमा चाहिँ अलिकति फरक किसिमको चाहिँ के गर्यौँ भन्दाखेरि मनसुन कमान्ड पोस्ट चाहिँ हामीले सेटअप गरेका थियौँ, जस्तो विशेष गरी चाहिँ डिएचएमले यति दिनमा चाहिँ 3 दिनको अलिकति बढी भारी वर्षाको फोरकास्ट गरिसकेपछि हामीले मनसुन अवधि भर नै सक्रिय हुने गरी र बढी भारी वर्षा हुँदाखेरि 24 घण्टा सक्रिय हुने गरी हामीले सेटअप गरेका थियौँ, स्थापना गरेका थियौँ। र त्यही मनसुन कमान्ड पोस्टले हाम्रो प्राधिकरण नै रहेर सबै सुरक्षा निकाय प्राधिकरण सम्बद्ध विपद सम्बन्धन निकायहरूको प्रतिनिधिहरू बसेर हामीले रियल टाइम डेटाहरू अनुगमन गर्ने, त्यही अनुसार विभिन्न निकायहरूसँग समन्वय गर्ने अनि स्रोत साधनहरू परिचालन गर्ने लगायतका कामहरू पनि गर्यौँ भने अलिकति ठुलै क्षति हुन्छ भन्ने अनुमान भइसकेपछि यात्राको केसमा पनि आवश्यकता अनुसार हामीले यात्रा पनि रोकेको अवस्था थियो गत वर्ष, त्यसले गर्दाखेरि पनि अलिकति कम क्षति भएको।
3: यो पालि वार्निङ सिस्टमहरू थप केही नयाँ लागू गर्नुभएको छ?
2: बाढीको केसमा चाहिँ अब अलिकति हामीले साइरनहरू चाहिँ थप स्थानहरूमा चाहिँ जडान गरिएको छ पहिलाको भन्दा, सूचना दिने विषयहरू पनि हामीले आउटरिच कसरी पुग्न सकिन्छ, जहाँ चाहिने मोबाइलहरू इन्टरनेटको प्रयोग नभएका ठाउँहरूमा पनि हामीले चाहिँ विपदका सूचना कसरी पुर्याउने भन्ने विषयमा चाहिँ थप कार्यहरू गरिरहेका छौँ।
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी नजिक महेश दोभानमा 2 बस र 1 ट्रक एक आपसमा ठोकिँदा 16 जना यात्रु घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस, काठमाडौँबाट बीरगंजतर्फ जाँदै गरेको बस र सोही दिशातर्फ गइरहेको ट्रक राति एक आपसमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा बसमा सवार 16 जना यात्रु घाइते भएका छन्। घाइते मध्ये 4 जनाको अवस्था मध्यम र 12 जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइतेहरूको बैरेनी अस्पताल उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बस र ट्रकलाई नियन्त्रणमा लिएको छ।
1: बाँकेको खजुरा गाउँपालिका 6 का 22 वर्षीय विशाल चन्द ठकुरीको हत्या आरोपमा प्रहरीले 6 जनालाई पक्राउ गरेको छ। नेपालगंज उपमहानगरपालिका 12 बेलासपुरमा भएको युवाको हत्या आरोपमा प्रहरीले 19 वर्षीय दिपेन्द्र राजगिरी, 30 वर्षीय बीबीएस कुवर, 18 वर्षीय सुशील खत्री, 20 वर्षीय खकेन्द्र देवकोटा, 18 वर्षीय सन्तोष सञ्जाल र 20 वर्षीय रूपेश थापा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सो घटनामा संलग्न मध्ये 4 जनालाई वर्दिया ठाकुरबाबा नगरपालिकाबाट र 2 जनालाई नेपालगंजबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो। व्रतबन्धको दिन दिपेन्द्र राजगिरी र विशाल चन्द ठकुरीबीच विवाद भएको थियो। सो विवादले उग्र रूप लिएपछि 22 वर्षीय ठकुरीको हत्या भएको थियो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
7: पाँच गते सम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सर्चहरू लागू हुनेछ।
8: रेड बुल बबाल एनर्जी।
0: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। बेलायती प्रधानमन्त्री कियर स्टामरले लिबरल लेबर पार्टीका सांसदहरूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिन आग्रह गरेका छन्। उहाँलाई आफ्नै पार्टीका सांसदहरूले राजीनामाको लागि दवाब दिएका हुन्। 70 जना सांसदले स्टामरलाई राजीनामा दिन वा पद छोड्ने समय तोक्न आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चुनावमा देशभरि नै नराम्रो नतिजा ल्याएपछि लेबर पार्टीभित्र असन्तुष्टि चुलिएको छ। पार्टीका वरिष्ठ नेताहरूले स्टामरको नेतृत्वमा रहेको पार्टीले अंगालेको दिशामा समेत प्रश्न उठाएका छन्। द टाइम्सका अनुसार गृहमन्त्री शबाना महम्मद सहित कम्तीमा 4 मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा दिने समय रेखा तय गर्ने बारे विचार गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री स्टामरले भने आफ्नो सरकारले गल्ती गरेको स्वीकार्दै तर आफूले लिएका ठूला राजनैतिक विकल्पहरू सही भएको दावी गर्नुभएको छ।
9: अमेरिका र इरानको जारी तनावबीच इरानी सैन्य विमानहरूलाई अमेरिकी हवाई आक्रमणबाट जोगाउन पाकिस्तानले आफ्नो एयरबेस प्रयोग गर्न दिएको अमेरिकाले दावी गरेको छ। अमेरिकी संचार माध्यम सीबीएस न्यूजले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। यद्यपि अमेरिकाको सो आरोपलाई पाकिस्तानले अस्वीकार गरेको छ। रिपोर्ट अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रेलमा युद्धविरामको घोषणा गरेपछि इरानले आफ्ना धेरै सैन्य विमानहरू पाकिस्तानको नूर खान एयरबेसमा पठाएको बताइएको छ। तीमध्ये एउटा जासूसी तथा गुप्तचर विमान समेत रहेको दावी गरिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार ती विमानलाई अमेरिकी हमला बाट सुरक्षित राख्न पाकिस्तानको भूभाग प्रयोग गरिएको बताइएको थियो।
0: अब खेल प्रसंग। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको नेपाल अमेरिका र स्कटल्याण्ड बीचको त्रिकोणात्मक सिरिज काठमाण्डुमा शुरू भएको छ। सिरिजको पहिलो खेलमा नेपाल र स्कटल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। किर्तिपुर स्थित त्रिवेणी क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा छ। नेपाल स्कटल्याण्डलाई हराउँदै सिरिजमा सुखद शुरूआत गर्ने लक्ष्यमा छ। यता स्कटल्याण्ड पनि जितका साथ शीर्ष स्थानमा पुग्ने रणनीतिमा छ। सिरिजमा नेपाल 24 खेलबाट 18 अंकका साथ 7 स्थानमा छ। अमेरिका समान खेलबाट 36 अंकका साथ शीर्ष स्थानमा रहँदा 28 खेल खेलेको स्कटल्याण्ड 34 अंकका साथ दोस्रो स्थानमा छ। प्रसंगसँगै मध्याह 12 बजेको कान्तिपुर डायरी सकियो। सहकर्मी दीपशिखा र पूजा नि बिदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326375।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खातबारीमा डाक्टर उमर बिन नयाँद्वारा यमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845507740 र 9807001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सम्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801,
4: जनक पौडेली, 98520-58344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सम्कुवा सभा।
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 029-590-6667 र 98420-22-667।
7: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
8: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
8: खै के गर्ने गर्ने दिदी।
9: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल।
13: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
11: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।

0: सूचना सूचना सूचना
1: झुमा झुमका
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार नियमित 2063 साल वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित समयको लागि यस कार्यालयबाट कुनै खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रूपाँतका छुटमा बिक्री वितरण भइरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। खाद्यान्नको किसिम अरुवा सोना मनसुली चामल रु 54 प्रति केजीको दरमा रु 1350 प्रति बोरा साथै स्टिम तिर मसिनो चामल रु 79 प्रति केजीको दरमा रु 1975 प्रति बोराको साथमा र चिनी रु 95 प्रति केजीको दरमा बिक्री गराइन्छ। यस सहुलियत पसलको फाइदा लिन हजुरहरू पनि सम्पर्क गर्नुहोस्। जानकारीको लागि सम्पर्क नम्बर 0295262101 र 97429222520। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादारी शङ्खुवा सभा।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
0: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सङ्खुवा सभा।
5: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 पावन वसुरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात राई ययुक्खा दिङला भोजपुर।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: सुवर्ण अवसर। अब तपाईहरुकै सहर खादरीमा डाक्टर उमर बिन नयाँद्वारा यमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियोफार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी थिएको, बाथ रोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोल खाँदरी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 29 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त

0: संस्थाको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय सङ्खुवा सभा।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: खुशीको खबर तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 97438640.

0: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिष संघ पेजरतमा आँखा तथा कान उपचार केन्द्र खादबरी संघको सभाको आयोजना तथा झापा मेची आँखा अस्पताल बेर्तामठको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघको सभाको खादबारीमा मेची आँखा अस्पताल बेर्तामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177 9852601177। नेपाल नेत्र ज्योतिष संघ पेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
1: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 9865349444
3: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
0: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9800092062।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त बजी। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
9: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
5: सम्पर्क 0 र 98

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खाजबरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बो।
6: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगरकार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: दिस इज रेडियो संकुवासुबा 95.5 मेगाहर्ट्ज।

0: यो नि सर, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852021580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, हाँदारी 1, सङ्खुवा सभा।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्खुवा सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्न,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खासबरी नगरपालिका 1 भानुचोक शङ्ख सभा। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदरीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नसा च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पायल, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँको 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोल खाँदरी नगरपालिकाको गेट अगाडि शङ्खु सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 50 50 770 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: खाँदबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।

0: किरात्राई समुदायको महान चाट साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात्राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात्राई यायोखा दिङ्लाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव संगबिम्बा राई, किरात्रा यायोखा दिङ्ला भोजपुर।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार यमित 2083 साल वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित समयको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 का छुटमा बिक्री वितरण भइरहेको बेहोरा सम्पूर्ण आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। खाद्यान्नको किसिम अरुगा सोना, मनसुली चामल ₹54 प्रति केजीको दरमा, ₹1350 प्रति बोरा, साथै स्टिल जिरा मसिनो चामल ₹79 प्रति केजीको दरमा, ₹1975 प्रति बोराको साथमा, र चिनी ₹95 प्रति केजीको दरमा बिक्री गराइन्छ। यस सहुलियत पसलको फाइदा लिन हजुरहरू पनि सम्पर्क गर्नुहोस्। जानकारीको लागि सम्पर्क नम्बर 0295562001 र 97492522। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादारी, शङ्ख सभा।
5: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

छोरीको ए छोराको तलब सोध्नु नै एक किसिमले गलत पाल्न सक्छु किन टेन्सन फगत हिलोमै फुल्छ नि हैन कमल आखिरीमा तिमी मेरै रोज्दै हुने हो पचास सोचेपछि तिमीले छोड्दै हुने हो धनीसँग मन छैन मनकारीलाई धन धनी धनले हुँदैन धनी सोचले हुने हो।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
2: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना: नेपाल नेत्र ज्योति संघ तेजरथमा आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बिर्तामुठको प्राविधिक सहयोगमा यहीमिति 2083 साल जेठ 7 गते संखुवा सभाको खादबारीमा मेती आँखा अस्पताल बिर्तामुठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमिति 2083 साल जेठ 7 गते, स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट: यही मिति 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60-177, 98520-60-177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईहरूकै शहर खादबारीमा डाक्टर उमर बिन नयाँद्वारा यही 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू: नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2063 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खानबारी 1 प्रगति टोल खानबारी नगरपालिकाको गेटागाडी सङ्खुल सभा अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 29 5 63 40 र 98 07 00 1 555 यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572 67, मोबाइल 97655864 60। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: कार्यालय संखुवा सभाको सूचना। वन र रेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमोमेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौकै घर घर आयो हजुर सबको मन
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5
2: मेगाहर्ज।
3: लाइफ इन्स्योरेन्स जीवनको लागि।

0: विरोध र लीग टू क्रिकेटमा नेपाल र स्कटल्याण्ड बीचको खेल वर्षाका कारण प्रभावित। नेपाल खबरमा अब पूरा खबर। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा बैठकमा छलफल शुरू भएको छ। अहिले सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा आफ्ना धारणा नीति तथा कार्यक्रममा छलफल सकिएपछि जेठ 15 गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनाप्रति कड़ा आपत्ति जनाएको छ। आज बसेको प्रतिनिधिसभा बैठकको शुरूमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले यो घटनालाई संवैधानिक संस्कार र संसदीय परम्परा विपरीतको व्यवहार भएको टिप्पणी गर्नुभयो। उहाँले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक पदको सम्बोधन भइरहेका बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु लोकतान्त्रिक संसदीय इतिहासमै विरलै देखिने घटना भएको बताउनु भएको छ। प्रमुख सचेतक थापाले यस विषयमा प्रधानमन्त्री शाहले तत्काल संसदमा स्पष्ट जवाफ दिनुपर्ने समेत माग गर्नुभयो। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संवैधानिक पदको सम्मान, संसदीय मर्यादा र लोकतान्त्रिक परम्पराको संरक्षण गर्न प्रधानमन्त्रीलाई सचेत समेत गराउनुभयो। उहाँले पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्दै जिम्मेवार ढंगले अघि बढ़न प्रधानमन्त्री शाहलाई सुझाव समेत दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सुझाव पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व, कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गर्नुपर्ने कार्य समेत उल्लेख गरी आयोगले सरकार समक्ष सुझाव पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले गएको शुक्रबार पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, संक्रमणकालीन न्याय, मानवाधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानवाधिकार, मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानवाधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छन्। पत्रमा निर्वाचन, मानवाधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानवाधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ। आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा समेत आयोगले लिएको छ। तनहुको आबुखैरेनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 जोड्ने घुमाउनेमा रहेको त्रिशुली नदीमाथिको मोटरेबल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नारायणगढ सड़क अन्तर्गत बुद्धसिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पूरा नभएपछि सड़क डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ। कार्यालयले सार्वजनिक सूचना निकाल्दै निर्माण व्यवसायी मृत संजीवनी निर्माण सेवा विरूद्ध प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ेको जनाएको छ। सड़क डिभिजन प्रमुख राजीव श्रेष्ठका अनुसार संशोधित डिजाइन स्वीकृत भएपछि गएको चैत 17 गते 15 दिनभित्र काम शुरू गर्न अन्तिम निर्देशन दिएको थियो। सड़क डिभिजन कार्यालयले निर्माण कम्पनीलाई तत्काल निर्माण स्थल खाली गर्न तथा 15 दिनभित्र वित्तीय हिस्सा फरफार गर्न निर्देशन पनि दिएको छ। ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र मार्फत बाँकी निर्माण कार्य अघि बढ़ाउने सरकारको तयारी छ। यस्तै कर्णाली प्रदेशको बहुप्रतीक्षित भेरी करिडोर सड़क आयोजना अन्तर्गत जाजरको डोल्पा सड़क खण्डमा निर्माणाधीन 5 पक्की पुल 6 वर्षदेखि अलपत्र अवस्थामा परेका छन्। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय नागरिक, यात्रु तथा जनप्रतिनिधिहरूले चर्को आलोचना खेप्दै आएका छन्। नेपाली सेनाले 2076 सालमा जाजरको डोल्पा सड़क खण्डको 118 किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेपछि सड़क स्तरोन्नति र पुल निर्माणको काम शुरू गरिएको थियो। राष्ट्रिय योजना आयोगले जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्म निर्माण गर्न बाँकी रहेका 14 पुलका लागि सहमति दिएपछि आयोजनाले आवश्यक प्रक्रिया अगाडि बढ़ाएको भए पनि काम भने सुस्त गतिमा रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भाग दौड़ नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाड़ी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सांसदहरूले सड़क दुर्घटना, गाड़ी दुर्घटना न्यूनीकरणका लागि आधुनिक प्रविधि, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानून कार्यान्वयनमा जोड़ दिएका छन्। प्रतिनिधि सेवा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरूले गाड़ीको गति बढ़ी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्नुपर्ने तथा सड़क सुरक्षालाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने धारणा राखेका छन्। समितिका सभापति आशिष गजुरेलले वार्षिक रूपमा झण्डै 3,000 नागरिकले गाड़ी दुर्घटनामा ज्यान गुमाउने गरेको उल्लेख गर्दै सड़क सुरक्षा सम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। यस्तै सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सड़क सुधारका लागि विशेष पहल आवश्यक रहेको बताउनु भएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिद्देलले पहिरोका कारण सड़क सुरक्षामा थप चुनौती देखिएको बताउनुभयो। यस्तै विशेषज्ञ भगवती सेडाईले मोटरसाइकल तथा स्कूटरको पछाडि बस्ने यात्रुले समेत हेलमेट प्रयोग गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढ़ाएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा वहाँले वर्तमान अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै 15 असान्दर्भिक तथा समय सापेक्ष नरहेका कानून खारेजी प्रक्रियामा लगेको जानकारी दिनुभयो। उहाँका अनुसार निजी क्षेत्र तथा व्यावसायिक समुदायले लामो समयदेखि जटिल र दोहोरो कार्यक्षेत्रका कारण असहज महसुस गर्दै आएको राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ़िसकेको छ। अहिले राजस्व अनुसन्धान विभागले गर्दै आएका जिम्मेवारीहरू राजस्व विभाग, भन्सार विभाग तथा सम्पत्ति शुद्धिकरण विभाग मार्फत सञ्चालन भइरहेको उल्लेख गर्दै अर्थ सचिव उपाध्यायले अब ती निकायहरूलाई अझ प्रभावकारी बनाउने गरी कामको पुनर्संरचना गरिने समेत बताउनुभयो। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय, परामर्श र सिफारिशका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार चितौंलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रति क्रेट 500 रूपियाँ कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य 465 रूपियाँ थियो। त्यसै गरी ठूलो अण्डाको मूल्य प्रति क्रेट 485 रूपियाँ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य 450 रूपियाँ थियो। अब विदेशको खबर, इजरायलले सन् 2023 अक्टोबर 7 भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्ड र सार्वजनिक मुद्दा चलाउन अनुमति दिने कानून पारित गरेको छ। इजरायलले अक्टोबर 7 भएको प्यालेस्टाइन विद्रोही समूह हमास नेतृत्वको आक्रमण र सामूहिक बन्धक बनाउने कार्यमा संलग्नहरूलाई मृत्युदण्ड दिने र सार्वजनिक मुद्दा चलाउने नयाँ कानून पारित गरेको बीबीसीले जनाएको छ। इजरायलको संसद नेसेटमा यो कानून 93 मतले पारित भएको छ। यो कानूनको विपक्षमा एक मत पनि परेन, बाँकी 27 सांसद अनुपस्थित भएका थिए। इजरायली मानवाधिकार समूहहरूले भने नयाँ कानूनको विरोध गरेका खबरमा उल्लेख छ। उनीहरूले मृत्युदण्डको सिद्धान्तको विरोध गरेका छन्। सन् 2023 अक्टोबर 7 इजरायली इतिहासको सबैभन्दा घातक दिन मानिन्छ। हमास नेतृत्वका लड़ाकूहरूले इजरायलमा 1,200 जना भन्दा धेरै मानिसको हत्या गरेका थिए र ज्यान गुमाउनेमा धेरैजसो सर्वसाधारण थिए। यस्तै हमासले गाजापट्टीमा विदेशी नागरिक सहित 251 जनालाई अपहरण गरी बन्धक बनाएका थिए। त्यो घटनापछि इजरायलले गाजामा गरेको आक्रमणमा अहिलेसम्म 72,000 जना भन्दा धेरैको ज्यान गएको छ। ज्यान गुमाउनुमा धेरैजसो बाल बालिका, महिला र वृद्ध वृद्धा रहेका छन्। अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपालले स्कटल्याण्डसँगको खेलमा 221 रनको नयाँ लक्ष्य पाएको छ। वर्षाका कारण खेल 11 ओभर घटाएपछि नेपालले डीएलएस नियमका आधारमा 39 ओभरमा 221 रनको लक्ष्य पाएको हो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाए। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2 विकेट लिए। आजदेखि शुरू भएको लीग टू श्रृंखलामा नेपाल स्कटल्याण्ड र अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते अमेरिकासँग खेल्नेछ। यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँग लीग टू श्रृंखला खेलेको थियो। यो श्रृंखलामा नेपालले 4 मध्ये 3 खेल जितेको थियो। 8 देश सहभागी लीग टूमा नेपाल 18 अंकसहित तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। राष्ट्रपतिको सम्बोधनका बेला संसदबाट प्रधानमन्त्री बाहिरिएको घटनाप्रति कांग्रेसको असन्तुष्टि। मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश। प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका विषयहरू प्राथमिकतामा। 12 वर्षसम्म काम पूरा नभएपछि पोखरा नारायणगढ़ सड़क खण्डमा पर्ने घुमाउने पुलको ठेक्का तोडियो। 15 दिनभित्र वित्तीय हिस्सा फरफारा गरी नयाँ ठेक्का आह्वान गर्ने तयारी। इजरायलद्वारा अक्टोबर 7 आक्रमणमा संलग्नहरूलाई सजाय दिने कानून पारित। मानवाधिकार समूहहरूद्वारा विरोध। र लीग टू क्रिकेटमा स्कटल्याण्डसँगको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पायो।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेकुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
7: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ रे।
7: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका एक, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
9: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
10: 3 दिन भयो।
9: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
10: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
9: आ, जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
10: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
11: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यो जन्ले हिंसामा पनि जोडिएको हुन्छ, कस्तो नबुझेको?
9: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
12: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: नमस्कार है वडाध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्दा आउनु भएछ?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर हातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
18: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
19: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
20: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
19: सम्पर्क नम्बर 0295-6679 र मोबाइल नम्बर 98-420-82-776।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
5: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
23: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
14: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने पिच दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520160580 र 98421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सम्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी ₹1350 प्रति बोरा स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी ₹1975 प्रति बोरा चिनी ₹95 प्रति केजी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 0296522201 र 97499225200
2: ओहो लु नमस्कार है सर
3: ओहो लु नमस्कार है सर नमस्कार
2: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
3: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
4: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ
4: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
2: डिजाइनर सुमन ठटाल 98615349444
4: र 0295901155
5: More style, more design. Total Tailors.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0291 40 00 84 र 98 40 45 827।
3: NTSA कम्प्युटर सेन्टर खाँदै सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: अब तपाईँहरूकै सहर खाँदरीमा डाक्टर उमर बिन नयाँद्वारा यमित 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियोफार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नर्स फ्याटिएको, हड्डी खिएको, बाथरो, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी एक प्रगति टोल खाँदरी नगरपालिकाको गेटागाडी संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845705740 र 9807001555। यहाँ डिएसकेन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: मरेको के हो?
2: हेर त, रगतै रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15 देखि 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार। पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
7: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बेतामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संखुवा सभाको खादबारीमा मेची आँखा अस्पताल बेतामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले संखुवा आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते, स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट, यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60-177, 98520-60-177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: विराटराय समुदायको महान चाड साकेला उभौली एलेदोङ 5060 को पावन अवसरमा विराटराय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किराँतराई ययुक्खा दिङ्गाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्गा बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किराँतराई ययुक्खा दिङ्गा भोजपुर।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र ढिलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।

0: 9147 97 16 9 14 सिटी सेन्टर खाजबरी नगरपालिका 1 भानुचोक संखुवा सभा
1: खाँदबारी नगरपालिका 1 वडा कार्यालयको सूचना प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र 5 व्यवसाय दर्ता प्रमाणपत्र 6 व्यक्तिगत संस्थागत पान नम्बर 7 राष्ट्रिय परिचय पत्र नम्बर नोट सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय
2: संचारको दुनियाँमा बेग्लै पहिचान राष्ट्रको गौरव नेपालीको शान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।

0: भयो राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खासदारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाक्रो, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, फिज, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोल खाँदरी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अग्रिम लाइन दर्ताको लागि सम्पर्क नम्बर 98435 75770 029353040 र 98007001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जिरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त अनि तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
10: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-420-82-776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
12: मानसिक समस्याबाट बच्ने उपायहरू,
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
12: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
13: असल साथीहरूसँग मात्रै संगत गरौं,
12: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
13: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
12: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीम कदाइली।
0: सम्पर्क 0249140084 र 98040485827।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किन आउँदैन के? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801। जनक पौडेली, 98520958344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98160555553 र 98423189.

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफले।
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
2: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ, तेजरथमा आँखा तथा कान उपचार केन्द्र, खादबरी सङ्घका सभाको आयोजना तथा झापा मेची आँखा अस्पताल बेतामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते सङ्घको सभाको खादबरीमा मेची आँखा अस्पताल बेतामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 जेठ 7 गते, स्थान खादबरी नगरपालिका 1, सङ्खुवा सभा। नोट, यही मित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177, 9852602177। नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबरी, सङ्खुवा सभा।
3: ए बाबु, हतियार छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बसमा सवार 27 जना घाइते भएका छन्। उनीहरूको अर्घाखाँची अस्पताल र तानसेनमा उपचार भइरहेको छ। शान्तिपुर डायरीमा अब ब्रेकको पालो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: ₹100 छुटको अवसर 2087 कते देखि 7/5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-5997-1971 मा सम्पर्क गर्नुहोस्।

0: वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। प्रतिनिधि सभामा विपक्षी दलहरूले नीति तथा कार्यक्रम लगायत विषय उठाएर सरकारको आलोचना गरेका छन्। सरकारले लोकतान्त्रिक विधि र प्रक्रिया विपरीत काम गर्न थालेको उनीहरूको आरोप छ। प्रतिनिधि सभा बैठकमा बोल्दै कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङबेले नीति तथा कार्यक्रमको समयमा प्रधानमन्त्री बालेन्द्र शाह संसदबाट बाहिरिएको विषय उठाउनु भएको थियो। उहाँले भन्नुभयो,
2: कुनै देशको प्रधानमन्त्री विषयमा उठेर हे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गरौं सभामुख महोदय। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभामुख महोदय। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्।
1: नेकपाका संसदीय दलका नेता पुष्पकमल दाहालले सरकार लोकतान्त्रिक मर्म अनुसार अघि बढ़न नसकेको आरोप लगाउनुभयो। झण्डै दुई तिहाई मतलाई जनताको हितमा लगाउन उहाँले आग्रह गर्नुभयो।
3: राजनैतिक यात्राको अत्यन्त उतार चढ़ावपूर्ण हाम्रो अनुभवले, मेरो आफ्नै अनुभवले पनि भन्छ कि हार सहन जति कठिन छ जीत पचाउन त्यो भन्दा कठिन हुन्छ। तपाईहरू जस्तै 64 सालमा धेरै मत ल्याएर भाँडोमान भुइँमा भएको पार्टीको नेता मै हो, तपाईहरू त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ जीत पचाउन त्योभन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रपतिसँग करिब दुई तिहाईको विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्याण्डल गर्नुपर्दछ। यसलाई अहंकारको मलखात बन्न दिनु हुँदैन।
1: एमालेका संसदीय दलका नेता रामबहादुर थापाले भने नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाउनु

0: भयो। वहाँले भन्नुभयो,
1: सम्मान्य राष्ट्रपति ज्यू मार्फत प्रस्तुत 100 बुँदे नीति तथा कार्यक्रमले केही अत्यन्तै गम्भीर सवालहरूको जवाफ दिन सकेको छैन। राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुक दर्शक बन्यो? लिक्बु लेखमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ?
0: एमाले नेता थापाको अभिव्यक्तिप्रति रासोपा र राप्रपाका सांसदले आपत्ति जनाएका थिए। रासोपाका सांसद मनिष खनालले थापाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो।
2: निरन्तर नेपाली सेनालाई जुन सम्मानित एउटा नेपाली सेना छ त्यो नेपाली सेनालाई पनि विरोधमा एउटा विवादमा ल्याउने गरेर अभिव्यक्तिहरू दिनुभएको छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दाखेरि एउटा पार्टीको एउटा पार्टीदेखि अर्को पार्टीलाई सम्मान गर्नुपर्ने एउटा चाहिँ संसदीय जुन आचरण छ त्यो आचरण विपरीत गरी कथित निलो क्रान्ति राष्ट्रपाको अधिनायकवाद जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ, जसको कारणले गर्दाखेरि एउटा संसदीय गरिमा संसदीय मर्यादामा उहाँले आक्रमण गर्नुभएको हिसाबले गर्दाखेरि पनि उहाँको चाहिँ यो उहाँले बोल्दै गर्दाखेरि जति पनि समय व्यतीत गर्नुभएको छ उहाँले सदनको रोस्टममा उभिएर जे जति बोल्नु भएको छ त्यो बोलेका सम्पूर्ण कुराहरू यो संसदको रेकर्डबाट हटाइयोस्।
0: त्यस्तै राप्रपाकी सांसद खुशबु ओलीले नेपाली सेनाप्रति नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,
3: नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु। नेपाली सेना कुनै दल गुट वा विचारको संस्था होइन, यो गोर्खाली इतिहास राष्ट्रिय स्वाभिमान र सार्वभौम नेपालको अस्तित्वसँग जोडिएको राष्ट्रिय शक्ति हो। त्यसैले सैनिक संगठनमाथि पूर्वाग्रह प्रतिशोध वा राजनीतिक कुण्ठाबाट प्रेरित अभिव्यक्ति दिनु केवल गैर जिम्मेवार मात्र होइन राष्ट्रप्रति असंवेदनशील व्यवहार पनि हो।
0: यसैबीच सरकारले वैकल्पिक विकास वित्त परिचालन विधेयक अघि बढ़ाएको छ। अर्थमन्त्री सोनी वागेले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको हो। त्यसपछि सांसदहरूले धारणा राखे पश्चात विधेयक अघि बढ़ाउने प्रक्रिया स्वीकृत भएको छ। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गर्नु भएको छ। संखुवा सभाको दुर्गम भोटखोला क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको च्याम्ताङ घोङघोप्पा सड़क हस्तान्तरण गरिएको छ। खादवारी किमानथाङका सड़क खण्ड अन्तर्गत पर्ने सो सड़क उत्तर दक्षिण सड़क योजनालाई हस्तान्तरण गरिएको हो। थप विवरण सहित संखुवा सभाबाट सहकर्मी दिपेन्द्र साक्यको रिपोर्ट।
4: खादवारी किमाथाङका अन्तर्गत च्याम्ताङ गोङगप्पा करिब 10.81 किलोमिटर सड़क नेपाली सेनाले उत्तर दक्षिण कोशी सड़क आयोजनालाई हस्तान्तरण गरेको छ। यो सड़क नेपाली सेनाले 5 वर्षमा सम्पन्न गरेको हो। सड़क मर्मतदेखि लिएर यसको स्तर उन्नतिको जिम्मेवारी भने उत्तर दक्षिण कोशी सड़क योजनाले लिनेछ। 62,37,00,000 नेपाली सेनाको विकास निर्माण निर्देशनालय अन्तर्गत निर्माण सम्पन्न गरिएको यो सड़क अब स्थानीय नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भएको छ। कठिन भूगोल विकट वातावरण र प्राविधिक चुनौती बीच सेनाले जिम्मेवारी सफलतापूर्वक पूरा गरेको आयोजनाले जनाएको छ। खादवारी किमाथाङका च्याम्ताङ घोङगप्पा सड़क आयोजनाका प्रमुख सेनानी शमशेर बहादुर सिंह,
5: यो चाहिँ 2077 फागुन 14 गतेबाट चाहिँ शुरू भएर 2022 साल चाहिँ 30 गते चाहिँ सम्पन्न भएको छ। यो जम्मा चाहिँ शुरूमा चाहिँ मन्त्री परिषदको निर्णय अनुसार 14 किलोमिटर चाहिँ सड़क नेपाली सेनालाई निर्माण गर्ने चाहिँ जिम्मेवारी प्राप्त भएको थियो। अहिले चाहिँ लाइन एलाइनमेन्ट परिवर्तन गरेर चाहिँ हामीले कार्य सम्पादन पश्चात चाहिँ सम्पन्न गर्दाखेरि सर्वे गराउँदाखेरि जम्मा चाहिँ 10.81 किलोमिटर चाहिँ कायम हुन आएको छ र अहिले चाहिँ सर्द चौडाइ चाहिँ यसको चाहिँ 9 मिटर चाहिँ रहेको छ र दुई तर्फबाट चाहिँ गाडी चाहिँ आनन्द आरामदायक तरिकाले चाहिँ यो सञ्चालन गर्न सकिन्छ।
4: 2076 भदौ 22 गते मन्त्री परिषदको निर्णयपछि संखुवा सभाको भोटखोला गाउँपालिका 2 च्याम्ताङदेखि वडा नम्बर 1 गोङगप्पासम्म सड़क निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो। उत्तर दक्षिण कोशी सड़क योजना खादवारीका आयोजना प्रमुख राम बहादुर गुरूङ,
5: यातायात सुचारू
6: हुने अवस्थामा उहाँहरूले ह्यान्ड ओभर गर्नु भएको छ हामीलाई, यातायात आरामसँगले अहिले सञ्चालन हुन्छ र हाम्रो पनि चाहिँ एउटा गङ्गोबाट अगाडि अब दुई तिनवटा पहरा चाहिँ हामीले चाहिँ ब्रेक थ्रु गरिसकेको अवस्था छ र एउटा 147 किलोमिटर प्लस 200 मा एउटा सानो पहरो बाँकी छ, त्यो चाहिँ हामी अब आदर्श दिनमा त्यसलाई ब्रेक थ्रु गर्यो भने अब किमाथाङ्कासम्म चाहिँ यातायात सञ्चालन हुन्छ।
7: प्रारम्भिक रूपमा 14 किलोमिटर सड़क निर्माण गर्ने लक्ष्य राखिए पनि निर्माणका क्रममा एलाइनमेन्ट परिवर्तन भएपछि अन्तिम सर्वेक्षण सड़कको कुल लम्बाई 10.81 किलोमिटर कायम भएको थियो। किमाथाङ्का खाँदबारी सड़क सञ्जाल जोडिनु कोशी प्रदेशकै लागि ऐतिहासिक उपलब्धि भएको उत्तर दक्षिण कोशी सड़क योजनाले जनाएको छ। खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया,
8: नेपालका लागि चाहिँ यो एउटा लाइफ लाइन हो भन्ने हामीलाई लाग्दछ। यो अत्यन्त छोटो दूरीमा यसले चाइना र इन्डियाको बोर्डर चाहिँ समाउँछ र यो त्रिदेशीय रूपमा यसले त्रिदेशलाई तीनैवटा देशलाई यसले चाहिँ फाइदा गर्दछ र यो अत्यन्त महत्वपूर्ण सड़क मध्येमा एउटा पर्दछ। बोटखोला र मकालुको अथवा यो क्षेत्रको होल संखुवा सभाको मानिसहरूको पनि तपाईँको आर्थिक रूपमा चाहिँ अत्यन्त ठूलो विकास हुन सक्दछ र उनीहरूले आर्थिक रूपमा आफूलाई अगाडि उभ्याउन सक्दछन्।
7: सड़क निर्माणले शिक्षा, स्वास्थ्य, व्यापार तथा आपतकालीन सेवामा स्थानीयलाई ठूलो राहत मिलेको छ। दिपेन्द्र साक्य, संखुवा सभा।
0: नेपाली कंग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यसमितिमा गरेको मनोनयनप्रति इतर पक्षका नेताहरूले आपत्ति जनाएका छन्। कंग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा 19 जनाको मनोनयनबारे कुनै परामर्श नभएको बताउनु भएको छ। नेता खड्काले कंग्रेस संस्थापनकालदेखि अहिलेसम्मको इतिहासमा सबैभन्दा अप्ठ्यारो र प्रतिकूल अवस्थामा उभिएको घड़ीमा पार्टीभित्र वृहत एकता आवश्यक रहेको समेत बताउनु भएको छ। कंग्रेसको केन्द्रीय कार्यसमिति विस्तारपछि नेता शेखर कोइरालाले पनि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउनु भएको छ। सभापति गगन थापाले आइतबार 19 जना केन्द्रीय सदस्य मनोनयन गरेपछि कोइरालाले परामर्श विनय गरिएको निर्णयले पार्टी एकतामा असर पुगेको बताउनु भएको हो। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
10: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
11: रेडबुल बब्बाल एनर्जी।
0: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
12: आर्थिक समाचारको साथमा
10: रिफ्रेशमेन्टमा न्युट्रिसन चिसो हरेक।
0: जाजरकोटदेखि डोल्पाको त्रिपुराकोटसम्म सड़क कालोपत्र गर्न भन्दै गत वर्ष लगाइएका दुईवटा ठेक्का सम्झौतादेखि नै अलपत्र परेका छन्। भेरी करिडोर कार्यालय जाजरकोटले तल्लु बगर त्रिवेणी र त्रिवेणी त्रिपुराकोट गरी दुई खण्डमा ठेक्का सम्झौता गरेको झण्डै एक वर्ष पुग्न लाग्दा निर्माण स्थलमा काम भएको छैन। पहिलो खण्ड अन्तर्गत तल्लु बगर त्रिवेणीको जिम्मा पाएको क्याब कन्स्ट्रक्सन प्रणालीले 2082 असोजमा 88.62 लाख रूपैयाँमा सम्झौता गरेको थियो। शुरूमा निर्माण कम्पनीले तल्लु बगर त्रिवेणी खण्डको बीचबीचमा केही समय काम गरे पनि अहिले निर्माण रोकिएको छ। कम्पनीका इन्जिनियर सुरेन्द्र साकेले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र क्रसर मेसिन ढुवानीमा समस्याका कारण काम रोकिएको बताउनु भएको छ।
13: दैनिक रु 197 मा ₹50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले विगतमा केही व्यक्तिले राजनीतिक संस्थासँगै आर्थिक संस्था कब्जा गर्दा देश भड्कालोमा पुग्ने स्थिति सिर्जना भएको बताउनु भएको छ। अर्थ समितिको बैठकमा उहाँले मुलुकलाई सो अवस्थामा पुग्न नदिन जेएनजी आन्दोलनको हस्तक्षेपलाई धन्यवाद दिनुपर्ने समेत बताउनुभयो। अर्थमन्त्री वाग्लेले पूँजी बजार विगतमा केही व्यक्तिको कब्जामा गएको यथार्थलाई पनि स्वीकार गर्नुपर्ने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत शेयर बजार पूँजी बजारबारे उद्धार नीतिहरू घोषणा गरिसकेको भन्दै बजेटमा थप आकार दिने उहाँको भनाइ थियो।
15: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको प्रस्तावलाई अस्वीकार गरेपछि दुई देशबीच फेरि विवाद बढ़ने संकेत देखिएको छ। इरानले अमेरिका समक्ष आफूले पठाएका 14 बुँदे प्रस्ताव स्वीकार गर्नु बाहेकको अर्को बाटो नभएको बताएको छ। इरानी संसदका अध्यक्ष मोहम्मद बागरले अब अमेरिकासँग लगातार असफलता बाहेक अरू केही प्राप्त नहुने बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानका तर्फबाट आएको जवाफ पूरै तरिकाले अस्वीकार्य हुने बताउनु भएको थियो। इरानले तत्काल युद्ध अन्त्य गर्नुपर्ने, इरानी बन्दरगाहमा अमेरिकी जलसेनाको नाकाबन्दी हटाउनुपर्ने र भविष्यमा इरान विरूद्ध पुनः आक्रमण नहुने ग्यारेन्टी हुनुपर्ने लगायत माग राखेको छ।
0: युद्ध विराम सम्झौताको बावजूद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा 6 जनाको मृत्यु भएको छ, अन्य 7 जना घाइते भएको त्यहाँको सरकारी मीडियाले जनाएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार सोमबार राति इजरायली सेनाले राजधानी बेरुतबाट 95 किलोमिटर टाढाको शहरमा आक्रमण गर्दा 6 जनाको मृत्यु भएको हो। इजरायल र लेबनान बीच अप्रेल 17 युद्ध विराम भएको भए पनि इजरायलले दक्षिण लेबनानमा आफ्नो आक्रमण जारी राखेको छ।
15: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
12: खेलकुद समाचारको साथमा
16: एलजी लेट्स गुड।
15: आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको खेलमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको छ। वर्षाले प्रभावित भएपछि 39 ओभरमा छुट्याइएको खेलमा नेपालले हार बेहोरेको हो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ओभरमा 243 रन बनाएको थियो। वर्षाका कारण खेल छुट्याइएपछि नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो, तर नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाउँदै 218 रन मात्र बनाउन सक्यो। नेपालका लागि गुलशन झाले 61 र दिपेन्द्र सिंह ऐरीले 55 रन को अर्धशतक प्रहार गरे पनि हार टार्न सकेन। जीतसँगै स्कटल्याण्डले समग्रमा 29 खेलबाट 36 अंक जोडेको छ। समान अंक भएको अमेरिका रन रेटमा अघि रहँदै शीर्ष स्थानमा छ। अंक तालिकाको 7 स्थानमा रहेको नेपालको 25 खेलबाट 18 अंक छ। जाँदाजाँदै मुख्य प्रसंग पुनः एकपटक। नेपाल र चीनबीच बीआरआई समझदारी पत्रमा हस्ताक्षर भएको 9 वर्ष पूरा, परियोजना भने अघि बढ़न सकेन। सरकारले लोकतान्त्रिक विधि र प्रक्रिया विपरीत काम गर्न थालेको विपक्षी दलको आरोप। नेपाली सेनाबारे एमाले नेताको अभिव्यक्तिमा राष्ट्रपा र राप्रपाको आपत्ति। अर्घाखाँचीमा बस दुर्घटनामा परि 4 जनाको मृत्यु, 27 जना घाइते। युद्ध अन्त्य गर्ने इरानको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेपछि दुई देशबीच फेरि विवाद बढ़ने संकेत। र आईसीसी विश्वकप लीग टूको सिरिजमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजय। कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन सकियो। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथ उपस्थित हुने नै छौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै दीपशिखा र पूजनी विदा हुन्छौ। नमस्कार।
17: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने किच दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029590667 र 9842226667।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयाँद्वारा यैनिक 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर सालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरो, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, फिस, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहाँको 2023 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि शङ्खु सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845577 029553640 र 9807001555। यहाँ डिएसकेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
0: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खागडारी नगरपालिका एक, वडा कार्यालय।

0: किरात्राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5000 को पावन अवसरमा किरात्राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात्राई यायुक्खा दिङ्गाले नियमित 2083 साल जेठ 2 गतेका दिन दिङ्गा बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राई र सचिव संगबिम्बा राई किरात राई यायुक्खा दिङ्गा भोजपुर।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यस्तो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5।

0: भोटियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरतमा आँखा तथा कान उपचार केन्द्र खादबरी संघको सभाको आयोजना तथा झापामेटी आँखा अस्पताल बेर्तामठको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघको सभाको खादबरीमा मेटी आँखा अस्पताल बेर्तामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यालय संखुवा सभाको अनुरोध। नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत यही 2083 वैशाख 15-देखि 30 गतेसम्म संखुवा सभा जिल्लाका सबै स्थानीय तहहरूले निर्धारण गरेको गाउँ टोलहरूमा 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरूको दक्ष स्वास्थ्य कर्मीहरूबाट पाखुराको नाप, उमेर अनुसार लम्बाई र उचाई साथै तौल समेत लिई पोषण लेखाजोखा गरी आवश्यक व्यवस्थापनको लागि परामर्श गरिने हुँदा नजिकको पायक पर्ने केन्द्रमा आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका सबै शिशु बाल बालिकाहरू लैजी उचित परामर्श लिई कुपोषणबाट बचाउने यो महान अभियानमा सहभागी भइदिनु हुन जिल्लावासी सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार, पुनश्च आफ्ना बाल बालिकाहरूले 15 महिनासम्म लगाउनु पर्ने कुनै खोप छुटेको भए नजिकको स्वास्थ्य संस्थाहरूमा लगी खोप पूरा गराउनु हुन अनुरोध गरिन्छ। अनुरोधकर्ता स्वास्थ्य कार्यालय संखुवा सभा।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
0: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना। वन र डेलो लगाउने पर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को दफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय संखुवा सभा।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: भारतीय प्रणाली प्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याई हो।
1: अर्घाखाँचीको दुर्गाफाँट कुरुरेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु, 27 जना घाइते। प्रतिनिधि सभाका राज राई पदमुक्त, नयाँ र पुराना भन्दा पनि नयाँ नीतिमा जानुपर्ने माग।
2: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ। तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन।
1: सर्भरमा समस्या भएपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा 9 दिनदेखि ठप्प। सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दाइजु नली आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई छानी छानी सम्मान गरिने।
3: दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छन्।
1: र आईसीसी क्रिकेट विश्वकप लिग 2 को एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: पारदर्शिताको संस्कार माथिल्लो तहबाट शुरू हुन्छ। राज्यका प्रमुख अंग र त्यसका नेतृत्वकर्ताहरू जवाफदेही भए समाजका अन्य क्षेत्र पनि त्यसबाट प्रभावित हुन्छन्। उल्टो राज्यका उच्च तहकै निर्णय अपारदर्शी देखिन थाले भने नागरिकमा शंका, अविश्वास र असन्तोष बढ़दै जान्छ। त्यसैले उच्च तहदेखि तल्लो तहसम्मको नेतृत्वकर्ता जिम्मेवार बन्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: अर्घाखाँचीको पालिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ, अन्य 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन पाल्पा सड़क खण्ड अन्तर्गत पालिनी 8 को कुरुले फाँट नजिकै दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको र अन्य 2 जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 1978 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुमार, पर्वतको मुदी गाउँपालिका 5 की 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जेशी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
6: घुम्ती पाल्पा सड़क खण्डमा सुब्बा देउरालीबाट पर्वत जिल्लातर्फ, यस अर्घाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुब्बा देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदोरहेछ होइन, त्यसमा चाहिँ 1X504 नम्बरको बस अनियन्त्रित भइक सड़कबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेका छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला अर्घाखाँची र केहीलाई चाहिँ रिफर गरेर फर्दर फर्वर्ड गरिएको स्थिति छ।
5: घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई आधिकारिक डिलरबाट मात्र रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। मन्त्रालयका अनुसार पश्चिम एसियामा जारी दण्डका कारण करिब 1,85,000 टन मल आपूर्तिमा समस्या देखिएको छ। यसले आगामी धानबाली सिजनमा मल अभाव हुन सक्ने चिन्ता बढ़ाएको छ। यस्तो अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले वैकल्पिक उपाय मार्फत मल आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ। साथै अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने थप समस्याप्रति सतर्क रहन पनि आग्रह गरिएको छ। मल अभावका मौका छुपेर बजारमा कम गुणस्तरको मल बिक्री हुने वा कालो बजारै बढ़न सक्ने भन्दै मन्त्रालयले निगरानी बढ़ाएको समेत जनाएको छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत दर्ता भएका आधिकारिक डिलरबाट मात्र मल किन्न किसानलाई आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले 1 महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो।
7: पूरक परीक्षा पनि हुन्छ, त्यो पूरक परीक्षालाई थप कसरी तयार गर्न सकिन्छ त्यसमा हामी कोअर्डिनेट गरेर डेफिनेटली अरू क्लासेसहरू केही विद्यार्थीहरूलाई दिन सकिन्छ भने त्यसको लागि पनि मन्त्रालयले हामीले अगाडि काम गर्छौँ। हामीले कसैलाई पनि विचार निषेध हामीले गरेका छैनौँ। हामीले पनि टिचरहरूलाई राजनीति गर्ने भए मार्ग छोडेर आउन मात्र आग्रह गरेका हो, कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छैनौँ।
5: सरकारले दुई तिहाईको बहुमतपूर्ण उपभोग गर्न उत्तरदायी भूमिका निभाउन प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने अधिकांश विपक्षी दलका सांसदहरूले सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनको सवालमा गम्भीरता देखाउन सदनको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेव्यले प्रमुख प्रतिपक्षले परिणाम दिन नसक्ने शैलीको समर्थन नगर्न बताउनुभयो। उहाँले सरकारको संसदीय प्रणाली प्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको उल्लेख गर्नु भएको छ।
0: यो अधिवेशन असामान्य परम्परा सहित शुरू भएको छ भन्ने हाम्रो ठम्मै पनि छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसेर सरकारले करिब 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको छ भन्ने पनि ठम्याए छ। हाम्रो संसदीय प्रणाली प्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यसकारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याए हो।
5: बैठकमा नेकपा एमाले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ। संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने माग गर्नुभयो। जेएनजी आन्दोलन र राष्ट्रपा सरकार गठनप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो,
8: नीति कार्यक्रम वस्तुत मुलुकको समग्र विकास एवं समृद्धि, दिगो शान्ति एवं स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र तथा राष्ट्रियताको प्रवर्धनका लागि अपरिहार्य मार्गचित्र हो। किनभने राष्ट्रको विकास वा विनाश मुख्यत सरकारको सही वा गलत नीति तथा नेतृत्वले निर्धारण गर्दछ। त्यसैले राष्ट्रलाई असाधारण संकटबाट बचाउन यसलाई समग्रमा खारेज गर्नुपर्छ र पूर्ण संशोधन तथा पूर्ण लेखन पुनर्लेखन गर्नै पर्दछ।
5: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको तर्क गर्नुभयो। पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्यलाई सधैँका लागि मेट्न आवश्यक रहेको भन्दै सुशासन, सेवा प्रवाह, सबलीकरण, लोकतन्त्र बलियो बनाउने विषयमा पुराना दलले कुनै कसुर बाँकी नराखेको बताउनुभयो।
8: पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपासँग दह्रो सहकार्य गरेको थिएँ। सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ शुरू गरेका थियौं। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड़ दिएका थियौं। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भूटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढ़ाउने।
5: राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो। उहाँले सत्ता स्थायी नहुने भन्दै दुई तिहाईको बहुमतलाई राम्रा कामका लागि उपयोग गर्न आग्रह गर्नुभयो।
9: सरकारी सम्पत्ति जोगाउनुपर्छ भन्ने मान्यता राख्छु, अवैध संरचना भत्काउनुहोस् त्यो भत्काउनु पर्ने पक्षमा बस्छु, तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन हुकुमवासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आगमा कसैलाई जोगाइँदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुमवासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चल्ने? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ।
5: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताउनुभयो। संसद भवनमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धेरै क्षेत्रमा छोए पनि कार्यान्वयनमा चुनौती देखिन सक्ने उल्लेख गर्नुभयो।
2: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ, तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा आउँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु। यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौ। हामी सरकारलाई प्रश्न गर्छौ, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने, प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा सहित हामी सरकारलाई मार्गदर्शन देखाउँछौ।
5: यसैबीच सरकारले नेपाल र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुमिता गौतमले उक्त सम्झौता सभा समक्ष पेश गर्नुभएको हो। नेपाल र भारत बीच 2082 साल जेठ 5 गते यो सम्झौता भएको थियो। प्रतिनिधि सभामा सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँलाई 2083 वैशाख 29 गते आजबाटै लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले वैशाख 28 गते राईलाई पदबाट हटाउन गरेको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले यो निर्णय लिनुभएको हो। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। दाइजो नलिई आफ्नो छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका लागि राजकुमार महतोले सीआईएनसँग बताउनुभयो।
3: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौ होइन, र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर, किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन हाम्रो सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौँ।

0: आयरल्याण्डले 29 खेलमा 36 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंक सहित सातौं स्थानमा रहेको छ।
1: सन्तोषी रावल नेपालगंजमा म्याराथन तथा रात्रिकालीन दौड़ जस्ता प्रतियोगिताले दौड़ संस्कृतिको विस्तार
2: अनि पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी त्यही अनुसारको मोटिभेसन प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगंज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ।
1: यस्ता धेरै प्रतियोगिताको लागि आग्रह रिपोर्टसँगै हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपालगंजमा खेलकुद गतिविधि उल्लेखनीय रूपमा बढ़िरहेको छ। विशेष गरी नेपालगंज म्याराथन र रात्रिकालीन दौड़ नाइट रन जस्ता प्रतियोगिताले शहरमा दौड़ संस्कृतिको विस्तार भएको छ। तर आवश्यक व्यवस्थापन र पूर्वाधारको अभावमा अपेक्षित उपलब्धि भने हासिल हुन सकेको छैन।
6: बर्दियाको गोलाकी अप्सराबम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
7: सोचेको थिएन अब फर्स्ट नै हान्छु भनेर अब त्यही अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन अब कोच हुनुपर्छ अब यदि मलाई टाइट एकदम कोचिङ गर्ने कोच हुनुपर्छ त्यो बनाउँछ म ग्रेट लेख्छु टाइम पनि इम्प्रुभ गर्छु।
6: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
8: तयारी त्यस्तो थिएन योभन्दा अगाडि भरेमा 10 किलोमिटर खेला हो त्यो पछाडि ट्रेनिङ नै भयो अनि हाम्रो सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो अनि त्यसको चाहिँ छ तर त्यति व्यवस्थित छैन गराउनु तयार छैन।
6: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर आठका समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रूचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
8: म यसमा त्यही भएर अगाडि पनि हुन्थे त्यही भएर आर्मीतिरै फिल्डमा भए गरी दौड अहिलेदेखि तयारी गर्दैछु।
6: नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
7: एकदमै खुसी लागिरहेको गुरुको हार्डवर्कको एचिभमेन्ट हो। म चाहिँ रङ्गशाला यहीँ नेपालगंजको रङ्गशालामा ट्रेनिङ गर्छु। पर डे 2 आवर हो मेरो चाहिँ इन्जर थियो कम्मरको त्यही पनि यत्रो इन्जरमा पनि यो फर्स्ट पोजिसन एचिभमेन्ट गर्दा चाहिँ खुसी लागेछ।
6: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
9: फ्राइडेको दिनमा फेरि यो आज जानेहरूले गर्दाखेरि पनि अलिकति डिस्टर्बेन्स छ। जे होस् अहिले टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी हुन्छ। हाम्रो टार्गेट चाहिँ 150 को टार्गेट हो।
6: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको

0: खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ।
1: यसरी गर्नु एकदमै राम्रो तर अझै म पार्टिसिपेन्टहरू चाहिँ गराउन सकियोस् भन्ने हो। मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन, अनि त्यस्तो पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ। सुधार्नुपर्ने कुराहरू चाहिँ मैले नेपालगञ्जमा धेरै देखेको छु।
0: नेपालगञ्जलाई साँच्चीकै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ। खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम, नेपालगञ्ज, बाँके।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मनसूनमा कहाँ कहाँ जोखिम, के तयारी गर्नुपर्ने?
3: प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेश लागिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनीपछि कोशी, मधेस होइन, सुदूरपश्चिम, बागमती, गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
2: यस वर्ष विपदबाट बस्नको लागि के कुरामा ध्यान दिनुपर्छ? विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
6: मनसून पानी पर्ने समय मात्रै होइन, यो विपदको घण्टी पनि हो। यो वर्षको मनसूनमा तपाई बस्ने ठाउँ कतिको सुरक्षित छ, कहाँ कहाँ बढ़ी खतरा छ त, र तपाईले आजैदेखि के तयारी गर्नुपर्छ? नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ। आजको हेलो मौसममा हामी यो मनसूनका समयमा हुने विपदका जोखिमका घटना र त्यसबाट बस्नका लागि हामीले अपनाउन पर्ने उपायका बारेमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। यहाँलाई स्वागत छ। अघिल्लो पालीको मनसूनमा करिब 19 लाख प्रभावित हुने भनेर आकलन भइरहँदाखेरि यो वर्ष चाहिँ घटेर करिब 2.5 लाख चाहिँ प्रभावित हुने भनेर आकलन हुँदैछ भन्ने तयारी पनि सुनियो। खास यो चाहिँ त्यति धेरै ठूलो संख्याबाट सट्टै 2.5 लाखमा घट्नुको कारण चाहिँ के होला?
7: अब एउटा त पहिला हामीले इस्टिमेट गरेको अलिकति बढी र अब प्र्याक्टिकल्ली चाहिँ लास्टमा चाहिँ वास्तवमा चाहिँ अलिकति थोरै चाहिँ भएको हो होइन। त्यो अनुसार अहिलेको चाहिँ अझ पोहोरको भन्दा पनि अलिकति फोरकास्ट अझै राम्ररी गरेको थप पनि हुने भयो। एउटा
6: त्यो पनि भयो, अर्को चाहिँ वास्तविक अनुमान डेटामा आधारित भएर पूर्वानुमान गर्ने प्रयास पनि गरियो, अलिकति तथ्यमा आधारित भएर
7: त्यो पनि सुधार
6: यसो हसुवाको भरमा भन्दा पनि तथ्यमा आधारित भएर गर्ने कोसिस हो भनेर बुझ्दा पनि भयो।
7: त्यसरी नै बुझ्दा हुन्छ।
6: जस्तो अब 2.5 लाख जनसंख्या भने पनि जनसंख्या, 19 लाख भने पनि जनसंख्या, ज्यान त ज्यान हो नि त। यो आँकडा चाहिँ कतिको गम्भीरताको संकेत चाहिँ हो?
7: यस्तो हामीले यो पनि यतिजना चाहिँ प्रभावित हुन सक्छ भनेर हामीले अनुमान हो यो पनि है। यसमा पनि अलिक बढी चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रभावै पार्ने भनेको चाहिँ यसको 10% चाहिँ बढी प्रभाव पर्छ। प्रत्यक्ष उनीहरू चाहिँ प्रभावितै हुन्छन् यतिजना चाहिँ भन्ने हो। अब 2,26,000 10% भनेको चाहिँ 22,000 होइन, 22,000 जति करिब चाहिँ प्रत्यक्ष प्रभावित हुने जनसंख्या हो भने
6: पनि ठूलै अनुमान हो। 22,000 भनेको पनि
7: ठूलै अनुमान हो।
6: त्यसमध्ये पनि 51% करिब घर परिवार प्रभावित हुने भनिएको छ होइन. यो पनि विपदको चाहिँ ठुलै घन्टी बज्छ है भन्ने खालको संकेत पनि हो एक किसिमको.
7: अब यस्तो
6: पानी नपरे पनि अब
7: होइन पानी नपर्न नै भन्ने पनि छैन फेरि अलि अलिक कम पर्ने हो सरदर भन्दा अलिक
6: पर्न पनि
7: भयो होइन
6: 40% पानी पर्न सक्ने सम्भावना
7: त्यो भनिसक्दाखेरि त अब फेरि सरदरै पानी पनि नपर्ने भन्ने पनि होइन नि त. फेरि पूर्वानुमान भन्नु र त्यसमा त अब हाम्रा विभिन्न कारणहरू अहिले जलवायु परिवर्तनका कारणले पनि हामीले कतिपय विषयहरू चाहिँ फोरकास्ट गरे भन्दा ठ्याक्कै नमिल्न पनि सक्ने हुन्छ होइन. त्यो बेलाको अब अहिले झन् धेरै अगाडि नै गरेका छौँ नि त हामीले होइन. मन सुरु नै भएको छैन, सुरु भएपछि पनि अझ चार महिनासम्म चार पाँच महिनासम्म रहि नै रहन्छ भनेपछि
6: यसपालि कम प्रभाव पर्छ भनेर ढुक्कले बस्न सक्ने स्थिति त छैन. हामीले तयारी गर्नु पर्यो होइन.
7: विपदको दृष्टिबाट त हामीले सरदर भन्दा कम भन्दै गर्दा पनि विपद त घट्छ भन्ने अनुमान छैन हाम्रो.
6: त्यसो भए अब कुन कुन क्षेत्र चाहिँ अलि बढी प्रभावित हुने जोखिम चाहिँ यहाँले अनुमान गर्नुभएको छ?
7: सबैभन्दा बढी प्रभाव हुने बढी प्रभाव पर्ने भनेर प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ. त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी मधेस होइन सुदूरपश्चिम बागमती गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ.
6: लुम्बिनी प्रदेशलाई चाहिँ बढी जोखिमको हिसाबले किन अगाडि राखियो?
7: होइन यसमा एउटा त यहाँ संख्यात्मक हिसाबले भन्नुपर्छ. जुन हामीले यो घर परिवार र जनसङ्ख्याको जुन अघि भन्यौँ यतिजना त्यहाँबाट अलिकति त्यहाँको जनघनत्वको पनि हिसाबले र त्यो प्रदेशमा अलिकति बढी पानी पनि अलिक बढी पर्ने जस्तो हाम्रो अनुमान भएको भएर त्यही अनुसार त्यहाँ बढी प्रभावित हुन्छ भनिएको.
6: जिल्लागत हिसाबमा छुट्याउन सकिने अवस्था छ कि छैन?
7: जिल्लागत हिसाबमा अहिले फाइनल भइसकेको छैन. हामीले कार्ययोजना स्वीकृति गरेर पब्लिस गरेपछि त्यो पछि नै फाइनल हुन्छ. बढी चाहिँ अब लुम्बिनीमा बढी भनिएपछि लुम्बिनीका धेरै जस्ता जिल्लाहरू सबै पनि पर्न सक्ने भयो होइन.
6: कस्तो खालको जोखिम चाहिँ अलिक बढी हुन सक्ने सम्भावना देखिएको छ? जस्तो बाढी पहिरो चट्याङ भयो होइन.
7: यहाँले भने जस्तै अब जुन यो प्रदेशहरूमा जिल्लागत रूपमा हेर्दा पनि हामीले ओभरअलमा चाहिँ हाम्रो तीनटा पहाड़ी हिमाली र तराई क्षेत्रको अलिकति फरक किसिमको विपद हुने गर्छ र त्यसमा बाढ़ी र पहिरोको हिसाबले चाहिँ पहाड़ी क्षेत्रमा चाहिँ विशेष गरी अझ पहिरो र बाढ़ी पनि आउन सक्ने भने मधेसमा चाहिँ बाढ़ी र डुबानको समस्याहरू र त्यो सँगसँगै अब अलिकति पानी कम परेर त्यही मनसुनकै समय पनि ड्राउट अलिक सुक्खाको समस्या पनि तराई
6: क्षेत्र खडेरीले धान रोप्न नपाएर धेरै किसान मारमा पर्ने देखिएको थियो. यो वर्ष पनि त्यो दोहोरिने सम्भावना
7: छ. तर यसको लागि हामीले फेरि छुट्टै कार्ययोजना अलि अघि नै यसको तयारी गरेर हामीले कार्यान्वयन चाहिँ आइरहेको छ. यदि यस्तै समस्या आयो भने पनि त्यही कार्ययोजना अनुसार नै हामीले काम गर्छौँ.
6: अब अलिकति तयारीको कुरा गरौँ. सरकारले गर्ने तयारी त छँदैन छ, तर सरकार पुग्नुभन्दा अगाडि आफूले तयारी गर्नु पर्यो नि त. व्यक्ति आफै स्वयं तयारी अवस्थामा रहनु पर्यो. के गर्नुपर्छ त व्यक्तिले चाहिँ अब यो जुन मनसुन विपद छ, मनसुनजन्य विपदबाट जोगिनको लागि चाहिँ अहिले नै गर्नुपर्ने तयारी चाहिँ के छन्?
7: एकदम यहाँले राइट भन्नुभएको छ. अब विपद व्यवस्थापन चाहिँ एउटा हामी सबैको साझा जिम्मेवारी नै हो. एउटा निकाय एउटा व्यक्तिको मात्र सिङ्गल प्रयत्नबाट यो व्यवस्थापन त्यति सहज हुँदैन. तर अर्को विषय भनेको चाहिँ अब विपद भन्ने बित्तिकै यति धेरै सेन्सिटिभ हुन्छ कि गभर्मेन्टका आर्म्सहरू चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडि नै उहाँलाई सपोर्ट चाहिसकेको हुन्छ कि. कोही व्यक्तिहरू त 5-10 सेकेन्डको वा आधा मिनट एक मिनटको पनि सपोर्ट नपाएर पनि ज्यान जाने हुन सक्छ नि त. त्यस्तो अवस्थामा तुरन्त कम्युनिटी होइन परिवार त्यहाँ वरिपरि जो हुनुहुन्छ उहाँहरूकै सपोर्ट नै सबभन्दा महत्वपूर्ण हुन्छ. त्यही भएर आम नागरिकहरू सबैले चाहिँ आफ्नो तर्फबाट चाहिँ एकअर्कालाई सहयोग गर्ने होइन आफ्नो विपद कुन विपद पर्दाखेरि कसरी सजग रहने भन्ने विषयहरू जुन हामी प्राधिकरण लगायत विपद सम्बोधनिकाहरूले विभिन्न श्रव्य दृश्य सामग्री मार्फत हामीले प्रचार प्रसार गरेका छौँ. त्यो विषयहरूमा पनि यहाँहरूले चनाखो भएर अलिक सचेत
6: प्रचार प्रसार चाहिँ कहाँ हेर्ने त कसरी हेर्ने?
7: त्यो प्रचार प्रसार यहाँहरूको एउटा मिडियम पनि भयो भने यस्तै हामीले आम सञ्चार माध्यमहरू पनि छ. सोसियल मिडियाहरू धेरै जस्तो सबै
6: व्यवस्थापन प्राधिकरणको त आफ्नै फेसबुक पनि छ.
7: हामीले विभिन्न हाम्रो विभिन्न अब डिजिटल प्लेटफर्महरू छ होइन. सबै ती प्लेटफर्महरूमा यहाँले भने जस्तै फेसबुकमा होइन भाइबरमा युट्युबमा टिकटकमा सबै हाम्रो प्राधिकरण पनि छ आफ्नो हाम्रो प्लेटफर्म. भने अरू जस्तै विपद सम्बन्ध निकाय सुरक्षा निकायहरू तिनटैको पनि आफ्नै प्लेटफर्महरू छ. त्यस्तै गरी स्थानीय पालिकाहरू प्रदेशहरूको होइन धेरै निकायहरू हुनुहुन्छ जो विपदमा आपद हुनुहुन्छ उहाँहरूका आफ्ना प्लेटफर्महरू
6: निकायहरू
7: स्थानीय पालिका भयो ओडा स्तरमै पनि विपद समितिहरू हुन्छ होइन. त्यसै समुदाय स्तरका समितिहरू हुन्छन् स्वयंसेवकहरू हुन्छन् अनि त्यसपछि अब सिडिओ कार्यालयहरू भयो डिडिएमसी त्यहाँ हुन्छ होइन जिल्ला विपद व्यवस्थापन समिति हुन्छ. फेरि त्यही अनुसार आपतकालमा चाहिँ तुरन्त परिचालन हुने गरी चाहिँ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र हुन्छ.
2: अर्घाखाँचीको दुर्गा फाट कुरुलेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई आधिकारिक डिलरबाट रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षामा नन ग्रेडिङ भएका विद्यार्थीलाई फेरि परीक्षाको तयारीको लागि कक्षा सञ्चालन गर्ने बताउनु भएको छ। सरकारले दुई तिहाईको बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निर्वाह गर्नको लागि प्रतिनिधि सभाका विपक्षी सांसदहरूले आग्रह गरेका छन्। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुईको एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि वैशाख 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी ₹1350 प्रति बोरा स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी ₹1975 प्रति बोरा चिनी ₹95 प्रति केजी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस शङ्कर सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस् आवश्यकता बेकरी सेफ दुईजना अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामित्र एकजना आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-914 सिटी सेन्टर खाजगरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा
3: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
4: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98-1-63-55-553 र 98-4-23-18-049
5: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार 2083 साल वैशाख 5 गते शनिबार 2083 साल वैशाख 19 गते शनिबार 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेदेखि स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन 0295-75-267 मोबाइल 97-655-86-460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
6: सरप्राइज जेनी यो गहना कस्तो छ
7: छ्या यस्तो पनि गहना लाउँछन्
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
6: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
7: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
6: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
7: हजुर
8: तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सम्कुवा सभा,
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 42 59 801, जनक पौडेली 98 52 58 344 र 029 560 248।
9: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
11: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
12: देख्नु भएन, औषधि हालेको
11: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
12: हजुर,
11: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: के नि त, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार गर्ने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकगन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली, खाँदारी 1, प्रगति टोल, खाँदारी नगरपालिकाको गेट अगाडि सङ्कुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435-75-0-29-563-40 र 98-07-00-1-555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
7: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
8: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
10: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।
2: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

देखि 15 सम्म चीन भ्रमणमा आउने बेजिङले बताएको छ। झण्डै एक दशकपछि हुन लागेको अमेरिकी राष्ट्रपतिको चीन भ्रमणलाई विश्वका दुई ठूला अर्थतन्त्र बीचको व्यापारिक सम्बन्धमा निर्णायक क्षणका रूपमा हेरिएको छ। वाशिङटन र बेजिङ बीच व्यापार युद्ध मत्थर भएको समयमा हुन लागेको भ्रमणमा ट्रम्पसँगै अमेरिकाका ठूला व्यापारिक कम्पनीका कार्यकारीहरू पनि चीन जाने ठानिएको छ। ट्रम्पले घोषणा गरेका ट्यारिफका कारण अमेरिकासँगको व्यापार कमजोर बनेपछि चीनले विश्वभरि नयाँ व्यापारिक साझेदारहरू बनाएर यो वर्ष अहिलेसम्मकै उच्च निर्यात गर्न सफल भएको छ। विश्व स्वास्थ्य संगठनले हान्टा भाइरसको संक्रमण ठूलो स्तरमा फैलने कुनै संकेत नदेखिएको जनाएको छ। हान्टा भाइरसको संक्रमण फैलिएको पानी जहाजबाट अन्तिम यात्रुहरूको उद्धार सकिएपछि विश्व स्वास्थ्य संगठनका प्रमुख

agatsa. रोक तथा विपक्षी दल नेकपा एमालेका नेताले सत्ताधारी दल र नेपाली सेनामाथि गरेका टिप्पणीको विषयले चर्को बहस निम्त्याएको छ। विपक्षी नेताले प्रधानमन्त्री अस्वस्थ भएका भए त्यसबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्। बजेट अधिवेशनको आरम्भमै संसदमा चर्काचर्की निम्तिएको छ। एक रिपोर्ट। राष्ट्रपति

0: अधिवेशनमा गरेको टिप्पणीका कारण आफ्नै पार्टीभित्र विवादित भएका नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले आजको बैठकमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अराजक जमातको अस्थायी गठजोड मात्र भनेनन्, गत भदौको आन्दोलनका बेला नेपाली सेनाको भूमिकालाई लिएर पनि प्रश्न गरे।
1: देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुख दर्शक बन्यो?
0: उनले बोले लगत्तै रासोपाका सांसद मनिष खनालले नियमापत्ति प्रकट गरेका थिए। नेपाली सेनाबारे गरेको टिप्पणी प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले पनि आपत्ति जनाइन्।
2: नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु।
0: आफ्नो सम्बोधनका क्रममा रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्रीको कार्यशैलीबारे उठेका प्रश्नको त जवाफ दिएनन्, तर अध्यादेश जारी गर्नुपर्ने तथा सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने कारणको चाहिँ बचाउ गरे।
3: जनहितमा, जनपक्षमा, राष्ट्रहितमा अध्यादेश ल्याएको छ, वन ऐन सुधारणको लागि ल्याएको छ, सार्वजनिक खरिद ऐन सुधारणको लागि ल्याएको छ, सहकारी पीडा न्याय दिनको लागि ल्याएको छ। ती सुकुम्बासी भूमिहीन स्वबासी र राज्यले आफैले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाए।

0: सबै समयमा शुरू र अन्त्य हुने सत्रमा सञ्चालन गर्ने तयारीका रूपमा हेरिनुपर्ने सरकारले बताएको छ। बीबीसीसँग कुरा गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले भने,
1: पछि हामीले विशेष गरी विद्यालय शिक्षालाई एउटै सेसनबाट शुरू गर्दै लग्ने हो। एक बाह्र विद्यालय शिक्षा दिने भयो, अनि विद्यालय शिक्षा भएको हुँदाखेरि चाहिँ त्यसलाई एउटै दुईटा सेसन किन गर्ने, एउटै सेसनमा लग्ने भन्ने उद्देश्य पनि हो। कर्मश तान्दै ल्याएर पठन

0: वर्ष मात्रै जुन 11 कक्षाको पाठ्यक्रम पनि बलजस्ती तन्काएर सकिने समय नपुग्ने जस्ताको गुनासाहरू हुने गर्थे, अब यो छिटो एसईको परीक्षा फल सार्वजनिक हुँदाखेरि चाहिँ त्यसलाई पनि अलिकति सहज पुग्ने आशा गर्न सकिन्छ?
1: पक्कै पनि अगाडि क्यालेन्डर अगाडि आइसकेपछि त अहिले

0: छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ। काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी

0: आज विक्रम सम्वत 2083 साल वैशाख 30 गते बुधबार जेठ कृष्ण एकादशी 13 मई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: भारतसँगको सुपरदर्गी सन्धि अझै पनि उल्छनमै, भारतमा पनि खोजिँदै नेपालीका अवैध सम्पत्ति, हस्ताक्षरको 9 वर्षसम्म पनि बहसमै सीमित बीआरआई, प्रधानमन्त्रीको व्यवहार, प्रतिपक्षीहरूको आलोचना, राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि चलेन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्णमा छापिएको सरकारी विद्यालयका 2 विद्यार्थीको 4 GPA शीर्षकको शुभ समाचार।
0: यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दोलखा जिल्लाका 2 सामुदायिक विद्यालयका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। जिल्लाको भीमेश्वर नगरपालिकाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी छात्रा अर्पिता खड्का र नीलकण्ठेश्वर माध्यमिक विद्यालय गौरी शंकर गाउँपालिका 2 जुगुका छात्र शकिल कार्कीले 4.0 GPA ल्याएर जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरेका हुन्। यस वर्ष दोलखा जिल्लाबाट एसईई परीक्षामा सहभागी भएका कुल 1961 विद्यार्थी मध्ये 66.29% विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाई दोलखाले जनाएको छ। परीक्षामा 3.6 देखि 4 GPA

0: जीपीए प्राप्त गर्ने 102 जना, 3.2 देखि 3.6 जीपीए प्राप्त गर्ने 319 जना, 2.8 देखि 3.2 जीपीए प्राप्त गर्ने 523 जना, 2.4 देखि 2.8 जीपीए प्राप्त गर्ने 324 जना तथा 2.0 देखि 2.4 जीपीए प्राप्त गर्ने 32 जना विद्यार्थी छन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

छ। यो नयाँ वर्षको अवसरमा गोदरेज का विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

अवसरमा बिसिएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। उल्छनमै भारतसँगको सुपुतर्की सन्धि शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। सरकारले नेपाल र भारतबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरे पनि भारतसँगको सुपुतर्की सन्धि पुनरावलोकन टुंगोमा पुर्याउन अझै उल्झन देखिएको छ। कानून तथा संसदीय व्यवस्था मन्त्री सविता गौतमले मंगलबार संसदमा उक्त सम्झौता प्रतिनिधि सभामा पेश गरे पनि सुपुतर्की सन्धि पुनरावलोकनको संकेत देखिएको छैन। 2082 साउन 6 र 7 भारतको राजधानी नयाँ दिल्लीमा बसेको नेपाल भारत गृह सचिव स्तरीय संयन्त्रको बैठकमा दुईवटा महत्वपूर्ण विषयमा छलफल भएको थियो। बैठकमा फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौताको मस्यौदालाई पूर्णता दिने र 72 वर्ष अघिको सुपुतर्की सन्धि पुनरावलोकन गर्न चाँडै टुंगोमा पुग्ने सहमति भएको थियो। सोही सहमति अनुसार सरकारले संसदमा उक्त सम्झौता पेश गरेको हो, तर तेस्रो देशका नागरिक पनि सुपुतर्की गर्नुपर्ने भन्ने भारत पक्षको प्रस्तावमा नेपाल सहमत हुन नसक्दा सुपुतर्की सन्धि पुनरावलोकन अझै अप्ठ्यारोमा परेको हो। सम्झौता र सन्धि पुनरावलोकन फरक विषय हुन्। सम्झौताले अझै सन्धिलाई उल्झन गराइराख्छ, सुरक्षा विज्ञ हेमन्त मल्लले भन्नुभयो। भारतले राखेको प्रस्तावमा नेपाल सहमत बन्न सकेको थिएन। तेस्रो मुलुकका नागरिक पनि सुपुतर्की गर्नुपर्ने विषय नेपालका लागि अस्वीकार्य थियो। जटिलताहरू समाधान गरेर दुई देशमा भएका अभियुक्तहरूको लेनदेन हुने गर्छ। दुई मुलुकहरूले एकअर्कालाई अपराध सम्बन्धी सूचना, प्रमाण, साक्षी, कागजात, अनुसन्धान जस्ता विषयमा आधिकारिक र कानूनी आधारमा सहयोग उपलब्ध गराउने व्यवस्था भएकाले यसबाट अभियुक्तहरूको सुपुतर्कीमा सहयोग हुने भए पनि अहिलेलाई नेपालले सन्धिका प्रावधानबारे केही नबोली सम्झौता मात्रै अघि बढ़ाएको छ।
3: भारतमा खोजिँदै नेपालीका अवैध सम्पत्ति शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। नेपालमा गलत तरिकाले सम्पत्ति आर्जन गरेर कसैले भारतमा लुकाएको रहेछ भने त्यस्तो सम्पत्ति खोजेरै फिर्ता ल्याउने भएको छ। यस सम्बन्धमा नेपालले भारतसँग सम्झौता गरिसकेको छ। 5 फागुन 2082 भएको उक्त सम्झौता बुधबार प्रतिनिधि सभामा पेश भएको छ। यो सँगै भारतमा नेपालीले लुकाएका कसुरजन्य सम्पत्ति र साधनहरू पत्ता लगाउने, रोक्का राख्ने, प्राप्त गर्ने वा जफत गर्ने बाटो खुल्ला भएको छ। यसका लागि सरकारले भारत सरकारसँग फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गरेको हो, जसलाई बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पेश गरेकी हुन्। सम्झौता संसदमा पेश गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले भनेकी छिन्, अब भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायत कार्यमा सरकारलाई सहज हुनेछ। यो सम्झौता कार्यान्वयनमा आएसँगै आर्थिक अपराध, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, अनुसन्धानमा पनि सहयोग पुग्नेछ। बैंक विवरण, कागजात र प्रमाण आदान प्रदान गर्ने, अपराधबाट आर्जित सम्पत्ति ट्र्याक गर्ने, अदालत तथा अनुसन्धान निकायबीच समन्वय गर्ने र आवश्यक परे सम्पत्ति जफत र फिर्ता प्रक्रिया अघि बढ़ाउने कानूनी बाटो खुल्ला भएको हो। अर्थात यदि कसैले नेपालमा भ्रष्टाचार, ठगी, करछली वा अन्य गलत तरिकाले सम्पत्ति आर्जन गरेर त्यस्तो पैसा सम्पत्ति भारतमा लगेर राखेको रहेछ भने नेपाल सरकारले फिर्ता ल्याउन सक्नेछ।
2: दोस्रो पटक थपिएको म्यादभित्र पनि काठमाण्डुलाई तराई मधेससँग जोड्ने फास्ट ट्र्याक द्रुत मार्ग निर्माण सम्पन्न नहुने निश्चित भएपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई कम्तीमा 2 वर्षभित्र दायाँ वा बायाँ मध्ये एकतर्फ 2 लेन तयार गरी गाड़ी चलाउन बनाउन सुझाव दिएको छ। द्रुत मार्ग निर्माणका लागि दोस्रो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म छ। चैतसम्मको मार्गको सबै काम पूरा गर्ने समय सीमा सम्झौतामा तोकिए पनि काम सकिने सम्भावना छैन। योजना आयोग स्रोतका अनुसार फेरि तेस्रो पटक तीन वर्ष म्याद थप्ने तयारी भएको छ। आगामी चैत मसान्तपछि तीन वर्ष म्याद थप भएमा निर्माण अवधिको सीमा 2086 चैतसम्म पुग्नेछ। तेस्रो पटक तीन वर्षका लागि म्याद थपिए आयोजनाको लागत र निर्माण अवधि दुवै बढ़नेछ। अहिलेसम्म 95 अर्ब रूपियाँ खर्च भइसकेको छ। फेरि म्याद थपिएमा खर्च 2 खर्ब पुग्ने बताइएको छ। 8 वर्ष अघि 85 अर्ब रूपियाँ लागतमा ललितपुरको खोकनाबाट मकवानपुर हुँदै पाराको निष्कट जोड्ने लक्ष्यसहित फास्ट ट्र्याक निर्माण थालिएको थियो। योजना आयोगले कम्तीमा 2 लेनको भए पनि 2 वर्षभित्र गाड़ी चलाउन मिल्ने गरी फास्ट ट्र्याक निर्माण गर्न सुझाव दिएको हो। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ।
3: दियौ बाचा लियौ भोट बिर्स्यौ बाचा दियौ डोजरे चोट शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। तराई मधेसमा चर्को घाम छ, तातो हावा चलिरहेको छ, तर 3 महिनाको सुत्केरी महोत्तरीको बर्दीवास गौशाला चोकी 27 वर्षीय रंगिला कुमारी खत्रीको मन घामले नभई चिन्ताले जल्दै गएको छ। पोसिलो खानेकुरा र आराम त परै जाओस्, उल्टै कति बेला छाप्रो भत्किने हो र दुधे बालक च्यापेर कता ओत लाग्ने भन्ने त्रासले चिन्तित छन् रंगिला। किनभने सम्पत्तिको नाममा रहेको झुप्रो पनि सरकारले खाली गर्न सूचना टास गरिसकेकाले रंगिलाको भोक निद्रा सबै हराएको छ। मनमा एउटै प्रश्न घुमिरहन्छ, भोलि उठी कहाँ जाने। तराई मधेसदेखि काठमाडौँसम्मका ऐलानी र सरकारी जग्गामा बसोबास गर्ने लाखौं भूमिहीन सुकुम्बासीहरू अहिले सरकारको डोजर अभियानले त्रसित छन्। सरकारले अध्यादेश मार्फत भूमि सम्बन्धी ऐनका केही दफाहरू हटाएर भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई बर्खास्त गरेको छ। यसले पहिचान र प्रमाणीकरणको अन्तिम चरणमा पुगेको भूमिहीनहरूको व्यवस्थापन प्रक्रिया अन्यलमा परेको छ। सरकारी तथ्याङ्क अनुसार देशैभर करिब 60 लाख मानिस भूमि समस्याबाट पीड़ित छन्। आयोगमा 12,17,000 भन्दा बढ़ीको लगत संकलन भए पनि हालसम्म न्यून संस्थाले लाल पूर्जा पाएका छन्। पीड़ितहरूका अनुसार निर्वाचनका बेला लाल पूर्जाको आश्वासन दिएर भोट मागेका राजनीतिक दल र नेताहरूले सत्तामा पुगेपछि उल्टै डोजर चलाएर विश्वासघात गरेको गुनासो गरेका छन्। नेपालको संविधानले सम्मानपूर्वक मास नपाउने समानता सम्पत्ति र आवासको हक सुनिश्चित गरेको छ, तर विकल्प बिनाको बलपूर्वक उठीवास गराउने कार्य मानव अधिकार र संविधानको मर्म विपरीत रहेको अधिकारकर्मी र पीड़ितहरूको दावी छ।
2: मंगलबार सिंहदरबार स्थित विभिन्न संसदीय समितिहरूमा निकै चहल पहल देखियो। सार्वजनिक लेखा समितिदेखि शिक्षा उद्योग र विकास समितिका बैठकहरूमा जनसरोकारका गम्भीर विषयमा घनीभूत छलफल भए। सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, शिक्षामा सुधार ल्याउने र सड़क दुर्घटना न्यूनीकरण गर्ने जस्ता विषयमा सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराए। संसदीय समितिहरू मध्ये सबैभन्दा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको पहिलो बैठक मंगलबार बस्यो। त्यसलाई भ्रष्टाचारको दलदलबाट निकालेर सुशासनको बाटोमा कसरी हिँडाउने भन्ने विषयमा बैठक केन्द्रित थियो। सांसद खुशबू ओलीले नेपाललाई वित्तीय कार्यवाही कार्यदल एफटीएफले ग्रे लिस्टमा राखेको र यसबाट बाहिर निस्कन सरकार र समिति दुवै सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सांसद वर्षमान पुनले लेखा समितिको भूमिका विगतमा निकै कमजोर देखिएको स्वीकार गर्दै अब समिति कफमा मात्र सीमित नहुने बताउनुभयो। उहाँले तत्काल आवश्यक विषय पहिचान गरी उपसमितिहरू बनाएर काम गर्नुपर्ने खाँचो औल्याउनुभयो। त्यस्तै सांसद विक्रम थापाले त झनै कड़ा रूपमा प्रस्तुत हुँदै संरक्षणवाद भागभण्डा र दण्डहीनता अन्त्य नगरेसम्म देश नबन्ने बताउनुभयो। संसदीय समिति बैठकमा पूरा समय नबस्दा सांसदको आलोचना शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
3: अन्नपूर्ण पोस्टले विपक्षीले भने संसदमा प्रधानमन्त्री शोभनीय देखिएनन् शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा तीव्र आलोचना भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकको प्रारम्भमै कंग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाइन्। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन उनले भनिन्। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गरिन्। उनले थापाले उक्त घटना लोकतान्त्रिक संसदीय अभ्यास, संवैधानिक संस्कार र संसदीय परम्परा विपरीत भएको टिप्पणी गरिन्। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसदबाट बाहिरिएका थिए। थापाले यस विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग समेत गरिन्। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइनदा प्रधानमन्त्री बाहिर निस्किएकोमा